दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजी का घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइंडर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिश वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई नागरिकता भए पुग्छ।

0: दसैँमा सेन्सेका सामान किन्दा 30,100 रुपियाँसम्म क्याश ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सफ एक्सन निशुल्क, अनि बम्परमा डिजी वासिङ मेसिन जित्ने मौका। 0% ईएमआई नागरिकता भएको छ। सेन्से अध्ययारो पछि उज्यालो आउँछ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। शुक्रबारदेखि लामो तथा मध्यम दूरीका सवारी साधनका लागि अग्रिम टिकट बुकिङ खुल्ला भएको छ। नेपालीहरूको प्रमुख चाड दशैंलाई लक्षित गर्दै नेपाली यातायात व्यवसायी राष्ट्रिय महासंघले अग्रिम टिकट बुकिङ खुल्ला गरेको हो।
3: नेपाली कंग्रेसको इतिहासको कथा बीपी कोइरालाबाट शुरू हुन्छ। तर कंग्रेसको इतिहास खोतल्दै जाँदा पहिलो अध्यक्षका रूपमा भेटिन्छन् काभ्रे कुशादेवीका देवी प्रसाद सापकोटा। विक्रम सम्बत 2003 कार्तिक 5-15 गते बनारसमा गठन भएको अखिल भारतीय नेपाली राष्ट्रिय कंग्रेसका पहिलो अध्यक्ष देवी प्रसाद सापकोटा थिए भने बीपी कोइराला संयोजक थिए। सापकोटालाई अध्यक्ष बीपीले नै बनाएका थिए। कंग्रेसको आधिकारिक इतिहासमा सापकोटालाई अध्यक्ष र बीपीलाई संयोजकका रूपमा स्पष्ट रूपमा उल्लेख गरिएको छ। कंग्रेसको संस्थापनको इतिहास केवल बीपीले कंग्रेस स्थापना गरे भन्ने एक रेखीय कथामा सीमित छैन। प्रारम्भिक संगठन निर्माणमा सापकोटाले औपचारिक नेतृत्व र बीपीले संगठनात्मक संयोजनको भूमिका निर्वाह गरेका थिए।
2: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेज नारायण यादव सहित 4 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। सवारी चालक अनुमति पत्र वितरणका क्रममा परीक्षाको नतिजा गैर कानूनी रूपमा फेरबदल गरी तथा सरकारी अभिलेखमा हेरफेर गरेर लाइसेन्स जारी गरेको जुरीमाथि अनुसन्धान गर्दा अनियमितता पुष्टि भएपछि अख्तियारले बिहिबार विशेष अदालत काठमाण्डुमा आरोप पत्र दायर गरेको हो।
3: स्क्रब टाइफसको संक्रमण देशभर फैलिएको छ। स्वास्थ्य सेवा विभाग इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार देशका 74 जिल्लामा संक्रमण फैलिसकेको छ।
2: आगामी पुसमा आउने त्रिभुवन विश्वविद्यालय त्रिवीको दीक्षान्त समारोहमा यस वर्ष सबैभन्दा बढ़ी व्यवस्थापन संकायका विद्यार्थी दीक्षित हुने भएका छन्। पछिल्लो समय त्रिवी व्यवस्थापन संकायमा समय सान्दर्भिक र विश्व बजारसँग प्रतिस्पर्धा गर्न सक्ने कोर्स पठन पाठन हुँदै आएकाले विद्यार्थी आकर्षण बढ़ेको हो।
3: चाडपर्व नजिकैसँगै विराटनगर र आसपासका बजारमा गरिएको संयुक्त अनुगमनका क्रममा 29 फर्म कार्यवाहीमा परेका छन्। बिल बिजक विनय भण्डारण गरिएको 540 किलो सुपारी बरामद हुनुका साथै 3 औषधि पसलमा सीलबन्दी गरिएको छ।
2: दशैं तिहार नजिकिँदै जाँदा उपभोक्ता बजारमा किनमेलको चहल पहल बढ़न थालेको छ। चाडपर्वका लागि घरायसी उपकरण मोबाइल ट्याब्लेटदेखि विद्युतीय दैपाङ्ग्य सवारी साधनसम्म खरिद गर्ने उपभोक्तालाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्था तथा हायर पर्चेज कम्पनीहरूले सस्तो ब्याजदरमा किस्ताबन्दी अर्थात ईएमआई सुविधा सहित वित्तीय सेवा समेत प्रदान गरिरहेका छनृ।

0: एकमात्र डीटीएच सेवा दिस फोन देशो खुशी को कनेक्शन
1: एनबीएल सर्वसुलभ आवास कर्जा
2: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
1: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%
2: विशेषताहरू रु 3 करोडसम्मको कर्जा सुविधा
1: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मरमत सम्हार गर्न
2: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
1: न्यून सेवा शुल्क न्यून ब्याज दर
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस् शर्तहरू लागू हुनेछन्
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क

0: थापा मार्फत पक्राउ परेपछि पहिले नै संयुक्त राज्य अमेरिकामा लागू औषध तस्करी र हतियार सम्बन्धी आरोपहरू समेत सामना गरिरहेका छन्। विवाह सार्वजनिक भएको अदालती कागजातले दुवैलाई अब यातनाको षड्यन्त्रको अतिरिक्त आरोप समेत लगाइएको छ।
1: अब खेल र खेलाड़ीका खबर। आइसिस नेपालमा क्रिकेटको सबैभन्दा ठूलो घरेलु प्रतियोगिता नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करण शुरू हुन अब धेरै समय बाँकी छैन। मैदानमा 8 टोली भिड्ने तयारीमा छन्। समर्थकमा प्रतियोगिताको प्रतीक्षा बढ़दै गएको छ, तर एनपीएलको अर्को महत्वपूर्ण तयारी भने अहिले मैदान बाहिर अड्किएको छ अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको मान्यतामा।
0: अब कला तथा मनोरञ्जन। नेपालीहरूको महान पर्व बड़ा दशैंको माहौल शुरू हुँदै गर्दा आजदेखि देशभरका सिनेमाघरमा दुई चलचित्र प्रदर्शनमा आएका छन्। शुक्रबार प्रदर्शन अन्तर्गत आजदेखि प्रदर्शनमा आएका चलचित्र हुन् विनय राज पौडेलको निर्देशनमा रहेको अक्षरा र डीडी किन्लेको निर्देशनमा रहेको टनेल 26, द कर्स बिनिथ द माउन्टेन। हरर तथा जम्बी ट्रिलर र जनरामा निर्माण भएको टनेल 26 तथा पारिवारिक तथा सामाजिक विषयवस्तुमा आधारित अक्षरा एकै मितिमा देशभरका हलमा प्रदर्शनमा आएका हुन्।
1: मैले एमाले अब विचार विश्लेषणको पालो। मैले एमाले छाडेर हिँड्नु ब्लण्डर भयो, यो पूर्व प्रधानमन्त्री झलनाथ खनालको भनाई हो। नागरिक दैनिकले पूर्व प्रधानमन्त्री झलनाथ खनालसँग संवाद गरेको छ। उहाँ भन्नुहुन्छ, म नेकपामा छु तर नेकपा जसरी नेकपा हुनुपर्छ त्यो हिसाबले रूपान्तरण हुन सकिरहेको छैन। यसमा वैचारिक संगठनात्मक पद्धति कार्यशैली र कार्यपद्धतिका समस्या छन्। विधि र विधानका समस्या समेत छन्। त्यसैले यी समस्याको समाधान खोज्न कहिलेकाहीँ सामान्य ढर्राबाट बाहिर निस्केर सोच्नुपर्छ। म अहिले अलिकति आउट अफ बक्सबाट पार्टी र समग्र आन्दोलनलाई हेर्दैछु। त्यसको अर्थ पार्टी छाड्ने होइन, पार्टीलाई रूपान्तरण कसरी गर्ने भन्ने समाधान खोज्ने प्रयास हो। विभाजन होइन, पुनर्गठन र एकीकरण चाहिन्छ भन्ने हो।
0: हस्त काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असोज 23 गते शुक्रबार, सन् 2026 अक्टोबर 9 तारीख असोज कृष्ण पक्षको चतुर्दशी तिथि।
2: काया कैरनका साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: बाढ़ी पहिरोका कारण क्षतिग्रस्त भएका धेरै सड़क सञ्चालनपछि जनजीवन सहज। नेपाल र चीनबीचका प्रमुख व्यापारिक नाका ठप्प हुँदा दशैं बजार प्रभावित।
0: मतपत्र छपाईमा ढिलाइ हुँदा कांग्रेस महाधिवेशन लम्बियो। नयाँ नेतृत्वका लागि आज मतदान। पूर्व राष्ट्रपति राजनीतिमा सक्रिय हुनु नैतिक रूपमा कमजोर भएको विश्लेषकको भनाई।
1: दशैंको चहल पहल शुरू भएसँगै मासुका लागि पशुपक्षी औसार पसार तीव्र। रोग तथा संक्रमणलाई ख्याल गरी ढुवानी मापदण्डको पालना गर्न पशु सेवा विभागको आग्रह।
4: सानो किसान होस् अथवा व्यापारी होस्, उहाँहरूले चाहिँ पशु ढुवानी मापदण्डको विषयमा बुझ्नु पर्यो र त्यसमा भएका व्यवस्थाहरू सकेसम्म हामीले चाहिँ कार्यान्वयनमा ल्याउन उहाँहरूले यो कुरा चाहिँ बुझ्न आवश्यक छ।
0: एआई प्रविधिमा बढ्दो लगानी।

0: चीनले यस वर्ष विश्वव्यापी व्यापार बढ़ने डब्ल्यूटीओ को प्रक्षेपण एशियाको वस्तु निर्यात 9.9% बढ़ने अनुमान
1: र श्रीलंका का पूर्व क्रिकेटर धम्मिका फेरी एनपीएल का लागि विराटनगर को प्रशिक्षक

0: यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गिन्छ घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: थोरै बचत धेरै कायदा बिमाका छन् फाइदै फाइदा बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड रामसाहापथ काठमाडौँ साबिकको राष्ट्रिय बीमा संस्थान
2: काया कैरनमा अब खबरको सिलसिला भोटेकोशी त्रिशुली हिमबाडी र असोज दोस्रो हप्ताको अविरल वर्षाका कारण क्षतिग्रस्त धेरै राजमार्ग तथा सड़क पुनः सञ्चालनमा आएका छन् आउनै लागेका ठूला चाडपर्वलाई लक्षित गर्दै सरकारले युद्ध स्तरमा मर्मतको काम अगाडि बढ़ाएपछि अवरूद्ध राजमार्ग तथा सड़क सञ्चालनमा आएका हुन् सड़क विभागका उपमहानिर्देशक तथा प्रवक्ता शुभराज नेउपानेले भदौ र असोजको बाढ़ीबाट क्षतिग्रस्त धेरै सड़क तथा राजमार्गमा यातायात सञ्चालन भइसकेको र बाँकी रहेका सड़क तथा राजमार्गमा यातायात सञ्चालनका लागि तीव्र गतिमा काम भइरहेको जानकारी दिनुभयो वहाँका अनुसार बाढ़ी पहिरोले क्षतिग्रस्त पृथ्वी राजमार्ग बीपी राजमार्ग कान्तिपथ अरणीको राजमार्ग त्रिभुवन राजपथ पुनः सञ्चालनमा आइसकेका छन् त्यसै गरी भोटेकोशी त्रिशुली हिमबाड़ीकै कारण ठप्प रहेको गल्छी बेत्रावती सड़क खण्डमा यातायात पुनः सञ्चालनमा आइसकेको छ हिमबाड़ीले मुख्य पासाङ लामो राजमार्ग क्षतिग्रस्त बनाएपछि वैकल्पिक मार्गका रूपमा काठमाडौँ टोखा छहरे गंखार पुल आप्रदर्जा लच्याङ सरमथली पाटी खर्काउँदै बोगटीटार कालिका स्थान धुन्चे सड़क खण्ड मर्मत गरेर चार चक्के साना गाड़ीका लागि खुला गरे हिमबाड़ीले बगाएको गल्छी बेत्रावती खण्डमा नयाँ ट्र्याक खोलेर रसुवालाई पुनः सड़क सञ्जालमा जोड़िएको छ यस खण्डमा बेली ब्रिज राख्ने काम चलिरहेको छ सड़क विभागका अनुसार सड़क पूर्ण रूपमा पूर्ववत अवस्थामा फर्कन केही समय लागे पनि यात्रुहरू काठमाडौँ उपत्यका वा मुख्य शहरबाट घर जान नपाउने वा खाद्यान्न ढुवानी रोकिने अवस्था रहने छैन बाढ़ी पहिरो प्रभावित रसुवा सहित नुवाकोट धादिङ चितवन र गोर्खाका ग्रामीण सड़कहरूमा समेत प्राविधिक टोली हेभी इक्विपमेन्ट सहित परिचालित छन् तर मौसमको जोखिम अझै पूर्ण रूपमा नसकिएकाले पहिरोग्रस्त तथा हिलामे सड़कहरूमा यात्रा गर्दा उच्च सतर्कता अप्नाउन र चालकहरूलाई सुरक्षित रूपमा गाड़ी चलाउन स्थानीय प्रशासनले आग्रह गरेको छ गोर्खा पत्रमा खबर छ
3: भदौ र असोजमा भोटेकोशी र कालीगण्डकी नदीमा आएको बाढ़ी पहिरोको प्रभाव दशैं बजारमा समेत परेको छ यी दुवै बाढ़ी पहिरोका कारण नेपाल र चीन बीचका प्रमुख व्यापारिक मार्ग डेढ़ महिनादेखि अवरूद्ध छन् व्यापारीहरूले चीनबाट सामान ल्याउन नसक्दा दशैं बजार प्रभावित बनेको छ गएको भदौ 10 भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढ़ीले केरोङसम्म पुग्ने सड़क मार्ग र भन्सार नाका पूर्ण रूपमा ध्वस्त बनाएको थियो यसको एक महिनापछि असोज 10-11 कालीगण्डकी नदीमा आएको बाढ़ीले कालीगण्डकी करिडोरको धेरै सड़क अवरूद्ध भएको छ यसले कोरोला नाकाबाट पनि सामान ल्याउन बन्द छ लामो समयदेखि तातोपानी नाका बन्द भएका बेला यी दुई नाका पनि बन्द भएपछि दशैंका लागि व्यापारीले चीनबाट सामान ल्याउन पाएका छैनन् आयात गरेका धेरै सामान बाटोमै अलपत्र परेका छन् केही व्यापारीले विभिन्न नाका हुँदै सामान ल्याएका छन् तर त्यसरी सामान ल्याउँदा ढुवानी भाड़ा धेरै गुणा बढ़ेको छ यसले पनि मूल्य बढ़न पुगेको छ आजको गोर्खा कारोबार दैनिकमा खबर छ
2: मतपत्र छपाईमा ढिलाइ हुँदा कांग्रेस महाधिवेशन लम्बिएको छ असोज 18 उद्घाटन भएको 15 महाधिवेशन अन्तर्गत हिजो बिहान 7 बजेदेखि दिउँसो 3 बजेसम्म मतदानको कार्यतालिका थियो तर उम्मेद्वारी दर्ता प्रक्रिया र उम्मेद्वारको नामावली प्रकाशनमा ढिलाइ हुँदा बिहान 10 बजे दिउँसो 1 बजे र दिउँसो 2 बजे मतदान शुरू गर्ने भनेर समय धकेल्दै लगिएकोमा मतपत्र छपाई नसकेपछि अन्तत आज बिहानका लागि मतदान सारिएको छ निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले 2 लाख भन्दा बढ़ी मतपत्र छापिएको बताउनुभयो मतपत्रमा संयोजक खड्काको डिजिटल हस्ताक्षर छ भने मतदान अधिकृतहरूले मतपत्रमा हस्ताक्षर गरेका छन् आज बिहान 7 बजेदेखि दिउँसो 3 बजेसम्म मतदानको समय तोकिएको छ तर साँझ समय लाग्ने आकलन गरिएको छ हरेक प्रतिनिधिले सभापतिदेखि सदस्यसम्म 23 मतपत्रमा मतदान गर्नुपर्ने हुन्छ एक प्रतिनिधिलाई मतदान गर्न 30 मिनट लाग्न सक्ने निर्वाचन समितिको अनुमान छ निर्वाचन समितिले मतदान सम्पन्न भएपछि मतगणना शुरू गर्ने जनाएको छ मतदान सके सकिएपछि मतपेटिका सुरक्षित रूपमा व्यवस्थापन गरेर आवश्यक प्रक्रिया पूरा गरी मतगणना अघि बढ़ाउने जनाएको छ। मतगणना पार्टी कार्यालय सानेपामा गर्ने तयारी छ। दुईदेखि तीन दिनसम्म मतगणना सम्पन्न गर्ने लक्ष्य रहेको संयोजक खड्काले बताउनु भएको खबर नयाँ पत्रिकाले लेखेको छ।
3: पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी 11 वर्षपछि पदीय जिम्मेवारी सहित पार्टी राजनीतिमा सक्रिय हुनु भएको छ। उहाँले हिजो एमाले वरिष्ठ नेताको शपथ लिनुभएको छ। देशको सर्वोच्च पद राष्ट्रपतिमा झण्डै 7 वर्ष बहाल हुनुभएकी भण्डारीको वरियता एमालेमा पूर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीपछि रहेको छ। दलको आबद्धता त्यागेर राष्ट्रपति र उपराष्ट्रपति भइसकेको व्यक्ति सक्रिय राजनीतिमा फर्कन पाउने नपाउने बारे संविधानले केही बोलेको छैन, तर यो नैतिक विषय भएकाले दलीय राजनीतिमा सक्रिय हुनुहुँदैन भन्ने मत व्यापक देखिन्छ। पहिले राष्ट्रपतिका रूपमा गरेका निर्णय विवादमा आउन सक्ने विश्लेषकहरू बताउँछन्। यसअघि भण्डारीकै कार्यकालमा उपराष्ट्रपति हुनुभएका नन्दबहादुर पुन नेकपाको राजनीतिमा सक्रिय हुँदा पनि यसले बहस सृजना गरेको थियो। पूर्व राष्ट्रपति रामवरण यादवका सल्लाहकार हरीश शर्मा संविधानले पूर्व राष्ट्रपतिलाई सक्रिय राजनीतिमा आउन रोक नलगाए पनि नैतिक प्रश्नको विषय भएको बताउनुहुन्छ। राष्ट्रपतिमा बहाल रहँदा निष्पक्ष ढंगले गरेका काममाथि पनि सक्रिय राजनीतिमा आएपछि प्रश्न उठ्न सक्ने उहाँको भनाई छ। पूर्व प्रधानमन्त्री मातहत पूर्व राष्ट्रपति कान्तिपुरमा खबर छ।
2: सशस्त्रका अतिरिक्त महानिरीक्षक एआईजी वंशीराज दाहालले पदीय आचरण विपरीत गतिविधि गरेको निष्कर्ष जाँचबुझ समितिले निकालेको छ। समितिले हिजो गृहमन्त्री सुधन गुरूङलाई जाँचबुझ प्रतिवेदन बुझाउँदै सशस्त्र प्रहरी नियमावली 2072 अनुसार बर्खास्तसम्मको कार्यवाहीको सिफारिश गरेको छ। पूर्व प्रधान न्यायाधीश सोलेन्द्र शमशेर जबरा निकट बिचौलिया इनाम साह कोटालाई राज्यका केही संवेदनशील सूचना चुवावट गरेको अभियोग दालमाथि छ, जसमा गृह मन्त्रालयले उनलाई गएको सोमबार निलम्बन गरी जाँचबुझ थालेको हो। नयाँ पत्रिकामा खबर छ।
3: प्रहरीले काठमाडौँको बुढानीलकण्ठबाट 21 किलो सुन बरामद गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटेको विशेष टोलीले सुन बरामद गरेको प्रहरी उच्च स्रोतले पुष्टि गरेको छ। केही दिनदेखि सुन लुकाएर राखेको सूचनाका आधारमा एउटा घरमा रेकी गरिरहेको टोलीले हिजोकै व्यक्तिसहित सुन बरामद गरेको हो। बरामद भए लगत्तै परीक्षण र नापतौल लिने काम समेत प्रहरीले गरिसकेको छ। बरामद सुन मध्ये 11 किलो तयारी अवस्थामा रहेको र 10 किलो अप्रशोधित सुन भेटेको प्रहरीको भनाई छ। प्रहरी स्रोतका अनुसार सुन ल्याएर भण्डारण गरेर राखेको विषयमा गृहमन्त्री सुदन गुरूङसँग समेत सूचना पुगेको थियो। बरामद सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बाहिरिएको प्रारम्भिक आशंका छ। बरामद सुनमा 3 चिनिया नागरिकको संलग्नता रहेको प्रहरी अधिकृतहरूले बताएका छन्। एक नेपाली नागरिकको सहयोगमा उनीहरूले सुन भण्डारण गरेर राखेको प्रहरीको भनाई छ। कान्तिपुरमा खबर छ।
2: काया कैरनमा दशैंमा पशुपंक्षीको कारोबार र ध्यान दिनुपर्ने विषयमा जानकारीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
4: जहाँ फेरिन्छ सुखको साथ, त्यही हो घर, जहाँ हुन्छ खुशीको बार, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभि, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठा, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
5: खेतबारीमा मल हाल्ने बेला पनि भयो, माटोको अवस्था के छ, कुन बालीमा कति मात्रामा मल हाल्ने, सधैँ अलमल हुने, के गर्ने होला।
6: होइन ए दाई, यति कुरामा किन चिन्ता लिनुभएको, आफ्नै सुरमा गुनगुन गर्दै हुनुहुन्छ त। तपाईँले नार्क सिमेन्ट एग्रो ट्युटर वाट्सएप सेवा प्रयोग गर्नुभएको छैन र?
5: ए, कृषि प्राविधिक बाबु पो आउनुभएछ, वाट्सएपबाट पनि खेतीको सल्लाह पाइन्छ र?
6: पाइन्छ नि, तपाईँको फोनमा एग्रो ट्युटरको फोन नम्बर 98514149 सेभ गर्नुहोस्। वाट्सएपमा गई एग्रो ट्युटरलाई 0 टाइप गरी पठाउनुहोस्। त्यसपछि एग्रो ट्युटरले सोधेका प्रश्नहरू जस्तै आफूलाई चाहिएको सेवा, खेतको स्थान, आफ्नो खेतको लोकेसन पठाउनुहोस्।
5: वाट्सएप नम्बर 98514149 होइन त? अनि त्यसपछि
6: तपाईँको खेतको माटो स्वास्थ्य बारे जानकारी सहितको रिपोर्ट मोबाइलमै आउँछ। त्यसमा माटोमा भएको पीएच, प्राङ्गारिक पदार्थ, नाइट्रोजन, फस्फोरस, पोटासियम, जिंक, बोरोन र माटोको बनोट जस्ता जानकारी हुन्छन्। त्यसैका आधारमा बाली अनुसार मल सिफारिश पनि प्राप्त गर्न सकिन्छ।
5: ए उसो भए त अनुमानको भरमा मल हाल्नु नपर्ने पो रहेछ।
6: हो नि दाई, माटो बुझेर आवश्यक मल प्रयोग गर्दा लागत व्यवस्थापन, माटोको स्वास्थ्य संरक्षण र उत्पादन सुधारमा सहयोग पुग्छ।
1: नार्क सिमिट एग्रो ट्युटर प्रविधिसँग जोडियौ, माटो बुझौ, आधुनिक खेती गरौ, उत्पादन बढाऔ।
6: यस सम्बन्धी ट्युटोरियल भिडियो सिमिट र राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रको फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ।
2: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
1: विशेषताहरू:
2: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
1: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
2: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
2: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बाढ़ी पहिरोका कारण क्षतिग्रस्त भएका धेरै सड़क सञ्चालनपछि जनजीवन सहज, नेपाल र चीन बीचका प्रमुख व्यापारिक नाका ठप्प हुँदा दशैं बजार प्रभावित, मतपत्र छपाईमा ढिलाइ हुँदा कांग्रेस महाधिवेशन लम्बियो, नयाँ नेतृत्वका लागि आज मतदान, पूर्व राष्ट्रपति राजनीतिमा सक्रिय हुनु नैतिक रूपमा कमजोर निर्णय भएको विश्लेषकको भनाई, सशस्त्रका एआईजी दाहालले आचरण विपरीत गतिविधि गरेको निष्कर्ष, बुढा नीलकण्ठबाट 21 किलो सुन बरामद लगायतका खबर प्रस्तुत गर्यौं।
5: अब बाँकी प्रसंग। दशैंको चहल पहल शुरू भइसकेको छ। पशु पंक्षीजन्य अर्थतन्त्रको प्रभावका हिसाबले पनि यो पर्व महत्वपूर्ण छ। अरू बेला भन्दा दशैंमा विशेष गरी खसी, बोका, भेडा, च्याङ्ग्रा, राँगा, हाँस, कुखुराको मासु अत्यधिक खपत हुने गर्छ। काठमाडौँ उपत्यकामा मात्रै यसपटक 40,000 संख्यामा खसी, बोका र च्याङ्ग्राको खपत हुने प्रारम्भिक अनुमान पनि छ। यो माग धान्न बाहिरी जिल्लाबाट भित्र्याउने क्रम शुरू भइसकेको छ। यस्तै लेकमा पालिएका भेडा च्याङ्ग्रा मुख्य शहरमा बिक्रीका लागि झार्ने पनि गरिन्छ। यसरी पशुपक्षी ओसार पसार गर्दा रोग तथा संक्रमण एक ठाउँबाट अर्को ठाउँमा सर्ने जोखिम हुन्छ। यस्तो बेला सावधानी अपनाउन र भएका मापदण्डको पालना गर्न किसान र व्यवसायीलाई पशु सेवा विभागको आग्रह छ। थप जानकारी सहित साथी मदन पौड्याल।
6: दशैंमा पशु चौपाया तथा पशुपक्षीको कारोबार धेरै हुने हुँदा यसले कृषि अर्थतन्त्रलाई चलायमान बनाउने गर्छ। यो बेला मासुको उपभोग अरू बेला भन्दा अत्यधिक हुने गर्छ। किसानले दशैंका लागि भनेर पहिलादेखि नै खसी बोका, भेडा च्याङ्ग्रा, राँगा, हाँस कुखुरा पाल्ने गर्छन्। आफूले पालेका पशुपक्षी बेचेर कतिपयले मुख्य चाडपर्व दशैं तिहार मनाउने अनि घर खर्च धान्ने पनि गरेका छन्। यो हाम्रो कृषि अर्थतन्त्र विगतदेखिकै अभ्यास हो भन्नुहुन्छ पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डाक्टर नवराज श्रेष्ठ।
7: यो अर्थसँग पनि जोडिएको छ होइन, र धेरैजनाको दशैंमा म यो यतिवटा खसी बोका काट्छु, यसरी म चाहिँ म यो दशैं टार्छु भन्ने खालको हुन्छ। त्यसैले यसको त पशुपालन अथवा पशुको बेचबिखनबाट आमदानी गरेर आर्थिक जो गर्ने त महत्वपूर्ण विषय नै।
6: काठमाडौँ उपत्यकामा मात्रै यसपटक 40,000 संख्यामा खसी बोका र च्याङ्ग्राको खपत हुने अनुमान छ। यो खपत धान्न व्यवसायीले गाउँ गाउँ गएर किसानसँग खरिद गरी पशु चौपाया ल्याएर बिक्री गर्छन्। यो बेला सबैभन्दा ठूलो आर्थिक कारोबार पशुजन्य क्षेत्र खसी बोका, भेडा च्याङ्ग्रा, राँगा, हाँस कुखुरामा हुने गर्छ। पशु पंक्षीको ओसार पसार र ढुवानीमा आवश्यक सावधानी नअपनाउँदा रोग तथा संक्रमण एक ठाउँबाट अर्को ठाउँमा फैलन सक्ने, जनस्वास्थ्यमा पनि असर पर्ने तथा नोक्सानीको जोखिम पनि उत्तिकै हुन्छ।
7: प्रत्येक खोर गोठबाट चाहिँ केही संख्यामा भनौँ न हजुरको पशुहरू राँगा हुन सक्छ, बंगुर हुन सक्छ, खसी बोका हुन सक्छ, त्यसरी उठाएर पनि लिएर आउन सक्छ होइन। सो यस्तो बेलामा चाहिँ सबैजनाले मैले भने चाहे त्यो सानो किसान होस् अथवा व्यापारी होस्, उहाँहरूले चाहिँ पशु ढुवानी मापदण्डको विषयमा बुझ्नु पर्यो र त्यसमा भएका व्यवस्थाहरू सकेसम्म हामीले चाहिँ कार्यान्वयनमा ल्याउन चाहिँ उहाँहरूले यो कुरा चाहिँ बुझ्न आवश्यक छ।
6: सुरक्षित ढुवानी नहुँदा पशुहरू बिरामी पर्ने वा मर्ने हुनाले ढुवानीकर्ता र व्यापारीले पनि ध्यान पुर्याउनु पर्छ। गाड़ीको छत वा डिक्कीमा ढुवानी निषेध छ। त्यस्तै पीपीआर, खोरेज जस्ता रोग लागेको भए ओसार पसार गर्नु हुँदैन। सकेसम्म धेरैको संख्यामा एकै ठाउँमा पशु पंक्षी राख्नु पनि हुँदैन अनि ढुवानीका बेला स्वास्थ्य परीक्षण अर्थात भेटेरिनरी जाँच गर्नु महत्वपूर्ण हुन्छ। फेरि पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डाक्टर नवराज श्रेष्ठ।
7: जस्तो पशु जहाँबाट ढुवानी शुरू हुन्छ त्यहाँ नै पशु चिकित्सकले त्यसको निरीक्षण गरेर पशुस्वास्थ्य प्रमाणपत्र जारी गर्नुहुन्छ र त्यो कागज सहित उहाँहरूले चाहिँ चेकपोस्टहरूमा निरीक्षण गराउनुहुन्छ। उहाँले कागजपत्र हेर्नुहुन्छ, उहाँले त्यो मापदण्ड अनुसारको पशु ढुवानी भइरहेको छ कि छैन चेक जाँच गर्नुहुन्छ र त्यहाँबाट पशु ढुवानी अथवा अगाडि बढ्नको लागि उहाँहरूले चाहिँ दिनुहुन्छ।
6: दशैंका बेला हुने पशुजन्य कारोबारले पशुपालन व्यवसाय र उद्यमी किसानलाई कमाईको अवसर बन्छ, तर ढुवानीमा हुने असावधानीले फैलन सक्ने रोग र संक्रमण अनि यसबाट भोलिका दिनमा व्यवसायमा पुग्न सक्ने क्षतितर्फ पनि बेलैमा सचेत बन्नुपर्ने खाँचो छ।
4: दशैंमा हुने पशुपन्छीको कारोबार, यसको कृषि अर्थतन्त्रमा प्रभाव तथा सुरक्षित ओसार पसारको महत्व बारे पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डाक्टर नवराज श्रेष्ठसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। फेरि खबरको सिलसिला, राज्यको स्थायी सरकार हो निजामती सेवा, तर स्थायी सरकारमा हुण्डरी ल्याएको छ। संघीय निजामती सेवा विधेयकले 55 वर्ष उमेर पुगेका र 30 वर्ष सेवा अवधि भएका कर्मचारीलाई एकैपटक ठूलो संख्यामा घर पठाउने उद्देश्यले विधेयक आएको भन्दै कर्मचारीले धमाधम राजीनामा दिइरहेका छन्। अर्कोतिर 55 वर्ष उमेर समूह र 30 वर्ष सेवा विधि सम्बन्धी प्रस्ताव भने एकपटक अर्थात हाल कार्यरत कर्मचारीको हकमा मात्रै लागू हुने भनिएकाले विभेदकारी भन्दै कर्मचारीमा तीव्र असन्तुष्टि छ। त्यति मात्र होइन, भएका कर्मचारीलाई एकैपटक ठूलो संख्यामा घर पठाउने र रिक्त स्थानमा नयाँ भर्ना गर्दा राज्यलाई ठूलो आर्थिक भार पर्ने भन्दै विज्ञहरू चिन्ता व्यक्त गर्न थालेका छन्। पूर्व सचिव भरत थापा संघीय निजामती सेवा विधेयक धेरै वर्षको पर्खाएपछि आउनु सकारात्मक कदम भए पनि यसमा समावेश गरिएका कतिपय प्रावधानहरूले सिंगो कर्मचारी वृत्तमा गम्भीर संशय र अन्योल पैदा गरेको बताउनुहुन्छ। आजको अन्नपूर्ण पोस्टमा खबर छ। काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: सर्पको टोकाईबाट बस्न खेतबारीको काम गर्दा विशेष ध्यान दियौ। रातको समयमा बत्ती बालेर मात्रै हिँड्ने गरौ। सम्भव भएसम्म भुइँमा नसुतौ। झुल लगाएर सुत्ने बानी गरौ।
9: जुत्ता लगाउनु अघि जुत्ता भित्र राम्रोसँग हेरौं। सम्भव भएसम्म घरका झ्याल ढोकामा जाली राखौं। वरपर घाँसपात र झारपात काटेर सफा राखौं। सर्पले टोकिहालेमा टोकेको ठाउँलाई चल्न नदी स्थिर राखौं। काट्ने, चुस्ने र बाँध्ने नगरौं। बिरामीलाई उपचार हुन्छ, आत्तिनु हुँदैन भन्ने खालको आत्मविश्वास कायम राख्न सहयोग गरौं। धामी झाँक्री र अरू घरेलु उपचारतिर नलागि जति सक्दो चाँडो अस्पताल वा सर्पदंश उपचार केन्द्र पुर्याउ।
10: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: मेरा छोरा छोरी को सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
1: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
2: सम्पर्क नेपाल जापान सेवा सेन्टर नाग पोखरी काठमाडौँ, फोन नम्बर 44 28 242 44 28 242।
3: कम ऑन, यू विल सर्टेनली बी बेनिफिटेड।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। नेपालमा विद्युतीय कारोबारको संख्या र आकार बढ़दै गइरहेको छ। हरेक वर्ष जसो अनलाइन अर्थात डिजिटल माध्यमबाट भुक्तानी गर्ने क्रम अविश्वसनीय रूपमा वृद्धि भइरहेको छ। तर देशको झण्डै 99% जनसंख्याले प्रयोग गर्ने बिजुलीको बिल डिजिटल प्रणालीबाट भुक्तानी गर्ने ग्राहकको संख्या भने अनुमानको तुलनामा अत्यन्त न्यून देखिएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार बिजुली उपभोग गर्ने 100 ग्राहक मध्य 27 जनाले मात्र डिजिटल प्रणाली प्रयोग गरेर भुक्तानी गर्ने गरेका छन्। यसको अर्थ 100 मध्ये 73 जना ग्राहकले अझै पनि भौतिक रूपमा काउन्टरमा उपस्थित भएर नै महसुल तिर्ने गरेका छन्। डिजिटल भुक्तानीले नागरिकको समय र आवजावतको खर्च बचत गर्छ। नगद कारोबार घट्दा वित्तीय पारदर्शिता र सुरक्षा स्वाभाविक रूपमा बढ़छ। तर डिजिटल भुक्तानी अपेक्षा अनुसार न्यून हुनु आश्चर्यजनक रहेको ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठले बताउनु भएको छ। प्राधिकरणले काउन्टरको संख्या र त्यसमा हुने निर्भरता घटाउँदै डिजिटल प्रणालीलाई प्राथमिकता दिन सके प्रशासनिक खर्च घटाउन सकिने निष्कर्ष समेत निकालेको छ। यसैबीच विद्युत प्राधिकरणले डिजिटल भुक्तानीमा ग्राहक आकर्षित गर्न स्मार्ट पे रिवार्ड कार्यक्रम ल्याएको छ। प्राधिकरण संचालक समिति सदस्य अंशु किरण साईका अनुसार डिजिटल माध्यमबाट विद्युत महसूल तिर्ने अभ्यासलाई प्रोत्साहित गर्न उपभोक्तालाई थप सुविधा दिने निर्णय समेत भएको छ। कारोबार दैनिकमा खबर छ।
4: अब विदेशको खबर। मध्यपूर्व द्वन्द, ऊर्जा आपूर्तिमा अवरोध र यातायात लागतमा देखिएको दबावका बावजूद विश्व व्यापार अपेक्षा भन्दा बढ़ी लचिलो देखिएको विश्व व्यापार संगठन डब्ल्यूटीओले जनाएको छ। एआई प्रविधिमा बढ़दो लगानीका यस वर्ष विश्वव्यापी वस्तु व्यापार वृद्धि हुने प्रक्षेपण छ। आपूर्ति श्रृंखलामा गरिएको अनुकूलन र एआई पूर्वाधारमा बढ़ेको लगानीले व्यापार वृद्धिलाई मुख्य टेवा दिएको डब्ल्यूटीओको निष्कर्ष छ। सेमीकण्डक्टर सर्भर तथा अरू उपकरणको व्यापार अघिल्लो वर्षको यही अवधिको तुलनामा 67% बढ़ेको छ। डब्ल्यूटीओकी प्रमुख एनगोजी ओगन्जो इवे आवालाले अवरोधका बावजूद विश्व व्यापारले देखाएको लचिलोपन सकारात्मक रहेको बताउनु भएको छ। यद्यपि सबै देशले एआईबाट सृजना भएका अवसरको समान लाभ लिन नसक्ने निष्कर्ष समेत संगठनको छ।
5: अब खेल खबर। एनपीएलको तेस्रो संस्करणका लागि विराटनगर किंग्सले श्रीलंका पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर धम्मिका प्रसादलाई प्रशिक्षकका रूपमा फेरि जिम्मेवारी दिएको छ। तीव्र गतिका बलर उनले 25 टेस्ट, 24 एकदिवसीय र 14 टी20 खेलेका छन्। अमेरिका राष्ट्रिय टोली, नेपाल र ओमानको बलिङ प्रशिक्षक रहिसकेका उनले लंका प्रिमियर लीगमा कोलम्बो किंग्स, क्याण्डी बोर्ड्स र क्याण्डी रोयल्समा पनि काम गरेका छन्। विराटनगरले विदेशी खेलाड़ीमा चरिथ असलंका, शुभम रंजनलय लगायतलाई यसअघि अनुबन्ध गरिसकेको छ। एनपीएलको तेस्रो संस्करण आउँदो कार्तिक 9 गतेदेखि मंगिर 5 गतेसम्म आयोजना हुने देशकै सर्वाधिक ठूलो फ्रेन्चाइज क्रिकेट प्रतियोगिता हो। अहिले त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तर उन्नति, दर्शक प्यारापिटमा नयाँ कुर्सी जडान, पिच र आउटफिल्डको अन्तर्राष्ट्रिय स्तरको व्यवस्थापन तथा प्रवेशद्वार निर्माणको काम तीव्र गतिमा भइरहेको छ।
4: काया कैरनमा अब केही खबर संक्षेपमा। गैराती, गण्डकी र बागमती प्रदेशका पहाड़ी केही ठाउँमा हल्का पानी परेको छ। साथै पश्चिम एक दुई ठाउँमा पनि छिटपुट पानी परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले गण्डकीका एक दुई ठाउँमा छिटपुट बाहेक देशका अरू ठाउँमा पानी परेको छैन। आज दिउँसो कोशी, बागमती र सुदूरपश्चिम प्रदेशको पहाड़ी तथा कोशी प्रदेशको तराईका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। मधेस प्रदेश तथा कोशी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा बादल लाग्नेछ। साथै देशको हिमाली र पहाड़ी केही ठाउँमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
5: चालू आर्थिक वर्षको बजेट सम्बन्धी सर्वोच्चमा परेको रिट टुङ्गो लागेपछि मात्रै सुदूरपश्चिम प्रदेश सरकारले नयाँ बजेट ल्याउने भएको छ। चालू आर्थिक वर्ष 83-84 बजेट ल्याउने अन्तिम तयारीमा रहेको बेला सर्वोच्च अदालतले कारण देखाओ आदेश जारी गरेपछि प्रदेश सरकारले बजेट प्रस्तुत ती रोकेको हो।
4: देशकै ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयले चालू शैक्षिक सत्रका लागि 30,87,11,00,000 रूपियाँको बजेट आएको छ। असारमै ल्याउनुपर्ने नीति तथा कार्यक्रम र बजेट त्रिवीले हिजो मात्रै 67औं वार्षिक दिवसको बैठकबाट पारित गरेको हो।
5: उपभोक्ताले अब जुनसुकै ब्राण्डका ग्यास सिलिण्डर साट्न पाउने भएका छन्। लामो समयदेखि सहज रूपमा ग्यास नपाएर शास्ति भोग्दै आएका उपभोक्तालाई चाडपर्वको समयमा सहज आपूर्ति गर्न उद्योगीहरूले यस्तो व्यवस्था गर्ने निर्णय गरेका हुन्।
4: सन् 2026 साहित्यतर्फको नोबेल पुरस्कार क्यानाडाकी कवयित्री तथा निबन्धकार एन कार्सनलाई प्रदान गर्ने निर्णय गरिएको छ। द स्वीडिस एकाडेमीले हिजो उहाँलाई साहसिक र मौलिक सृजनाका लागि जसले शास्त्रीय परम्परासँगको जीवन्त संवाद मार्फत समकालीन साहित्यमा नयाँ रूपहरूको निर्माण गरेको भन्दै यस वर्षको प्रतिष्ठित पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो।
5: श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिकलाई अनिवार्य रूपमा चाडपर्व खर्च उपलब्ध गराउन सबै रोजगारदाता तथा प्रतिष्ठानहरूलाई निर्देशन दिएको छ। विभागमा कतिपय रोजगारदाता तथा प्रतिष्ठानले श्रमिकलाई चाडपर्व खर्च उपलब्ध नगराएको गुनासो आएकाले विभागले हिजो विज्ञप्ति मार्फत यस्तो निर्देशन दिएको हो।
4: झापा दमको बेलडाँगी र मोरङको पथरी शनिश्चरेमा बसोबास गर्ने भूटानी शरणार्थीले दिगो समाधान खोजेका छन्। 3.5 दशक अघि भूटानबाट लखिएका नेपालीभाषी भूटानी शरणार्थीले दिगो समाधानका लागि पहल गरिदिन नेपाल सरकारलाई आग्रह गरेका हुन्।
5: अखिल नेपाल फुटबल संघ इन्फाका अध्यक्ष पंकज विक्रम नेमुवाङ, महासचिव किरण राई, कोषा अध्यक्ष रविन्द्र जोशी र लेखा अधिकृत संजीव पाण्डे विरूद्ध ठगी र खेलमा मिलेमेतो सम्बन्धी मुद्दा दायर भएको छ। केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको अनुसन्धानका आधारमा जिल्ला अदालत ललितपुरमा हिजो मुद्दा दायर भएको हो।
4: र नेकपा एमाले आउँदो मंगिरको पहिलो हप्ता राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरेको छ। काया कैरनमा अब पालो उखानको
5: पढेर कहिल्यै सकिँदैन।
4: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
5: बाढ़ी पहिरोका कारण क्षतिग्रस्त भएका धेरै सड़क सञ्चालनपछि जनजीवन सहज। नेपाल र चीनबीचका प्रमुख व्यापारिक नाका ठप्प हुँदा दशैं बजार प्रभावित।
4: मतपत्र छपाईमा ढिलो हुँदा कांग्रेस महाधिवेशन लम्बियो। नयाँ नेतृत्वका लागि आज मतदान। पूर्व राष्ट्रपति राजनीतिमा सक्रिय हुनु नैतिक रूपमा कमजोर निर्णय भएको विश्लेषकको भनाई।
5: दशैंको चहल पहल शुरू भएसँगै मासुका लागि पशुपक्षी ओसार पसार तीव्र। रोग तथा संक्रमणलाई ख्याल गरी ढुवानी मापदण्डको पालना गर्न पशु सेवा विभागको आग्रह।
4: एआई प्रविधिमा बढ़दो लगानीले यस वर्ष विश्वव्यापी व्यापार बढ़ने डब्ल्यूटीओको प्रक्षेपण। एशियाको वस्तु निर्यात 9.9% बढ़ने अनुमान।
5: र श्रीलंका पूर्व क्रिकेटर धम्मिका फेरि एनपीएलका लागि विराटनगरको प्रशिक्षक।
4: र अन्त्यमा आजको कार्टुन। आज हामीले चसक्क शीर्षकमा महेश बस्ताकोटीले बनाउनु भएको कार्टुन लिएका छौं। यहाँ दुईजना युवाहरू भन्दैछन्। एकजनाले भन्दैछ, कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेद्वारी दियो, यति भएपछि गाउँघरतिर नेता पल्टेर हिँड्न कसले सेक्ने। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: सीधा खुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क
2: राप्ती इंजीनियरिंग कॉलेज घोराही दांग को विद्यार्थी भर्ना संबंधी सूचना
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच
4: रेडियो
5: कता हो लखर लखर बाइक डोराउँदै
6: कहाँ हुनु र भाइ यो बाइक बनाउँदा हैरान परे म त आज पनि अफिस जाने बेला बिग्रियो नयाँ किनौ भने पुरै पैसा छैन
5: चिन्ता लिनु पर्दैन बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ अनि नयाँ किन्न पैसा छैन चिन्ता लिनु पर्दैन नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ
7: जेनुन नै ठिक छ जेनुन नै ठिक छ
8: हजुर जुनसुकै पुरानो बाइक लिएर आउनुहोस् बजाजको नयाँ डोमिनार पल्सर प्लाटिना एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्
5: अनि सुन्नुहोस् त यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ
7: पुरानो बाइक मर्मत गर्नुहोस् या नयाँ बाइक खरिद गर्न सम्झनै पर्ने ठाउँ
5: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्रणाली भारगंगा एक बैरिया कपिल वस्तु
8: थप जानकारीका लागि सम्पर्क नम्बर 9857502443 9806225243 र 9813514417
9: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन् सब एकदम खुसी हुन्छन् तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल
10: सर्प मार्नु आमा मार्नु नत्र टोक्छ यसले
11: नात्यो छोरा सर्पलाई केही नगरेसम्म सर्पले केही गर्दैन ल ऊ आफ्नो बाटो गइहाल्यो नि केही गर्यो त अनि सबै सर्प विषालु पनि हुँदैनन्
10: विषालु हो कि होइन कसरी चिन्ने त आमा
11: ल नेपालमा पाइने विषालु सर्पका बारे सुन एउटा हुन्छ करेत जुन प्राय रातिको समयमा घरभित्र छिर्न सक्छ यसले टोक्दा नदुख्न सक्छ तर टोकेपछि सासै फेर्न नसक्ने गरी पक्षघात हुन सक्छ अर्को हुन्छ गोमन जो निकै रिसा खालको हुन्छ र फणा बनाउँछ गोमन सर्प दिन वा रात दुवैमा देखा पर्ने र यसले टोक्दा पनि पक्षघात हुन सक्छ अनि अर्को हरियो जातिको सर्प यसले टोक्दा टोकेको भाग सुन्निन्छ र असाध्यै दुख्छ रगत पनि पातलो भई रक्तस्राव हुन सक्छ त्यसै गरी हाम्रो देशको तराईको सबै भूभागमा पाइने बाघको जस्तो बुट्टा हुने बाघी सर्प यसले दसैँको बिरानी कमै मात्र पाइन्छ तर यसको दसाई एकदम खतरनाक हुन्छ
12: वर्षायाम र बाली भित्राउने समयमा सर्पको टोकाई अथवा दसाईका घटनाहरू धेरै हुने गर्छन् बाढ़ी र अरू प्राकृतिक प्रकोपहरूको कारणले सर्पको वासस्थान नाश हुँदा सर्प दसाईका घटनाहरू बढ़ी हुने गरेको पाइन्छ
13: धेरै जसो सर्पका दसाई हानिकारक हुँदैनन् तापनि सर्पले डसी हाले तुरुन्तै नजिकैको उपचार केन्द्र गइहाल्नुपर्छ
12: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ
14: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा
4: शाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिटाउनका साथसाथै विश्वभरका रोटरी फ्रेण्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश

0: सामुदायिक रेडियो बुद्ध आवाजको बिहान 6:35 बजेको बुद्ध खबरमा यहाँलाई हार्दिक स्वागत छ। खबरसँगै उपस्थित भएकी छु स्मृति बस्याल। तपाईँ यो खबर एफएम ब्यान्डको 99.2 समय गाहसँगै इन्टरनेट अनलाइन www.buddhaawaz.com हाम्रो पात्रो र बुद्ध आवाज मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरेकै साथ प्रत्यक्ष सुन्न सकिन्छ। बुद्ध खबरमा अब खबरको सिलसिला शुरू गरौं। प्रमुख खबरका शीर्षकहरूबाट कांग्रेसको नयाँ नेतृत्वको चयनका लागि आज मतदान। लुम्बिनीबाट कांग्रेस पदाधिकारीमा 7 जना प्रतिस्पर्धामा, केन्द्रीय सदस्यमा दर्जनौ उम्मेद्वार। एमाले तोकी वडा र पालिका अधिवेशन मिति। लुम्बिनी गुरू योजना 48 वर्षदेखि अधुरै। बजेट अभाव र अव्यवस्थित संरचनाले पुनावलोकनको बहस। मौसम परिवर्तनसँगै अस्पतालमा बिरामीको चाप। मौसमी रोगका बिरामी दोब्बर भन्दा बढ़ी। सरसफाईमा विशेष ध्यान दिन आग्रह। कपिल वस्तुमा अवैध रूपमा भन्सारथली ल्याइएका 10 लाख बढ़ीको सामान बरामद। 3 जना पक्राउ। आवश्यक कार्यवाहीका लागि सुनौली भन्सार कार्यालय पठाइयो। र बर्दियामा स्कब टाइफाइसको जोखिम बढ़्दो। 3 वर्षमा 6,000 भन्दा बढ़ी संक्रमित। जनचेतना बढ़ाउनु पर्नेमा स्वास्थ्य कर्मीहरूको
1: जोड़। बाइक बिग्रेर हैरानै पार्यो। जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
2: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
1: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
2: पैसा नपुगेर के भयो त? बाढगंगा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
1: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
2: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान। सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
3: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाढगंगा अटो ट्रेडर, बाढगंगा एक बैरिया, कपिल वस्तु।
4: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा। बाढगंगा अटो ट्रेडर्स, पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
3: सम्पर्क नम्बर 076-550-111, 98-570-31-363 र 98-019-43-064।
0: अब समाचार विस्तारमा। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत केन्द्रीय कार्य समिति चयनका लागि आज मतदान हुँदैछ। मतदान हिजै हुने भनिए पनि मतपत्र छपाईमा ढिलाइ हुँदा निर्धारित समयमा चुनावी प्रक्रिया शुरू गर्न नसकेको कांग्रेस निर्वाचन समितिले जनाएको छ। आज बिहान 7 बजे ज्येष्ठ मतदाताबाट मतदान शुरू गरी दिउँसो 3 बजेसम्म मतदान सक्ने तयारी छ। यसअघि हिजो बिहान 7 बजेका लागि हुने भनिएको मतदान 10, 1 र 2 बजेका लागि सार्दै आज बिहान 7 सम्मको लागि स्थगित गरिएको थियो। मतपत्र छपाई लगायतका प्राविधिक काम हिजो दिउँसो सकिए पनि रातभर लगाएर चुनाव गराउनु उचित नहुने भएकाले आज बिहान मात्रै शुरू गर्ने तयारी भएको निर्वाचन समितिले जनाएको छ। नयाँ नेतृत्वको चयनका लागि महाधिवेशनमा सहभागी 7,255 जना महाधिवेशनमा प्रतिवेदनले मतदान गर्नुहुनेछ। कांग्रेसको नयाँ सभापति पदका लागि गगन थापा र श्यामकृष्ण खड्की बीच प्रतिस्पर्धा हुँदैछ। नेपाली कांग्रेसको 15 महाधिवेशनमा लुम्बिनी प्रदेशबाट पार्टीका पदाधिकारी तथा केन्द्रीय सदस्य पदमा उल्लेख्य संख्यामा नेताहरू प्रतिस्पर्धामा उत्रिएका छन्। लुम्बिनीबाट केन्द्रीय पदाधिकारीका विभिन्न पदमा 7 जनाले उम्मेद्वारी दिएका छन्। उपसभापतिमा दाङका दीपक गिरी, गुल्मीका डाक्टर चन्द्रकान्त भण्डारी र नवलप्रासीका विनोद चौधरी प्रतिस्पर्धामा छन्। महामन्त्रीमा रोल्पाका अमरसिंह पुन तथा सह महामन्त्रीमा कपिलवस्तुका अभिषेक प्रताप शाह, दाङका योगेन्द्र चौधरी र नवलप्रासीका देवेन्द्र राज कडेल उम्मेद्वार छन्। महाधिवेशनमा लुम्बिनीबाट 1009 जना महाधिवेशन प्रतिनिधि मतदाताका रूपमा सहभागी रहेका छन्। केन्द्रीय सदस्यतर्फ पनि प्रदेशबाट दर्जनौ नेताले उम्मेद्वारी दिएका छन्। प्रदेश खुलातर्फ 3 पदका लागि अमर प्रसाद भण्डारी, कमल प्रसाद भूषाल, कमल किशोर घिमिरे, धनेन्द्र कार्की, प्रचण्ड विक्रम लेउपाने, प्रदीपराज शर्मा, मोतीलाल भण्डारी, विष्णु प्रसाद खनाल र हीराबहादुर खत्री प्रतिस्पर्धामा रहेका छन्। युवा महिला तथा युवा खुलातर्फ पनि छुट्टा छुट्टै उम्मेद्वारी परेको छ। खुला केन्द्रीय सदस्यतर्फ लुम्बिनीका सांसद, पूर्व मन्त्री, स्थानीय तहका जनप्रतिनिधि तथा पार्टीका नेताहरूले उम्मेद्वारी दिएका छन्। महाधिवेशनले लुम्बिनीबाट कांग्रेसको केन्द्रीय नेतृत्वमा पुग्ने नेताहरूको टुंगो लगाउनेछ। नेकपा एमाले आउँदो मंगसिर 26 गते एउटा अधिवेशन गर्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा हिजो बसेको स्थायी कमिटी बैठकले मंगसिर 26 गते एउटा र आउँदो पुस 4 गते पालिका अधिवेशन गर्ने निर्णय गरेको हो। यस्तै मंगसिर पहिलो हप्ता राष्ट्रिय भेला गर्ने निर्णय पनि गरिएको एमाले उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो। राष्ट्रिय भेलामा पार्टीका प्रदेश र जिल्लाका पदाधिकारी तथा संघ प्रदेश र पालिकाका जनप्रतिनिधि सहभागी हुनेछन्। पार्टीले नगर र वडा अधिवेशनपछि प्रदेश स्तरीय भेला गर्ने निर्णय गरेको छ। 13 जिल्लामा खाली रहेका अध्यक्ष पदमा स्थानीय कमिटिलाई नै निर्णय गरी केन्द्रमा नाम पठाउन भनिएको छ। स्थायी कमिटिको बैठक आज दिउँसो 1 बजे फेरि बस्ने भट्टले जानकारी दिनुभयो। विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीको विकास गुरू योजना शुरू भएको 48 वर्ष बितिसक्दा पनि पूर्ण हुन सकेको छैन। जापानी वास्तुकलाविद प्रधानाध्यापक केन्जो टाङ्गेले सन् 1978 तयार गरेको गुरू योजना 17 वर्षभित्र पूरा गर्ने लक्ष्य राखिए पनि हालसम्म अधुरै रहेको हो। लुम्बिनी विकास कोषका अनुसार गुरू योजना कार्यान्वयनमा बजेट अभाव प्रमुख समस्या बनेको छ। सरकारले 2078 7 अर्ब रूपियाँ स्रोत सुनिश्चित गरे पनि पर्याप्त बजेट निकासा नहुँदा ठेक्का सम्झौता अनुसारका काम अघि बढ़ाउन समस्या भएको छ। यसैबीच गुरू योजनाको मूल मर्म विपरीत कालोपत्रे सड़क, ठूला पक्की पुल लगायतका संरचना निर्माण भएको भन्दै आलोचना बढ़ेको छ। प्राकृतिक वातावरण संरक्षण भन्दा कंक्रीट संरचनालाई प्राथमिकता दिएको सरकारवालाको गुनासो रहेको छ। लामो समयसम्म गुरू योजना पूरा हुन नसकेको र पछिल्लो लक्ष्य समेत अधुरै रहेपछि लुम्बिनीको विकास मोडेल तथा गुरू योजनाकै पुनरावलोकन गर्नुपर्ने बहस शुरू भएको छ। कपिलवस्तुमा मायादेवी साझेदारी वन उपभोक्ता समूहको 14 वार्षिक साधारण सभा सम्पन्न भएको छ। साधारण सभामा समूहले आगामी आर्थिक वर्षका लागि 8,76,493 रूपियाँको बजेट प्रस्तुत गरेको छ। कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले वन संरक्षणसँगै उपभोक्ताको आर्थिक तथा सामाजिक हितलाई प्राथमिकतामा राखेर साझेदारी वनको व्यवस्थापन गर्नुपर्ने बताउनुभयो। उहाँले वन संरक्षण र उपभोक्ताको हितका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
5: अब हामीले इन्डक्सन चुलो वास्तव सामुदायिक वनले खतरा कुरो सारिङमा धेरै जोड नदिउँ। उनी जो सशक्तिकरण भन्यो नेपालमा 1,00,000 रुपियाँ हामी सशक्तिकरणमा खर्च गरेका छौँ। त्यो सशक्तिकरण कमजोर बनाउने काम मैले गर्दा पाल्पाको जलपामा 1 महिलासँग 42 वटा प्रमाण पत्र 42 वटा अन्दाजा गर्नु 42 वटा तालिम लिएका भने तिमी 42 वटा के हो गर्ने सिट नलाने काम नगर्नेलाई तालिम गर्नु बेकार कुरा छ। यहाँ मैले देख्छु वडाहरूलाई पनि म वडा र सिओ पनि हुनुहुन्छ त्यतिकै चाहिँ त पैसा खर्च गर्ने काम चाहिँ हामी नगरौँ। यहाँ तिमी हाम्रा वडा स्थानीय सरकार बनले मात्रै हो कि सबै प्रदेशका पनि छन् यस्ता तालिम संघका पनि तालिम छन् सिटिभिटीहरूका तालिम छन् तालिमित मुलुकलाई चाहिँ खला पारिसकेको छ। तालिममा हामी 1,00,000 रुपियाँ खर्च गर्छौँ त्यस्तो प्रतिफल पाउन सकेका छैन।
0: त्यस्तै डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख प्रभास सापकोटाले वनको दिगो व्यवस्थापनका लागि उपभोक्ता समूह स्थानीय तह र वन कार्यालय बीच निरन्तर समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो।
5: पहिलो प्राथमिकता वन विकास संरक्षण यस्तो सदुपयोगमा लिनुपर्ने हुन्छ। कागजहरू गर्दाखेरि अलिकति समय नै सम्पन्न गर्न पर्ने हुन्छ। हाम्रो चाहिँ समय त्यसमा पनि छ र अब यो फागुनभन्दा अगाडि नै सबै वनभित्र काम गर्नुपर्ने कामहरू सकियो भने बल्ल चाहिँ यो हामीले सङ्घीय वन नियम अनुसार काम गरेको पाइन्छ।
0: दिनेश कुमार जयसवालले उपभोक्ताको सहभागिता र सहकार्यमा वन संरक्षण तथा समूहको संस्थागत विकासलाई थप प्रभावकारी बनाउँदै लैजाने बताउनुभयो।
6: पर्यावरणको लागि वन व्यवस्थापन पनि गुरु योजना एउटा हामी निर्माण गर्दैछौँ र निर्माण भइसके पश्चात लुम्बिनी प्रदेश सरकारबाट पनि हामी अनुरोध गर्नेछौँ र त्यहाँबाट पनि केही व्यवस्था भयो भने पर्यावरणको विकास पनि हाम्रो माया देवी साझेदारीमा धेरै राम्रो अवसर रहेको हुँदा भविष्यमा राम्रो हुनेछ भन्ने आशा र विश्वास राखेको छु।
0: वन संरक्षण दिगो व्यवस्थापन र उपभोक्ताको हितमा आगामी कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढ़ाउने प्रतिबद्धता जनाएको छ। कार्यक्रममा सुदुदन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरी, वडाध्यक्ष छिमेकी सामुदायिक वनका अध्यक्ष तथा प्रतिनिधि वन उपभोक्ता पत्रकार र सुरक्षाकर्मी लगायतको सहभागिता रहेको थियो। दलित सामाजिक विकास केन्द्र डीएसटीसी कपिल वस्तुले आर्थिक वर्ष 2082-83 सञ्चालन गरेका परियोजना तथा कार्यक्रमको सामाजिक परीक्षण सम्पन्न गरेको छ। तौलीहवामा आयोजित सामाजिक परीक्षण कार्यक्रममा सहभागीले बालबालिकाको विद्यालय छाड्ने दर घटाउन अभिभावकलाई शिक्षाप्रति थप जिम्मेवार र सचेत बनाउनु पर्नेमा जोड़ दिएका छन्। कार्यक्रममा जिल्ला समन्वय समिति कपिल वस्तुका प्रमुख बाबुराम आचार्यले जिल्लाको दक्षिणी क्षेत्रमा दलित तथा विपन्न महिलाको जीवनस्तर सुधारमा डीएसडीसीले उदाहरणीय काम गरेको बताउनुभयो। सशक्तिकरण, आय आर्जन र मानसिक स्वास्थ्यका कार्यक्रम समुदाय स्तरमै प्रभावकारी देखिएको उहाँको भनाई थियो। सुदुदन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरीले अशिक्षा विभेदको प्रमुख कारण भएकाले बालबालिकाको शिक्षा सुधारका लागि अभिभावक सचेत हुनुपर्ने बताउनुभयो। कपिल वस्तु नगरपालिकाका प्रशासनिक अधिकृत पदमराज श्रेष्ठले महिला तथा किशोरीले वडा स्तरमा योजना छनौट प्रक्रियामा सक्रिय सहभागिता जनाई आफ्ना अधिकार प्रयोग गर्नुपर्नेमा जोड़ दिनुभयो। मायादेवी गाउँपालिका वडा नम्बर 5 का वडाध्यक्ष राजवेन्द्र पाण्डे र यसोधारा गाउँपालिका 1 का वडाध्यक्ष अब्दुल कयुम खानले डीएसटीसीले कुरूती तथा सामाजिक विभेद विरूद्ध समुदाय स्तरमा काम गर्दै आएको बताउनुभयो। मौसम परिवर्तनसँगै कपिलवस्तुमा मौसमी रोगका बिरामी बढ़ेका छन्। कपिलवस्तु अस्पताल तौलीहवामा अहिले सामान्य अवस्थाको तुलनामा दोब्बरभन्दा बढ़ी बिरामी उपचारका लागि पुग्ने गरेका छन्। झाडा पखाला, मौसमी ज्वरो, टाइफाइड र डेंगूका लक्षण भएका बिरामीको संख्या बढ़िरहेको चिकित्सकले बताएका छन्। एक रिपोर्ट।
7: चर्को गर्मीपछि मौसममा आएको परिवर्तनसँगै कपिलवस्तु अस्पताल तौलीहवामा बिरामीको चाप बढ़ेको छ। सामान्य अवस्थामा दैनिक 100 देखि 150 जनासम्म बिरामी आउने अस्पतालमा अहिले ओपीडी र इमर्जेन्सीमा गरी 300-400 जनासम्म पुग्ने गरेका छन्। अस्पताल आउने बिरामी मध्ये महिला, बालबालिका र वृद्धवृद्धाको संख्या उल्लेखनीय छ। झाडा पखाला, जन्डिस, मौसमी ज्वरो, टाइफाइड र डेंगूका लक्षण भएका बिरामी बढ़ेपछि अस्पतालको सेवा प्रवाहमा समेत चाप परेको छ।
8: महिला गर्भ बढी गरेर बालबालिकाहरूमा रुगा खोकी ज्वरो बढी आएको कारणले मलाई पनि त्यही असर परेको छ। टाउको दुख्ने अनि अलि आएर यो नसा दुख्ने
7: जिल्लाका विभिन्न स्थानबाट उपचारका लागि अस्पताल पुग्ने बिरामीको संख्या पछिल्ला दिनमा निरन्तर बढ़ेको छ। मौसम परिवर्तनसँगै संक्रमणको जोखिम बढ़ने भएकाले स्वास्थ्यमा विशेष सावधानी अपनाउन चिकित्सकले सुझाव दिएका छन्।
9: मौसमको परिवर्तनको कारण चाहिँ एकदम धेरै पेसेन्टहरू चाहिँ रुगा खोकीहरू लिएर आइरहनु भएको छ। खास गरी अहिले भाइरल एकदमै फैलिरहेको छ, सबैलाई भइरहेको छ, सबैलाई रुगा लाग्ने, ज्वरो आउने, खोकी लाग्ने भइरहेको छ।
7: चिकित्सकले बासी तथा सडे गरेका खाना नखान, स्वच्छ पानी पिउन र सरसफाईमा विशेष ध्यान दिन आग्रह गरेका छन्। साथै अत्याधिक गर्मीमा अनावश्यक रूपमा बाहिर ननिस्कन भनी सुझाव दिएका छन्। आवाजका लागि कमला घिमिरे, कपिल वस्तु।
0: रिपोर्ट पछि अब बाँकी प्रसंग। कपिलवस्तु प्रहरीले अवैध रूपमा भन्सारथली ल्याइएका विभिन्न सामान सहित तीनजनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तु तथा मातहतका प्रहरी काईबाट खटिएको टोलीले जिल्लाका विभिन्न स्थानबाट भन्सारथली ल्याइएका सामान बरामद गरेको हो। प्रहरीका अनुसार बाणगंगा नगरपालिका एक बैरिया क्षेत्रबाट लु 1/64/19 नम्बरको छोटा हात्ती गाड़ीमा लोड गरिएको अनार 10 पेटी र स्याउ 40 पेटी बरामद गरिएको छ। उक्त गाड़ी र सामान सहित दुईजना पक्राउ परेका छन्। बरामद गाड़ीको मूल्य 8,00,000 रूपियाँ र फलफूलको मूल्य 1,45,000 रूपियाँ रहेको प्रहरीले जनाएको छ। त्यस्तै बाणगंगा नगरपालिका 2 पिपरा र 3 भरतौली क्षेत्रबाट यूपी 55AK2980 नम्बरको मोटरसाइकल, किराना सामान, पेय पदार्थ, 10 केजी चिनी र 10 केजी सुर्ती बरामद गरिएको छ। उक्त घटनामा एकजना पक्राउ परेका छन्। प्रहरीका अनुसार दुवै घटनाबाट बरामद सामान तथा सवारी साधनको कुल मूल्य 10,70,486 रूपियाँ रहेको छ। पक्राउ परेका व्यक्ति र बरामद सामानलाई आवश्यक कार्यवाहीका लागि सुनौली भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। बाणगंगा नगरपालिका वडा नम्बर 9 भरतापुर स्थित श्री भरतापुर आधारभूत विद्यालयले विद्यालयको वार्षिक सामाजिक परीक्षण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा विद्यालयका शिक्षक पूजा खनालको स्वागत मन्तव्य सहित प्रधानाध्यापक कमला भिकले विद्यालयको वर्तमान भौतिक सामाजिक तथा शैक्षिक सहित गत एक वर्षको आर्थिक प्रतिवेदन सार्वजनिक गर्नुभएको थियो। कार्यक्रममा वडा नम्बर 9 वडाध्यक्ष कमल पौडेल, समाजसेवी नारायण खनाल, गोपाल गिरी सहित सुदन जनजीवन माविका प्रधानाध्यापक, कैलेश्वर मिश्र, अमृती सामुदायिक वनका अध्यक्ष योगेन्द्र पौडेल, कोइलीचोर सामुदायिक वनका अध्यक्ष कुन्तामणि भूषाल लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो। बर्दियामा स्क्रब टाइफाइसको संक्रमणको जोखिम कायमै रहेको छ। चालू आर्थिक वर्ष 2083-84 असोज 20 गतेसम्मको बर्दिया अस्पताल गुलरियामा परीक्षण गरिएका 1,560 जना मध्ये 190 जनामा स्क्रब टाइफाइस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय बर्दियाका अनुसार पछिल्ला 3 आर्थिक वर्षमा जिल्लामा 6,180 जनामा स्क्रब टाइफाइस देखिएको छ। आर्थिक वर्ष 2082-83 2,163 र 81 1,503 जनामा संक्रमण पुष्टि भएको हो। मुसामा पाइने संक्रमित माइटको टोकाईबाट सर्ने स्क्रब टाइफाइसमा उच्च ज्वरो, टाउको दुख्ने, आँखा रात हुने, शरीरमा डावर आउने तथा टोकेको स्थानमा कालो दाग देखिन सक्छ। स्वास्थ्य कर्मीहरूले झाड़ी तथा वन क्षेत्रमा काम गर्दा शरीर ढाक्ने कपड़ा र जुत्ता प्रयोग गर्न, घर वरिपरि झारपात हटाउन तथा मुसाको नियन्त्रण गर्न सुझाव दिएका छन्। पर्याप्त आरटीटी किट उपलब्ध नहुँदा परीक्षणमा समस्या देखिएकाले नियमित किट आपूर्ति र जनचेतना बढ़ाउनु पर्ने स्वास्थ्य कर्मीहरूको भनाई छ। यिनै खबरसँगै हामी बिहान 6:35 बजेको बुद्ध खबरको अन्त्यमा आछौं। तर खबरबाट विदा लिनुभन्दा पहिले प्रमुख खबरका शीर्षकहरू पुनः एकपटक। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान। लुम्बिनीबाट कांग्रेस पदाधिकारीमा 7 जना प्रतिस्पर्धामा, केन्द्रीय सदस्यमा दर्जनौ उम्मेद्वार। एमाले तोकियो ओडा र पालिका अधिवेशन मिति। लुम्बिनी गुरू योजना 48 वर्षदेखि अधूरै, बजेट अभाव र अव्यवस्थित संरचनाले पुनरावलोकनको बहस। मौसम परिवर्तनसँगै अस्पतालमा बिरामीको चाप, मौसमी रोगका बिरामी दोब्बर भन्दा बढ़ी, सरसफाईमा विशेष ध्यान दिन आग्रह। कपिलवस्तुमा अवैध रूपमा भन्सारथली ल्याइएका 10,00,000 बढ़ीको सामान बरामद, 3 जना पक्राउ, आवश्यक कार्यवाहीका लागि सुनौली भन्सार कार्यालय पठाइयो। र बर्दियामा स्क्रब टाइफाइसको जोखिम बढ़्दो, 3 वर्षमा 6,000 भन्दा बढ़ी संक्रमित, जनचेतना बढ़ाउनु पर्नेमा स्वास्थ्य कर्मीहरूको जोड़। हवस् त एफएम ब्यान्डको 99.2 समयकाल सँगै वेबसाइट www.budaavaz.com हाम्रो पात्र र बुद्धावास मिडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरिकै साथ प्रसारण भइरहेको बिहान 6:35 बजेको बुद्ध खबर सकियो। थप सूचना र जानकारीका लागि रेडियो बुद्ध आवाज सुन्दै राख्नुहोला। प्राविधिकमा साथ दिने अनिशलाई धन्यवाद दिँदै स्मृति बिदा हुन्छु। नमस्कार।
10: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन।
0: प्राविधिकमा साथ दिने अनिशलाई धन्यवाद दिँदै स्मृति बिदा हुन्छु। नमस्कार।
10: क्यान्सरको सम्पूर्ण उपचार

क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क

0: भयो त बाणगंगा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
1: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
0: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
2: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाणगंगा अटो ट्रेडर्स, बाणगंगा एक बैरिया कपिल वस्तु।
1: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा, बाणगंगा अटो ट्रेडर्स। पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
2: सम्पर्क नम्बर 076550111, 98570131363 र 98019443064।
3: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा सुरु भएको अनुरोध।
4: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरीज साथै हाड जोड्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
3: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
4: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
3: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
4: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
3: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
4: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
3: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
4: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
3: फिजियोथेरापी विशेषज्ञ सेवा,
4: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
3: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071531641 र 535641।
1: सुन चाँदीका आकर्षक डिजाइनका गरगहना किन्ने सोचमा हुनुहुन्छ? अब तपाईँको रोजाइको पहिलो गन्तव्य बनेको छ लुम्बिनी खाती सुन चाँदी पसल।
2: पुराना सुन चाँदी साट्न, नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्
5: लुम्बिनी खाती सुन चाँदी पसल, बाणगंगा 4 जितपुर कपिल वस्तु।
2: प्रोपराइटर दिल बहादुर खाती, सम्पर्क नम्बर 98570131569। अर्जुन खाती, सम्पर्क नम्बर 98570178400।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर सरेछ र बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन।
2: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको हो, यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल चार नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
3: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र हस्पिटल युनाइटेड हस्पिटल बारगुङका चार ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्ने सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाठेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
2: 24 घण्टा सेवा उपलब्ध छ।
3: नभुल्नु होला
2: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076-550-200।
4: हरेक गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना, विवाहको खुसी, तिजको उल्लास अनि मायाको चिनो।
5: ती अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुपा देउराली सुनचाँदी पसल बारगंगा 2 पिपरा कपिल वस्तु।
6: उचित मूल्य र आत्मीय सेवा, पुराना गहना साटेर नयाँ बनाउने सुविधा, कम्प्युटराइज बिल र भरपर्दो ग्यारेन्टी।
5: जय सुब्बा देउराली सुनचाँदी पसल, विश्वासले रोज्ने नाम, सौन्दर्यले चिन्ने पहिचान, बारगंगा 2 पिपरा कपिल वस्तु। सम्पर्क नम्बर 98575-256 र 98075-18346।

0: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
1: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ बीएनबी हस्पिटलका हाडजोडले नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बालरोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
0: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यातिएको, भाँचिएको, हाड जोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
1: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पद बुटवल, साझा हस्पिटलको अगाडि।
0: सम्पर्क नम्बर 071534905, 071553905 र मोबाइल 98570078010।
2: सपनाहरू सिमानामा बाँधिँदैनन्, तिनले त नयाँ गोरेटो र सुनौला क्षितिजहरू खोज्दछन्।
3: हो, यदि तपाईँको सपना पनि जापानको गुणस्तरीय शिक्षा र उज्जवल भविष्यसँग जोडिएको छ भने अब तपाईँको पाइलालाई बलियो साथ दिन तयार छ चुबासा कन्सल्टेन्सी, जितपुर 4 नम्बर कपिल वस्तु।
2: नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त भरपर्दो र विश्वासिलो गन्तव्य, जहाँ परामर्श मात्र होइन तपाईँको भविष्यको सही मार्ग चित्र कोरिनेछ।
4: जापानमा अध्ययन र रोजगारीको सुनौलो ढोका उगार्न आजै सम्पर्क राख्नुहोस्। चुबासा कन्सल्टेन्सी, तपाईँको जापान जाने सपना पुरा गर्न भरपर्दो साथी।
3: सम्पर्क 98499039950 र 98672150। शाखा प्रबन्धक समीक्षा गौतम।
0: खुसीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
5: शुभारम्भको अवसरमा विशेष छुट, थप जानकारीका लागि आले डेन्टल, बाढगंगा 1 जितपुर कपिल वस्तु, एभरेस्ट बैंक नजिकै।
6: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
0: यति बेला बिहानको 8 बज्यो। खुसीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
5: शुभारम्भको अवसरमा विशेष छुट, थप जानकारीका लागि आले डेन्टल, बाढगंगा 1 जितपुर कपिल वस्तु, एभरेस्ट बैंक नजिकै।
7: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुईतर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025030।
8: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम, किचन, टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
9: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सिपिडिसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
8: हजुरलाई समय पनि कम लाग्छ।

0: हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
1: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, बेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
2: सम्पर्क ग्रीष्मा सप्लाइज, बारगंगा बैरिया, कपिल वस्तु। फोन 076-550-317, मोबाइल 98-570-51-713। संचालक गिरिराज गणेश।

0: मैरिना चौहान
1: नमस्ते मधु मिष्ट
0: हजुरहरूले भर्खरै हेर्नुभएको भिडियो कस्तो लाग्यो कृपया सुझाव दिनुहोला है
1: यदि मन परेमा लाइक शेयर अनि हाम्रो च्यानललाई सब्सक्राइब चाहिँ गर्न नबिर्सनु लाइक त
0: धन्यवाद

0: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
1: अब के गर्नु त, राम्रै त छ नि। कहाँ राम्रो डिजाइन छ, कुन सुनचाँदी पसल राम्रो हो जानेको मान्छेले भने पो थाहा हुन्छ नि।
0: ल तपाईँ पनि बिहान भरि सम्झाए न्यू अर्घाची ज्वेलर्स बाढगंगा नगरपालिका चार जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र स्वाहा।
1: लौ लौ त्यसो भने जाम त नि न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कच्चा कुचुक्क पारेर तिम्रा डिजाइनका गहना ल्याउन भयो त।
2: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाची ज्वेलर्स 4 नम्बर जितपुर दौलीहवा रोड कृषि विकास बैंकको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
0: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
3: थप जानकारीका लागि न्यू अर्घाची ज्वेलर्स 4 नम्बर

0: यो बाइक बिग्रेर हैरानै पार्यो। जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
1: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
0: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
1: पैसा नपुगेर के भयो त? बाडगंगा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
0: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
1: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
2: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाडगंगा अटो ट्रेडर, बाडगंगा एक बैरिया कपिल वस्तु।
3: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा, बाडगंगा अटो ट्रेडर। पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
2: सम्पर्क नम्बर 076550111, 98570131363 र 98019443064।
4: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
2: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाडजोर्नी नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बालरोग विशेषज्ञ डाक्टर

0: टोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यातिएको, भाँचिएको, हाड जोर्नीका विशेष अपरेशन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
1: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ बुटवल, साझा हस्पिटलको अगाडि।
0: सम्पर्क नम्बर 071534905, 071553905 र मोबाइल 98570878010।
2: सपनाहरू सिमानामा बालिँदैनन्, तिनले त नयाँ गोरेटो र सुनौला क्षितिजहरू खोज्दछन्।
3: हो, यदि तपाईँको सपना पनि जापानको गुणस्तरीय शिक्षा र उज्जवल भविष्यसँग जोडिएको छ भने अब तपाईँको पाइलालाई बलियो साथ दिन तयार छ चुबासा कन्सल्टेन्सी, जितपुर 4 नम्बर कपिल वस्तु।
2: नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त भरपर्दो र विश्वासिलो गन्तव्य, जहाँ परामर्श मात्र।
4: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
5: यति बेला बिहानको 9 बज्यो।
6: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान शुरू। मतदान गर्न एकजनालाई झण्डै आधा घण्टा समय लाग्ने। दशैंको लागि गाड़ीको अग्रिम टिकट बुकिङ खुला। बिहानैदेखि बस पार्कमा चहल पहल, यात्रुको सुरक्षामा विशेष निगरानी। म्याग्दीका 6 वटै पालिका विपद संकटग्रस्त क्षेत्र घोषित। बेनी जोमसम कोर्ला सड़क अन्तर्गत पोखरी बगर पुल 11 दिनपछि सञ्चालन। मौसममा भोलिदेखि सुधार हुने। साउदी विमानस्थलमा हुथी आक्रमणको जोखिम पछि भारतीय दूतावासको सतर्कता। एयर इण्डियाद्वारा रियादका लागि भोलिसम्मका उडान रद्द। र एन्फा अध्यक्ष र महासचिव सीआईबीको फरार सूचीमा। नेपाल खबरमा अब पूरा खबर। नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि मतदान शुरू भएको छ। आज बिहान 7 बजेदेखि मतदान शुरू हुने भनिए पनि 1 घण्टा ढिला गरी शुरू भएको हो। कास्कीका 81 वर्षीय शोभा चन्द्र बरालले मत हालेर मतदानको शुरूआत गरेको निर्वाचन समितिले जनाएको छ। एकजना प्रतिनिधिले 23 वटा मतपत्रमा मतदान गर्नुपर्नेछ। मतदान गर्न एकजनालाई झण्डै आधा घण्टा समय लाग्ने अनुमान छ। कांग्रेसका 7,317 प्रतिनिधिले मतदान गर्नेछन्। मतदानका लागि खुला मंच, राष्ट्रिय सभा गृह र प्रज्ञा भवन गरी 3 वटा केन्द्र तोकिएको छ। कांग्रेसको नयाँ नेतृत्वका लागि सभापतिमा गगन थापा र श्यामकृष्ण खड्गे उम्मेद्वार छन्। निर्वाचन समितिले मतदान सकिएपछि मतगणना शुरू गर्ने जनाएको छ। मतगणना पार्टी कार्यालय सानेपामा गर्ने तयारी छ। 2-3 दिनसम्म मतगणना सम्पन्न गर्ने लक्ष्य रहेको कांग्रेसको निर्वाचन समितिले जनाएको छ। दशैं मनाउन घर जाने यात्रुका लागि आजदेखि सार्वजनिक यातायातको टिकट बुकिङ खुला भएको छ। अग्रिम टिकट बुकिङ खुलेसँगै काठमाडौँ उपत्यकाका बस पार्कमा घर फर्किने यात्रुको चहल पहल बढ़न थालेको छ। टिकट लिन यात्रुहरू आज बिहानैदेखि बस पार्क पुग्न थालेका छन् भने केही यात्रु त रातिदेखि नै लाइनमा बसेका छन्। ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न 15 ठाउँमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको छ। लामो तथा मध्यम दूरीका गाड़ीका लागि यात्रुको चाप अनुसार रिजर्भमा सञ्चालन गर्न पर्सि आइतबार घटस्थापनादेखि पूर्णिमासम्म रूट पर्मिट समेत खुला गरेको छ। यस्तै नारायणगढ़ मुगलिन सड़क खण्डमा घटस्थापनादेखि ठूला अत्यावश्यक वस्तु बोकेका बाहेक अरू मालवाहक गाड़ी चलाउन रोक लगाएको छ। सरकारले म्याग्दीका 6 वटै पालिकालाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। म्याग्दीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवं विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी बेनी नगरपालिका सहित अन्नपूर्ण, रघुगंगा, मंगला, मालिका र धौलागिरी गाउँपालिकालाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको जानकारी दिनुभएको छ। मन्त्री पुनका अनुसार गण्डकी प्रदेशका म्याग्दी, गोर्खा, मनाङ, बागलुङ, पर्वत र नवलपरासी, बर्दघाट, सुस्ता पूर्वका विभिन्न पालिका तथा वडा समेत गरी 20 वटा तहलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको हो। असोज 8-11 गतेसम्मको निरन्तरको वर्षापछि आएको बाढ़ी पहिरोले म्याग्दीमा 7 जनाको ज्यान जानका साथै 2 जना अझै बेपत्ता भएका छन्। यस्तै म्याग्दीको बेनी जोमसम कोर्ला सड़क अन्तर्गत काली गण्डकी नदीको बाढ़ीले बगाएको पोखरे बगर पुलको पहुँच मार्ग 11 दिनपछि जोड़िएको छ। पहुँच मार्ग जोड़िएसँगै हिजो बेलुकादेखि परीक्षणका रूपमा अत्यावश्यक

चेक हलुका गाड़ी संचालनमा आएका छन्। आज कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। यस्तै हिमाली तथा पहाड़ी केही ठाउँमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मध्य प्रदेश सहित कोशी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि सामान्यतया बदली हुने तथा अरू तराई क्षेत्रमा आंशिक बदली हुने अनुमान छ। मध्य प्रदेश सहित कोशी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै ठाउँ तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई एक दुई ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। देशका पहाड़ी क्षेत्रमा आज वर्षाको सम्भावना रहे पनि भोलिदेखि ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविदको भनाइ छ। भोलिदेखि मौसम क्रमशः सुधार हुँदै जाने अनुमान छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। काठमाडौँको बुढा नीलकण्ठबाट 21 किलो सुन बरामद भएको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले हिजो ठूलो परिमाणमा सुन बरामद गरेको हो। प्रहरीले केही व्यक्तिलाई पक्राउ पनि गरेको छ। बरामद सुन मध्य 11 किलो तयारी अवस्थामा रहेको र 10 किलो प्रशोधन गर्ने गरी राखेको अवस्थामा भेटेको प्रहरीको भनाइ छ। त्रिभुवन विश्वविद्यालय त्रिवीले आउँदो आर्थिक वर्ष 83-84 लागि चालू आर्थिक वर्षको तुलनामा 9.77% बजेट विनियोजन गरेको छ। त्रिवीले 30,87,11,00,000 मध्ये खर्चतर्फ 86.14% र पूँजीगत खर्चतर्फ 13.86% रकम छुट्याएको हो। प्रस्तावित कुल बजेट मध्ये 15,24,27,00,000 रूपियाँ आन्तरिक स्रोतबाट र 15,62,84,00,000 रूपियाँ नेपाल सरकारबाट बिहोर्ने अनुमान छ। चालू आर्थिक वर्षमा सरकारले त्रिवीलाई 7,31,06,00,000 रूपियाँ भन्दा बढ़ी अनुदान उपलब्ध गराएको छ। यो अघिल्लो वर्षको तुलनामा 4,80,00,000 रूपियाँ कम हो। अब विदेशको खबर। साउदी अरबका विमानस्थलमा हुती विद्रोहीको आक्रमण भइरहेको भन्दै भारतले त्यहाँ रहेका आफ्ना नागरिकलाई सतर्क रहन आग्रह गरेको छ। रियादमा रहेको भारतीय दूतावासले सूचना निकालेर आवश्यक परे घरभित्रै बस्न र स्थानीय अधिकारीहरूले जारी गरेका निर्देशन पालना गर्न आग्रह गरेको बीबीसी हिन्दीले जनाएको छ। दूतावासले पछिल्लो घटनाक्रमसँग सम्बन्धित भिडियो तथा समाचार सामाजिक सञ्जालमा प्रसारण वा फेरि पोस्ट नगर्न पनि भारतीय नागरिकहरूलाई सचेत गराएको छ। दूतावासका अनुसार रियादको भारतीय दूतावास, जेद्दामा रहेका वाणिज्य दूतावास तथा भिसा सेवा प्रदायक कम्पनी मार्फत दिइने सेवा सामान्य रूपमा सञ्चालन भइरहेका छन्। यस्तै एयर इण्डियाले साउदी अरबको रियादका लागि आफ्ना सबै उडान भोलिसम्मका लागि रद्द गरेको जनाएको छ। अब खेल खबर। केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले खेल मिलेमत्व तथा ठगी सम्बन्धी कसुरमा अनुसन्धान पूरा गर्दै अखिल नेपाल फुटबल संघ एन्फाका निलम्बित अध्यक्ष पंकज विक्रम नेमुवाङ सहित 4 जना विरूद्ध मुद्दा चलाउन सिफारिश गरेको छ। सिफारिशसँगै अध्यक्ष नेमुवाङ र महासचिव किरण राई फरारको सूचीमा परेका छन्। सीआईबीले एन्फाका अध्यक्ष नेमुवाङ, महासचिव राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल संजीव पाण्डेलाई प्रतिवादी बनाएर मुद्दा अघि बढ़ाउन सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान शुरू। मतदान गर्न एकजनालाई झण्डै आधा घण्टा समय लाग्ने। दशैंको लागि गाड़ीको अग्रिम टिकट बुकिङ खुल्ला। बिहानदेखि बस पार्कमा यात्रुको चहल पहल, सुरक्षामा विशेष निगरानी। म्याग्दीका 6 वटै पालिका विपद संकटग्रस्त क्षेत्र घोषित। बेनी जोमसम कोर्ला सड़क अन्तर्गत पोखरे बगर पुल 11 दिनपछि सञ्चालन। भोलिदेखि मौसममा क्रमिक सुधार हुने। साउदी विमानस्थलमा हुती आक्रमणको जोखिमपछि भारतीय दूतावासको सतर्कता। एयर इण्डियाद्वारा रियादका लागि भोलिसम्मका उडान रद्द। र एन्फा अध्यक्ष र महासचिव सीआईबीको फरार सूचीमा।
2: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
3: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमा। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छ। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-0025-30।
4: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
5: बुटोलमै पहिलो पटक शरीरको कुनै अंगको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरीज साथै हाड जोड्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोशिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
4: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजीको माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
5: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
4: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
5: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
4: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
5: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
4: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
5: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
4: फिजियोथेरापी विशेषज्ञ सेवा,
5: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
4: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्रणाली बुटवल छ। साबिक लुम्बिनी नर्सिङ होम प्रणाली, फोन 071-531-641 र 535-641।
6: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
7: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
6: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ ब्याग लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
8: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
9: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
6: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
8: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
6: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्रणाली, भारगंगा एक बैरिया, कपिल वस्तु।
9: थप जानकारीका लागि सम्पर्क नम्बर 98570-50-243, 98026-25-243 र 98013-51-417।
10: सोल्टा सोल्टिनी साइनो थापाएपछि नम्बरीलाई के चाहियो?

0: सुन चाँदी का आकर्षक डिजाइन का गरगहना किन्ने सोचमा हुनुहुन्छ? अब तपाईको रोजाईको पहिलो गन्तव्य बनेको छ लुम्बिनी खाती सुन चाँदी पसल।
1: पुरानो सुन चाँदी साट्न, नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्
2: लुम्बिनी खाती सुन चाँदी पसल, बारङ्गा 4 जितपुर कपिलवस्तु।
1: प्रोपराइटर दिल बहादुर खाती, सम्पर्क नम्बर 98570131569। अर्जुन खाती, सम्पर्क नम्बर 98570178403।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: कता हो काका लखर लखर गर्दै?
2: कहाँ हुन्थ्यो बाबु, यो छोराले विदेशबाट पठाइदिएको एलइडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरम्ला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु।
1: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
2: ल होइन, सँगैजाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
1: हजुर, हाम्रा सेवाहरू,
2: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98-46-19-125 र 98-75-52-004।
3: दसैँ आयो, नयाँ बाइक चढ्ने सोचमा हुनुहुन्छ? त्यसो भए यो दसैँ बनाऊ अझै विशेष।
4: बजाजले ल्याएको छ बजाज गेम अफ पावर, खेल्ने
3: हो नि, खेल्ने हो, जित्ने हो।
5: यस दसैँमा बजाज मोटरसाइकल वा चेतक स्कुटर खरिद गर्नुहोस् र जित्नुहोस् 1,00,000 रुपियाँसम्मको पुरस्कार। स्मार्ट वाच र बजाजका विशेष उपहार सँगै अभियानका भाग्यशाली विजेताले रविन्द्र ढाट, CR7 हुर्रा अर्थात सञ्जन गौतम र दिपेन्द्र सिंह ऐरीसँग प्रत्यक्ष भेट्ने मौका पाउनेछन्।
3: कुनै पनि बजाज बाइक खरिदमा पाउनुहोस् रु 7,000 देखि 1,00,000 सम्मको छुट।
4: त्यसैले यो दसैँमा बजाज किन्नुहोस् र सहभागी बन्नुहोस् गेम अफ पावरमा।
6: केदारनाथ अटोमोबाइल प्राली बाढगंगा एक बैरिया, तपाईँको आफ्नै बजाज सोरुम।
3: सम्पर्क नम्बर 98-570-50-243, 98-013-51-417 र 98-013-51-400।

0: यो बाइक बिग्रेर हैरानै पार्यो। जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
1: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
0: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
1: पैसा नपुगेर के भयो त? बाणगंगा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
0: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
1: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
2: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाणगंगा अटो ट्रेडर, बाणगंगा एक बैरिया, कपिल वस्तु।
3: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा। बाणगंगा अटो ट्रेडर्स, पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
2: सम्पर्क नम्बर 076551111, 98570131363 र 98019443064।
4: यो युनाइटेड हस्पिटल यही होइन र भएको, कहाँनिर सरेछ र? बिरामी भएर बस्न खाना छैन, हस्पिटल भेटिने होइन।
5: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको? यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल, 4 नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी, युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
6: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र अस्पताल युनाइटेड हस्पिटल बाणगंगा 4 ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्ने सम्बन्धी हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाठेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
5: 24 घण्टा सेवा उपलब्ध छ।
6: नभुल्नु होला, विशेषज्ञ टिकट।
5: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076550200।
6: विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्ने सम्बन्धी हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाठेघर फाल्ने, हर्निया।

0: इच्छा र उज्जवल भविष्यसँग जोडिएको छ भने अब तपाईँको पाइलालाई बलियो साथ दिन तयार छ चुबासा कन्सल्टेन्सी, जीतपुर 4 नम्बर कपिलवस्तु।
1: नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त भरपर्दो र विश्वासिलो गन्तव्य, जहाँ परामर्श मात्र होइन तपाईँको भविष्यको सही मार्ग चित्र कोरिनेछ।
2: जापानमा अध्ययन र रोजगारीको सुनौलो ढोका उगार्न आजै सम्पर्क राख्नुहोस्। जुबासा कन्सल्टेन्सी तपाईँको जापान जाने सपना पूरा गर्न भरपर्दो साथी।
0: सम्पर्क 98499039950 र 98672150। शाखा प्रबन्धक समीक्षा गौतम।
3: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
4: यति बेला बिहानको 10 बज्यो।
5: खुसीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
6: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल, बाढगंगा 1 जितपुर कपिलवस्तु, एभरेस्ट बैंक नजिकै।
7: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमा। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत 2 तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025530।
8: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिलवस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
9: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
8: हाड जोड्ने नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्ने सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
10: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
8: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठ्यक्रम सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा बन्ध्याकरण सेवा, महिनावारी गडबडी, तल्लो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठ्यघरको क्यान्सरको जाँच तथा परामर्श। वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
10: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
9: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिलवस्तु। सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
8: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।

0: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। उफ, साह्रै तनावको काम रहेछ।
1: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सीपीबीसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
0: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
2: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, बेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
1: सम्पर्क ग्रिसमा सप्लाइज, बारगंगा बैरिया कपिल वस्तु, फोन 076550317, मोबाइल 9857151713। सञ्चालक गिरिराज कडे।
3: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
4: अब के गर्नु त, राम्रै त छ नि, कहाँ राम्रो डिजाइन छ, कुन सुनचाँदी पसल राम्रो हो, जानेको मान्छेले भने पो थाहा हुन्छ नि।
3: ल, तपाईँ पनि बिहान भरि सम्झाए, न्यू अर्घाती ज्वेलर्स बाडगंग नगरपालिका चार जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र सुहा।
4: लौ लौ, त्यसो भने जाम त नि न्यू अर्घाती ज्वेलर्स तिर, त्यही फेरि यी गहना कच्चा कुचु कपारेर तिम्रा डिजाइनका गहना ल्याउँला भयो त।
5: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स, 4 नम्बर जितपुर चौलीहवा रोड, कृषि विकास बैंकको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
3: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
6: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स, 4 नम्बर जितपुर चौलीहवा रोड, कृषि विकास बैंकको अगाडि।
1: न्यू अर्घाखाँची ज्वेलर्स, प्रोप्राइटर गोकुल खनाल, मोबाइल 9800079826 र 9847082790।
7: युनाइटेड अस्पताल बाडगंगा 7 ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
8: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
7: हाड जोड्ने नसा तथा बाथरोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्ने सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथरोग विशेषज्ञ सेवा, बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म, शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
9: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
10: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठ्यगत सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा बन्ध्याकरण सेवा, महिनावारी गडबडी, तल्लो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाघोपन, पाठ्यगतको क्यान्सरको जाँच तथा परामर्श।
7: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
9: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म। सुन्नुहोस् त, मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
8: युनाइटेड अस्पताल बाडगंगा 4 ठाकुरापुर कपिल वस्तु, सम्पर्क 076550200, मोबाइल नम्बर 9857055138।
7: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।

0: दशैं आयो, नयाँ बाइक चढ्ने सोचमा हुनुहुन्छ? त्यसो भए यो दशैं बनाऊ अझै विशेष।
1: बजाजले ल्याएको छ बजाज गेम अफ पावर, खेल्ने
0: हो नि, खेल्ने हो, जित्ने हो।
2: यस दशैंमा बजाज मोटरसाइकल वा चेतक स्कुटर खरिद गर्नुहोस् र जित्नुहोस् 1,00,000 रुपियाँसम्मको पुरस्कार। स्मार्ट वाच र बजाजका विशेष उपहार सँगै अभियानका भाग्यशाली विजेताले रविन्द्र ठाट, CR7 होर्रा अर्थात सञ्जन गौतम र दिपेन्द्र सिंह ऐरीसँग प्रत्यक्ष भेट्ने मौका पाउनेछन्।
0: कुनै पनि बजाज बाइक खरिदमा पाउनुहोस् रु 7,000 देखि 1,00,000 सम्मको छुट।
1: त्यसैले यो दशैंमा बजाज किन्नुहोस् र सहभागी बन्नुहोस् गेम अफ पावरमा।
3: केदारनाथ अटोमोबाइल प्राली, बाढगंगा 1 बैरिया, तपाईँको आफ्नै बजाज शोरूम।
0: सम्पर्क नम्बर 98570-50243, 98013-51417 र 98013-51423।
2: हरेक गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना, विवाहको खुसी, तीजको उल्लास अनि मायाको चिनो।
0: ती अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुपा देउराली सुनचाली पसल, बाढगंगा 2 पिपरा, कपिलवस्तु।
4: उचित मूल्य र आत्मीय सेवा, पुराना गहना साटेर नयाँ बनाउने सुविधा, कम्प्युटराइज बिल र भरपर्दो ग्यारेन्टी।
0: जय सुपा देउराली सुनचाली पसल 51423।
2: हरेक गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना, विवाहको खुसी, तीजको उल्लास अनि मायाको चिनो।

0: सम्पर्क नम्बर 9857056249 र 9875718346।
1: सपनाहरू सिमानामा बाँधिँदैनन्, तिनले त नयाँ गोरेटो र सुनौला क्षितिजहरू खोज्दछन्।
2: हो, यदि तपाईँको सपना पनि जापानको गुणस्तरीय शिक्षा र उज्जवल भविष्यसँग जोडिएको छ भने अब तपाईँको पाइलालाई बलियो साथ दिन तयार छ चुबासा कन्सल्टेन्सी, जितपुर 4 नम्बर कपिल वस्तु।
1: नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त भरपर्दो र विश्वासिलो गन्तव्य, जहाँ परामर्श मात्र होइन तपाईँको भविष्यको सही मार्ग चित्र कोरिनेछ।
3: जापानमा अध्ययन र रोजगारीको सुनौलो ढोका उगार्न आजै सम्पर्क राख्नुहोस्। चुबासा कन्सल्टेन्सी, तपाईँको जापान जाने सपना पूरा गर्न भरपर्दो साथी।
2: सम्पर्क 9849909959 र 9876551350। शाखा प्रबन्धक समीक्षा गौतम।
4: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
5: यति बेला बिहानको 11 बज्यो।
6: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम, किचन, टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
7: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सीपीबीसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बर्ट सिटहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
6: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
8: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, बेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
7: सम्पर्क ग्रिसमा सप्लाइज, बारगंगा बैरिया कपिल वस्तु। फोन 076550317, मोबाइल 9857051713। संचालक विराट कणे।
9: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
10: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाडजोर्नी नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
9: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यापिएको, भाँचिएको, हाड जोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
10: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ, बुटवल, साझा हस्पिटलको अगाडि।
9: सम्पर्क नम्बर 0175349050, 0175553905 र मोबाइल 9857078010।
11: सुन चाँदीका आकर्षक डिजाइनका गरगहना किन्ने सोचमा हुनुहुन्छ? अब तपाईँको रोजाइको पहिलो गन्तव्य बनेको छ लुम्बिनी खाती सुन चाँदी पसल।
12: पुराना सुन चाँदी साट्न, नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्
2: लुम्बिनी खाती सुन चाँदी पसल, बारगंगा 4 जितपुर कपिल वस्तु।
12: प्रोपराइटर दिल बहादुर खाती। सम्पर्क नम्बर 9857031569। अर्जुन खाती। सम्पर्क नम्बर 9857078403।

0: कता हो काका लखर लखर गर्दै
1: कहाँ हुन्थ्यो बाबु यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो इन्भर्टर पनि त्यस्तै छ छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ त्यही भएर म त आज बिहानै उठेर हेर बाबु यो चार नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरमला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु
0: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन् कहाँ लाँदा ठिक हुन्छ होला
1: ल होइन सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुरतिर
0: हजुर हाम्रा सेवाहरू
1: हामीका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ साथै नयाँ मोबाइल पनि पाइन्छ अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 9864119125 र 9857052004
2: सपनाहरू सिमानामा बालिँदैनन् तिनले त नयाँ गोरेटो र सुनौला क्षितिजहरू खोज्दछन्
3: हो यदि तपाईँको सपना पनि जापानको गुणस्तरीय शिक्षा र उज्जवल भविष्यसँग जोडिएको छ भने अब तपाईँको पाइलालाई बलियो साथ दिन तयार छ चुबासा कन्सल्टेन्सी जितपुर चार नम्बर कपिल वस्तु
2: नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त भरपर्दो र विश्वासिलो गन्तव्य जहाँ परामर्श मात्र होइन तपाईँको भविष्यको सही मार्गचित्र कोरिनेछ
4: जापानमा अध्ययन र रोजगारीको सुनौलो ढोका उगार्न आजै सम्पर्क राख्नुहोस् चुबासा कन्सल्टेन्सी तपाईँको जापान जाने सपना पूरा गर्न भरपर्दो साथी
3: सम्पर्क 9849909950 र 9862513350 शाखा प्रबन्धक समीक्षा गौतम
5: यो बाइक बिग्रेर हैरानै पार्यो जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला
6: अब फेरि बनाउनमै पैसा खर्च नगर नयाँ बाइक किन नबरु
5: नयाँ बाइक त किनौला तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन
6: पैसा नपुगेर के भयो त बाढगङ्गा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ
5: ए हो र त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो
6: हो नि आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ
7: हजुर नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाढगङ्गा अटो ट्रेडर बाढगङ्गा एक बैरिया कपिल वस्तु
8: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा बाढगङ्गा अटो ट्रेडर पुरानो झन्झट छोडौ नयाँ टिभीएस चढौ
7: सम्पर्क नम्बर 076551111 9857131363 र 9809440064
9: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध
10: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको स्पोर्ट्स इन्जुरी साथै हाड जोड्नी नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ विशेष गरी हाड जोड्नी भाँचिएको लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ
9: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू
10: नाक कान घाँटी रोग विशेषज्ञ सेवा
9: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा
10: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा
9: शिशु तथा बाल रोग विशेषज्ञ सेवा
10: दाँत तथा मुख रोग विशेषज्ञ सेवा
9: नसा तथा मनोरोग विशेषज्ञ सेवा
10: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला
9: फिजियोथेरापी विशेषज्ञ सेवा
10: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
9: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्रणाली बुटवल छ। साबिक लुम्बिनी नर्सिङ होम प्रणाली फोन 071-531-641 र 535-641।

उस्तै धड़कन उस्तै धरती उस्तै आकाश उस्तै चोट उस्तै रगत उस्तै आखिर मान्छे मान्छेमा किन फरक छ र

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
1: यति बेला मध्याह्नको 12 बज्यो।

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य मुख्य खबर। पोखरामा स्कूल बस दुर्घटना हुँदा 5 जनाको ज्यान गयो, घाइते 14 जनाको उपचार चल्दै। अग्रिम टिकट बुकिङ खुलेसँगै यात्रु

0: भर्ने थापाको प्रतिबद्धता, अमेरिका र ग्रीसबीच नयाँ सुरक्षा सम्झौता, रक्षा र ऊर्जा सहकार्य थप मजबूत बनाउने प्रतिबद्धता र एनपीएलका लागि सुदूरपश्चिमको आइकोनिक खेलाड़ीमा डडेलधुराका टेकराज थलाल छनौट। नेपाल खबरमा अब पूरा खबर। पोखरामा आज बिहान स्कूल बस दुर्घटना हुँदा चारजना विद्यार्थी सहित पाँचजनाको ज्यान गएको छ, चौधजना घाइते भएका छन्। पोखरा महानगरपालिका 28 कालीकानमा रहेको ओखलेको भीरमा कालिका इंग्लिश बोर्डिङ स्कूलको G2-14 नम्बरको बस दुर्घटना भएको हो। दुर्घटनापछि बसमा रहेका 19 जनाकै उद्धार गरी अस्पताल पठाएकामा उपचारका क्रममा चारजना बाल बालिका र एकजना 65 वर्षीय वृद्धको ज्यान गएको प्रहरीले जनाएको छ। ज्यान गुमाउनेमा 15 वर्षीय ममता तिवारी, 13 वर्षीय असीम कण्डेल, 15 वर्षीय अर्का एकजना नामथर नखुलेका 15 वर्षीय एक बालिका र 65 वर्षीय बाबुराम तिवारी रहेका छन्। घाइते मध्ये 3 जनाको गण्डकी मेडिकल कलेजमा र 11 जनाको गण्डकी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइते मध्ये केहीको अवस्था गम्भीर रहेको छ भने धेरैको अवस्था मध्यम रहेको प्रहरीको भनाई छ। दशैं मनाउन घर फर्किने यात्रुका लागि आजदेखि सार्वजनिक गाड़ीको अग्रिम टिकट बुकिङ खुला भएको छ। बुकिङ शुरू भएसँगै बस पार्कमा बिहानैदेखि यात्रुको चहल पहल बढ़ेको छ। टिकट लिन यात्रुहरू बिहानैदेखि गोंगबु लगायतका बस पार्क पुगेका छन्। प्रहरीले आधिकारिक काउन्टरबाट मात्रै टिकट लिन आग्रह गरेको छ। अपरिचित व्यक्ति वा अनधिकृत एजेन्टबाट नभई बस पार्क भित्र वा सम्बन्धित यातायात कम्पनीका अधिकृत वा चिनिने काउन्टरबाट मात्रै टिकट लिन यातायात व्यवसाय राष्ट्रिय महासंघले पनि यात्रुहरूलाई आग्रह गरेको छ। साथै टिकट दिने व्यक्तिको नाम र सम्पर्क नम्बर राख्न समेत भनिएको छ। टिकट बेच्ने कर्मचारीले अनिवार्य रूपमा परिचय पत्र र सम्बन्धित यातायात कम्पनीको युनिफर्म लगाएको हुनुपर्नेछ। नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि मतदान चलिरहेको छ। बिहान 8 बजेदेखि शुरू मतदान दिउँसो 3 बजेसम्म चल्ने कांग्रेसको निर्वाचन समितिले जनाएको छ। उम्मेद्वारहरू अहिले मत माग्न व्यस्त छन्। मतदान गर्न एकजनालाई झण्डै आधा घण्टाको समय लागेको छ। एकजनाले 23 जनालाई मतदान गर्नुपर्छ। कांग्रेसका 7,317 जना प्रतिनिधिले मतदान गर्दैछन्। मतदानका लागि खुला मंच, राष्ट्रिय सभागृह र प्रज्ञा भवन गरी 3 वटा केन्द्र तोकिएको छ। कांग्रेसको नयाँ नेतृत्वका लागि सभापतिमा गगन थापा र श्यामकृष्ण खड्गे उम्मेद्वार छन्। निर्वाचन समितिले मतदान सकिएपछि मतगणना शुरू गर्ने जनाएको छ। मतगणना पार्टी कार्यालय सानेपामा गर्ने तयारी 2-3 दिनसम्म मतगणना सम्पन्न गर्ने लक्ष्य रहेको कांग्रेसको निर्वाचन समितिले जनाएको छ। यसैबीच नेपाली कंग्रेसका सभापतिका उम्मेद्वार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र सहभागी भएर पनि पराजित भएकाहरूलाई समेटेर अघि बढ़ने बताउनु भएको छ। महाधिवेशन स्थलमा पत्रकारसँग उहाँले कांग्रेसभित्र देखिएको राजनैतिक असन्तुष्टिलाई सम्बोधन गर्ने र पार्टीका सबै नेता कार्यकर्तालाई समेटेर अघि बढ़ने प्रतिबद्धता जनाउनु भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा विपद प्रभावित 6 जिल्लाका 20 पालिका संकटग्रस्त क्षेत्र घोषित, सुनको भाव एकै दिन 2,900 रूपियाँले बढ़्यो लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाण्डमा 90 MHz एथिन्जेल हामीले पोखरामा स्कूल बस दुर्घटना हुँदा 5 जनाको ज्यान गयो अग्रिम टिकट बुकिङ खुलेसँगै यात्रुको चहलपहल कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान चल्दै लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। सरकारले वर्षा बाढ़ी तथा पहिरोबाट प्रभावित 6 जिल्लाका 20 पालिकालाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। नेपाल राजपत्रमा सूचना प्रकाशन गरी ती क्षेत्रलाई 3 महिनाका लागि विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको हो। राजपत्रमा प्रकाशित सूचना अनुसार गोर्खा, मनाङ, म्याग्दी, बागलुङ पर्वत र नवलप्रासी, बर्दाघाट, सुस्ता पश्चिमका विभिन्न पालिका तथा केही वडाहरूलाई संकटग्रस्त क्षेत्रमा समावेश गरिएको छ। कारोबार हुने हप्ताको अन्तिम दिन आज सुनको भाव तोलामा 2900 रूपियाँले बढ़ेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज तोलाको 2,95,700 रूपियाँमा कारोबार भइरहेको छ। हिजो सुन तोलाको 2,92,800 रूपियाँमा कारोबार भएको थियो। अस्ति बुधबार पनि 800 रूपियाँले बढ़ेर सुन 2,92,300 रूपियाँमा कारोबार भयो। त्यसअघि सोमबार र मंगलबार सुनको भाव 2,91,500 रूपियाँ थियो। आइतबार भने सुनको भाव तोलाको 2,91,900 रूपियाँमा कारोबार भएको थियो। यता चाँदीको भाव भने आज सामान्य बढ़ेको छ। चाँदी 15 रूपियाँले बढ़ेर तोलाको 4,405 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको भाव तोलाको 4,390 रूपियाँ थियो। अब विदेशको खबर। अमेरिका र ग्रीसले आतंकवाद विरूद्धको अभियान, सूचना आदान प्रदान, रक्षा तथा ऊर्जा क्षेत्रमा सहकार्य थप सुदृढ़ बनाउने प्रतिबद्धता जनाएका छन्। ग्रीस भ्रमणमा रहनुभएका अमेरिकी विदेश मन्त्री मार्को रूबियोले एथेन्समा आयोजित 6 चरणको यूएस ग्रीस रणनैतिक संवादको उद्घाटन सत्रमा दुई देशबीच नयाँ सुरक्षा समझदारी भएको घोषणा गरेका चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। समझदारीले आतंकवाद विरूद्धको अभियान र सुरक्षा सूचनाको आदान प्रदानलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ। विदेश मन्त्री रूबियोले ग्रीसलाई अमेरिकाको भरपर्दो साझेदार र अस्थिर विश्वमा स्थिरताको स्रोतका रूपमा व्याख्या गर्नुभएको खबरमा उल्लेख छ। इरान र हर्मुज जलमार्ग क्षेत्रको तनाव, लाल सागरको संकट तथा रूस युक्रेन युद्धका कारण ग्रीससँगको ऐतिहासिक गठबन्धन थप महत्वपूर्ण बनेको उहाँले बताउनु भएको छ। अब खेल खबर। नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो सिजनका लागि सुदूरपश्चिम रोयल्सले आयोजना गरेको ट्यालेन्ट हन्टबाट बायाँ हाते मध्यम गतिका बलर टेकराज थलाललाई आइकोनिक खेलाड़ीका रूपमा छनौट गरेको छ। सुदूरपश्चिमका विभिन्न जिल्लामा आयोजना गरेको ट्यालेन्ट हन्ट मार्फत स्थानीय स्तरमा रहेका क्रिकेट प्रतिभाको खोजी गरिएको हो। ट्यालेन्ट हन्टमा दार्चुला, बैतडी, बझाङ, डोटी, डडेलधुरा, अछाम, बाजुरा, कैलाली र कञ्चनपुरका खेलाड़ीहरूलाई समेटिएको थियो। असोज 14 बैतडीको दिलासैनीमा दार्चुला र बैतडीका खेलाड़ीबाट शुरू भएको ट्यालेन्ट हन्ट असोज 15 बझाङ, असोज 16 डोटी र डडेलधुरा तथा असोज 17 अछाम र बाजुरामा पुगेको हो। असोज 19 धनगढ़ीमा कैलाली र कञ्चनपुरका खेलाड़ीको ट्यालेन्ट हन्ट गरिएको थियो। ट्यालेन्ट हन्टको अन्तिम चरण असोज 20 र 21 धनगढ़ी ओभलमा आयोजना गरिएको छ। टेकराज थलाल यसअघि पनि सुदूरपश्चिमको डेभलपमेन्ट स्क्वाडमा रहिसकेका खेलाड़ी हुन्। यसपटक भने उनलाई सुदूरपश्चिम रोयल्सले एनपीएलको तेस्रो सिजनका लागि आइकनिक खेलाड़ीका रूपमा अघि सारेको हो। उज्यालो रेडियो नेटवर्क काठमाण्डमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। पोखरामा स्कूल बस दुर्घटना हुँदा 5 जनाको ज्यान गयो, घाइते 14 जनाको उपचार चल्दै। अग्रिम टिकट बुकिङ खुलेसँगै यात्रुको चहलपहल, आधिकारिक काउन्टरबाट मात्रै टिकट लिन सुझाव। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान चल्दै, पार्टीका सबै नेता कार्यकर्तालाई समेटेर अघि बढ़ने थापाको प्रतिबद्धता। अमेरिका र ग्रीस बीच नयाँ सुरक्षा सम्झौता, रक्षा र ऊर्जा सहकार्य थप मजबूत बनाउने प्रतिबद्धता र एनपीएलका लागि सुदूरपश्चिमको आइकोनिक खेलाड़ीमा डडेलधुराका टेकराज थलाल छनौट। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाण्डमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: खुशीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
2: शुभारम्भको अवसरमा विशेष छुट, थप जानकारीका लागि आले डेन्टल बाढगंगा 1 जितपुर कपिलवस्तु एभरेस्ट बैंक नजिकै।
3: के भयो बहिनी, तपाईँ कराएको हो? तपाईँ कराएको
4: हो? हजुर हो।
3: लाउन अनि यो भुइँमा को हो? किन भुइँमा लडिरहेको?
4: सुन्नुहोस् न, हामी दुईटै जङ्गलमा घाँस काट्न आएका थियौँ, मेरो साथीलाई सर्पले टोक्यो। लाउन के गर्ने होला, लाउन यसलाई छिट्टै उपचार केन्द्र पुर्याउनु पाइ हुन्छ। लाउनु दाई, के गर्ने होला, लाउन।
3: यस्तो बेलामा एम्बुलेन्स र चार पाङ्ग्रे मोटर नै खोजेर कुरेर बस्नु हुँदैन। यही नजिकको बस्तीमा मेरो एकजना मोटरसाइकल वाला साथी छ, फोन गरिहाले। सबै नातिकन साथीलाई ध्यान दिनुहोस् है।
4: हुन्छ दाई, हुन्छ।
3: हेलो मुकेश, तुरन्त तिमी मोटरसाइकल लिएर यहाँ आइहाल त। यहाँ एकजना बहिनीलाई सर्पले टोकेर इमर्जेन्सी पर्यो, तुरन्तै उपचार केन्द्रमा लानु पर्यो। राजमार्ग 4 मिटर पश्चिम देब्रेपट्टि छौ है हामी। मुकेश झट्टै आऊ है, सबै काम छाडेर। सुन्नुहोस् बहिनी, सर्पले टोकेको व्यक्तिलाई जति सक्दो छिटो एन्टिभेनममा उपलब्ध भएको उपचार केन्द्रमा लगिहाल्नुपर्छ। यस्तो बेलामा सबैभन्दा छिटो हुने यातायातको साधन छनौट गर्नुपर्छ। यदि मोटरसाइकलको व्यवस्था भए आफू र सवारी चालकको बीचमा सर्पले टोकेको व्यक्तिलाई सुरक्षित हुने गरेर बसाएर तुरन्तै उपचार केन्द्रमा पुर्याउनुपर्छ। मुकेश मोटरसाइकल लिएर आइहाले, मेरो भर पर्ने साथी। म तुरन्तै बिरामीलाई मुकेशको मोटरसाइकलको बीचमा राखेर उपचार केन्द्र पुर्याइहाल्छु। तपाईँ मेरो साइकल लिएर त्यतै आउनुहोस्।
4: हुन्छ दाई, कत्रो घुम्नु गर्नुभयो, जाऊ छिटो जाऊ।
5: याद राख्नुहोस्, सर्पले डस्ता मोटरसाइकल स्वयंसेवी बोलाऊ, सर्पदंश उपचार केन्द्रकै ज्यान बचाऊ।
6: यदि समयमै उपचार गर्न सकेमा सर्पले डसेको व्यक्तिलाई बचाउन सकिन्छ र यसबाट हुने मृत्यु दर पनि कम गर्न सकिन्छ। सर्पले डसेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा लगिहाल्नुहोस्। यसले उक्त व्यक्तिको जीवन बचाउन ठूलो मदद गर्छ। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भनी पत्ता लगाउनका लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
7: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेण्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
1: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सीपीबीसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
0: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
2: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, बेन गाडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
1: सम्पर्क ग्रिसमा सप्लाइज, बारगंगा बैरिया कपिल वस्तु, फोन 076-550-317, मोबाइल 98-571-713। सञ्चालक गिरिराज कडे।
3: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
4: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाडजोर्ले नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
3: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यापिएको, भाँचिएको, हाड जोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
4: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ बुटवल, साझा हस्पिटलको अगाडि।
3: सम्पर्क नम्बर 071-534-905, 071-553-905 र मोबाइल 98-570-78-010।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रिमियम उत्पादनहरू।
1: दसैँ आयो, नयाँ बाइक चढ्ने सोचमा हुनुहुन्छ? त्यसो भए यो दसैँ बनाऊ अझै विशेष।
2: बजाजले ल्याएको छ बजाज गेम अफ पावर, खेल्ने
1: हो नि, खेल्ने हो, जित्ने हो।
3: यस दसैँमा बजाज मोटरसाइकल वा चेतक स्कुटर खरिद गर्नुहोस् र जित्नुहोस् 1,00,000 रुपियाँ सम्मको पुरस्कार। स्मार्ट वाच र बजाजका विशेष उपहार सँगै अभियानका भाग्यशाली विजेताले रविन्द्र घाट, CR7 होर्रा अर्थात सञ्जन गौतम र दिपेन्द्र सिंह ऐरीसँग प्रत्यक्ष भेट्ने मौका पाउनेछन्।
1: कुनै पनि बजाज बाइक खरिदमा पाउनुहोस् रु 7,000 देखि 1,00,000 सम्मको छुट।
2: त्यसैले यो दसैँमा बजाज किन्नुहोस् र सहभागी बन्नुहोस् गेम अफ पावरमा।
4: केदारनाथ अटोमोबाइल प्राली, बारगंगा 1 बैरिया, तपाईँको आफ्नै बजाज शोरूम।
1: सम्पर्क नम्बर 98570-50243, 98013-51417 र 98013-51400।

0: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: युनाइटेड अस्पताल बारदिङ्गा चार ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
2: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
1: हाड जोड्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथरोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
3: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, थोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
4: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठ्यगत सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा बन्ध्याकरण सेवा, महिनावारी गडबडी, तल्लो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठ्यघरको क्यान्सरको जाँच तथा परामर्श।
1: वरिष्ठ एनेस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
3: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
2: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिल वस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
1: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
5: कता हो काका लखर लखर गर्दै?
6: कहाँ हुन्थ्यो बाबु, यो छोराले विदेशबाट पठाइदिएको एलइडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु।
5: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
6: ल होइन सब एकदम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
5: हजुर हाम्रा सेवाहरू,
6: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु, प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ, 98-46-19-125 र 98-75-52-004।
7: सपनाहरू सिमानामा बाँधिँदैनन्, तिनले त नयाँ गोरेटो र सुनौला क्षितिजहरू खोज्दछन्।
8: हो, यदि तपाईँको सपना पनि जापानको गुणस्तरीय शिक्षा र उज्जवल भविष्यसँग जोडिएको छ भने अब तपाईँको पाइलालाई बलियो साथ दिन तयार छ चुबासा कन्सल्टेन्सी, जितपुर 4 नम्बर कपिल वस्तु।
7: नेपाल सरकार शिक्षा मन्त्रालयबाट
9: स्वीकृति प्राप्त
7: भरपर द्वारा विश्वासिलो गन्तव्य जहाँ परामर्श मात्र होइन तपाईको भविष्यको सही मार्ग चित्र कोरिनेछ।
10: जापानमा अध्ययन र रोजगारीको सुनौलो ढोका उगार्न आजै सम्पर्क राख्नुहोस्। जुबाता कन्सल्टेन्सी तपाईँको जापान जाने सपना पूरा गर्न भरपर्दो साथी।
8: सम्पर्क 9849009959 र 9862531350। शाखा प्रबन्धक समीक्षा गौतम।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025230।
2: सुन चाँदीका आकर्षक डिजाइनका गरगहना किन्ने सोचमा हुनुहुन्छ? अब तपाईँको रोजाइको पहिलो गन्तव्य बनेको छ लुम्बिनी खाती सुन चाँदी पसल।
3: पुराना सुन चाँदी साट्न, नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्
4: लुम्बिनी खाती सुन चाँदी पसल, बारङ्गाचार जितपुर कपिल वस्तु।
3: प्रोपराइटर दिल बहादुर खाती, सम्पर्क नम्बर 98570131569। अर्जुन खाती, सम्पर्क नम्बर 98570078403।
5: ए रजनी, त्यहाँ पर बाँसको लामो लौरो छ, छिट्टो लिएर आऊ त।
6: कुखुरालाई दाना दिने बेलामा किन लौरो खोज्नु भयो तपाईँले?
5: एउटा सर्प छ कि कुखुराको फार्मनिर, त्यसलाई लौरोले तसाए भाग्थ्यो कि। छिटो ल्याऊ न।
6: सर्पलाई चिड्याउनु चलाउनु हुँदैन नि, नत्र हामीलाई डस्न सक्छ। बरु घरभित्र आउन लाग्यो भने चाहिँ धपाउला।
5: फार्ममा पसेर कुखुरा मारिदेला र खाइदेला भनेर धपाउन खोजेको हो नि रजनी।
6: फार्ममा किरा फट्याङ्ग्रा मुसा सर्प छिर्न नसकुन् भनेर फलामको जाली हालेको छ त। सर्पले कुखुरालाई क्षति पुर्याउन सक्दैन, बरु तपाईँलाई डस्ला टाढै बस्नु है।
5: हो हुन त, के गर्ने, सर्प देख्ने बित्तिकै डर लागिहाल्दो रहेछ। ले, सर्प त आफै फर्किएर बारीतिरै गयो।
6: हामी मात्रै सर्पसँग डराउने होइन, उनीहरू पनि हामीसँग डराउँछन्। यदि कसैले जान अन्जानमा चलाएमा प्रतिरक्षा गर्न वा आफ्नो बचाउको लागि सर्पले डस्ने गर्छन्।
0: सर्पबाट टाढा रहनुहोस्, सर्पलाई नचिडाउनुहोस् वा नजिस्काउनुहोस्। सर्प मानिसदेखि डराउँछन्, नचलाएर टाढै बसेमा सर्पले डस्दैन। तर उनीहरू खाना खोज्न बाहिर निस्केको बेलामा घाँस काट्दा, खेल्दा, हिँड्दा, छोइएमा मानिसले आक्रमण गर्न लागेको भन्ठानेर प्रतिरक्षा गर्ने क्रममा सर्पले डस्ने गर्दछन्। मानिसले सर्प देख्ने बित्तिकै मार्न खोज्छन्, त्यसो गर्दा पनि सर्पले डस्ने गर्दछन्।
7: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
8: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
9: कता हो काका लखर लखर गर्दै?
10: कहाँ हुन्थ्यो बाबु, यो छोराले विदेशबाट पठाइदिएको एलइडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ। छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो, यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु।
9: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
10: ल होइन सब एकदम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
9: हजुर, हाम्रा सेवाहरू,
10: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ। साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98 46 19 125 र 98 75 52 004।
11: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर सारेछ र बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन।
12: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको? यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल 4 नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
13: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र अस्पताल युनाइटेड हस्पिटल बारगुङका 4 ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्ने सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाठेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
12: 24 घण्टा सेवा उपलब्ध छ।
13: नभुल्नु होला टिकट
12: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076-5।
13: जिल्लाकै सुविधा सम्पन्न एकमात्र अस्पताल युनाइटेड हस्पिटल बारगुङका 4 ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्ने सम्बन्धी हड्डी भाँचिएको

0: खेल्ने हो
1: हो नि खेल्ने हो जित्ने हो
2: यस दसैँमा बजाज मोटरसाइकल वा चेतक स्कुटर खरिद गर्नुहोस् र जित्नुहोस् 1,00,000 रुपियाँ सम्मको पुरस्कार स्मार्ट वाच र बजाजका विशेष उपहार सँगै अभियानका भाग्यशाली विजेताले रविन्द्र घाट CR7 होर्रा अर्थात सञ्जन गौतम र दिपेन्द्र सिंह ऐरीसँग प्रत्यक्ष भेट्ने मौका पाउनेछन्।
1: कुनै पनि बजाज बाइक खरिदमा पाउनुहोस् रु 7,000 देखि 1,00,000 सम्मको छुट।
0: त्यसैले यो दसैँमा बजाज किन्नुहोस् र सहभागी बन्नुहोस् गेम अफ पावरमा।
3: केदारनाथ अटोमोबाइल प्राली बाढगंगा एक बैरिया तपाईँको आफ्नै बजाज शोरूम।
1: सम्पर्क नम्बर 98570-50243 98013-51417 र 98013-51423।
4: यो बाइक बिग्रेर हैरानै पार्यो। जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
5: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
4: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
5: पैसा नपुगेर के भयो त? बाढगंगा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
4: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
5: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
2: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाढगंगा अटो ट्रेडर्स बाढगंगा एक बैरिया कपिल वस्तु।
6: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा। बाढगंगा अटो ट्रेडर्स, पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
2: सम्पर्क नम्बर 076-550-111, 98-570-31-363 र 98-019-43-064।
7: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
8: अब के गर्नु त, राम्रै त छ नि। कहाँ राम्रो डिजाइन छ, कुन सुनसाती पसल राम्रो हो, जानेको मान्छेले भने पो थाहा हुन्छ नि।
7: ल तपाईँ पनि बिहान भरि सम्झाए, न्यू अर्घाची ज्वेलर्स बाढगंगा नगरपालिका 4 जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र स्वाहा।
8: लौ लौ, त्यसो भने जाम त नि न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कच्चा कुचुक्क पारेर तिम्रा डिजाइनका गहना ल्याउँला भयो त।
9: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स 4 नम्बर जितपुर दौलीहवा रोड कृषि विकास ब्याङ्कको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
10: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
1: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स 4 नम्बर जितपुर दौलीहवा रोड कृषि विकास ब्याङ्कको अगाडि।
11: न्यू अर्घाखाँची ज्वेलर्स प्रोप्राइटर गोकुल खनाल, मोबाइल 98-0079-85-26 र 98-470-82-790।
12: युनाइटेड अस्पताल बाढगंगा 7 ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
13: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
12: हाड जोड्ने नसा तथा बाथरोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्ने सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथरोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
14: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, थोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
12: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा

0: गर्भवती महिला को नियमित जांच, डेलीवरी तथा शल्यक्रिया, पाठ्यगत संबंधी संपूर्ण शल्यक्रिया, दूरबीन प्रविधि द्वारा ऑपरेशन, परिवार नियोजन तथा बंध्याकरण सेवा, महीनावारी गड़बड़ी, तल्लो पेट दुख्ने तथा फोहर पानी बग्ने समस्या को उपचार, बाजोपन, पाठ्यगत को कैंसर को जांच तथा परामर्श।
1: वरिष्ठ एनेस्थेसियोलॉजिस्ट डॉक्टर सुमन श्रेष्ठ द्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
2: अन्य ओपीडी सेवा शनिवार बाहेक प्रत्येक दिन बिहान 10 बजे देखि साँझ 6 बजे सम्म। सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादव द्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
3: युनाइटेड अस्पताल पाटगंगा 4 ठाकुरापुर कपिलवस्तु, सम्पर्क 076550200, मोबाइल नम्बर 98575518।
1: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
4: सपनाहरू सिमानामा बाँधिदैनन्, तिनले त नयाँ गोरेटो र सुनौला क्षितिजहरू खोज्दछन्।
5: हो, यदि तपाईँको सपना पनि जापानको गुणस्तरीय शिक्षा र उज्जवल भविष्यसँग जोडिएको छ भने अब तपाईँको पाइलालाई बलियो साथ दिन तयार छ चुबासा कन्सल्टेन्सी, जितपुर 4 नम्बर कपिलवस्तु।
4: नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त भरपर्दो र विश्वासिलो गन्तव्य, जहाँ परामर्श मात्र होइन तपाईँको भविष्यको सही मार्ग चित्र कोरिनेछ।
6: जापानमा अध्ययन र रोजगारीको सुनौलो ढोका उगार्न आजै सम्पर्क राख्नुहोस्। चुबासा कन्सल्टेन्सी, तपाईँको जापान जाने सपना पूरा गर्न भरपर्दो साथी।
5: सम्पर्क 98499039950 र 98672150। शाखा प्रबन्धक समीक्षा गौतम।
7: हाम्रो गाउँमा पनि बिजुली आउने भएछ है, पारी गाउँसम्म त पोल गाडी सकेछन्।
8: अब त मिल पनि खुल्ने कुरो छ, सुख हुने भयो, देउरालीको बाटो पनि कमै हिँडिन्छ।
7: यसलाई पो गाह्रो हुने भयो, घटेरोसँगमा क्रिम थियो

0: भोलि घटना कसरी जाने हो?
1: अब को जान्छ त्यति टाढा? तलाई खाजाले नयाँ मिल खोलेको नजिक पनि छिटो पनि सबैजना उतै जाने भने म पनि जाने हो तेरो पो

0: सुख हुने भो भनेको त दुःखको सहारा त घटना नै रहेछ।
1: त खुसी छस् नि है भूमिके
2: भन जिस्का
3: जुग फेरिए पनि प्रविधि नयाँ आए पनि पुराना सम्पदाहरूको संरक्षण गर्नु हाम्रो दायित्व।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 99.6 MHz।
1: खुसीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिल वस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
2: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल बाढगंगा 1 जितपुर कपिल वस्तु एभरेस्ट बैंक नजिकै।
3: ओहो, मुसा कुदिरा चाहिँ हेर्नु त।
4: त्यही त बुढी, वर्षायामको समय पनि छ, भगारीको ढोका खुलै छ कि। मुसा आयो भने त अब मुसा खोज्दै सर्प पनि आउन सक्छ।
3: ओहो, हो त, ठ्याक्कै सम्झे। घर वरिपरिको झाडीहरू पनि बढेर कत्रो कत्रो भएका छन्, काट्नु पर्ने।
4: यसो गरौँ बुढी, त्यसो भए भोलि मिठो नास्ता खाउँ, आँटा पुरी तरकारी, अनि सपरिवार मिलेर सरसफाई गरौँला, अनि वरिपरिका फोहोर व्यवस्थापन पनि गरौँला, हुन्न?
3: हुन्छ बुढा, यस्तो बेलामा त अग्ला घाँस फोहोर मैला भएका ठाउँहरूमा सर्पहरू लुकेर बसेका हुन सक्छन् नि, होइन?
4: त्यही भएर त भनेको, छोरी समीरा, छोरा विवेक, तिमी र म मिलेर घर वरिपरि भएका अग्ला अग्ला घाँस काटौं, हिजो ल्याएको दाउरालाई पनि घर नजिक अलि पर व्यवस्थापन गरौं, भखारीको ढोका पनि सर्प मुसा केही नपस्ने गरी मर्मत गरौं, अनि त घर वरिपरि खाली र सफा भएपछि सर्पहरू आउन त त्यसै कम हुन्छ नि।
3: हुन्छ बुढा, भोलि शनिबार पनि हो, फुर्सदिलो बिहान पनि छ।
5: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। यस मौसममा आफ्नो बास स्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन्छन्।
6: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
7: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिटाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
8: This is my country, Nepal, Nepal, love and give what it is I can afford. We'll give my whole life in winter, if you give me one more chance to live in Nepal, Nepal. Oh, Nepal, Nepal, oh, Nepal, Nepal, oh, Nepal.

0: क्यान्सर को सम्पूर्ण उपचार विराटनगर में सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761025530।
1: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
2: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सीपीडीसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका टायल होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
1: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
3: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, बेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
2: सम्पर्क ग्रिसमा सप्लाइज, बारगंगा बैरिया कपिल वस्तु। फोन 076550317, मोबाइल 9857551713। सञ्चालक गिरिराज कडे।
4: दसैँ आयो, नयाँ बाइक चढ्ने सोचमा हुनुहुन्छ? त्यस्तो भए यो दसैँ बनाऊ अझै विशेष।
5: बजाजले ल्याएको छ बजाज गेम अफ पावर, खेल्ने
4: हो नि, खेल्ने हो, जित्ने हो।
6: यस दसैँमा बजाज मोटरसाइकल वा चेतक स्कुटर खरिद गर्नुहोस् र जित्नुहोस् 1,00,000 रुपियाँसम्मको पुरस्कार। स्मार्ट वाच र बजाजका विशेष उपहार सँगै अभियानका भाग्यशाली विजेताले रविन्द्र झाट, CR7 हुर्रा अर्थात चन्दन गौतम र दिपेन्द्र सिंह ऐरीसँग प्रत्यक्ष भेट्ने मौका पाउनेछन्।
4: कुनै पनि बजाज बाइक खरिदमा पाउनुहोस् रु 7,000 देखि 1,00,000 सम्मको छुट।
5: त्यसैले यो दसैँमा बजाज किन्नुहोस् र सहभागी बन्नुहोस् गेम अफ पावरमा।
7: केदारनाथ अटोमोबाइल प्राली, बारगंगा एक बैरिया, तपाईँको आफ्नै बजाज शोरूम।
4: सम्पर्क नम्बर 9857050243, 9803151417 र 9803151423।

0: तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
1: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
0: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
1: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
0: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहित को प्रयोगशाला,
1: फिजियोथेरापी विशेषज्ञ सेवा,
0: आईसीयू एनआईसीयू डिलक्स बेड सहित को इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनु हुन अनुरोध छ।
1: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ। साबिक लुम्बिनी नर्सिङ होम प्राली। फोन 071-531-6041 र 535-6041।
2: हरेक गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना, विवाहको खुशी, तीजको उल्लास अनि मायाको चिनो।
3: ती अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुप्पा देउराली सुनचाली पसल, बारगंगा दुई पिपरा कपिलवस्तु।
4: उचित मूल्य र आत्मीय सेवा, पुराना गहना साटेर नयाँ बनाउने सुविधा, कम्प्युटराइज बिल र भरपर्दो ग्यारेन्टी।
3: जय सुप्पा देउराली सुनचाली पसल, विश्वासले रोज्ने नाम, सौन्दर्यले चिन्ने पहिचान, बारगंगा दुई पिपरा कपिलवस्तु। सम्पर्क नम्बर 98-570-56-249 र 98-075-18-346।
5: सपनाहरू सिमानामा बाँधिँदैनन्, तिनले त नयाँ गोरेटो र सुनौला क्षितिजहरू खोज्दछन्।
6: हो, यदि तपाईँको सपना पनि जापानको गुणस्तरीय शिक्षा र उज्जवल भविष्यसँग जोडिएको छ भने अब तपाईँको पाइलालाई बलियो साथ दिन तयार छ चुबासा कन्सल्टेन्सी, जितपुर 4 नम्बर कपिल वस्तु।
5: नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त, भरपर्दो र विश्वासिलो गन्तव्य, जहाँ परामर्श मात्र होइन तपाईँको भविष्यको सही मार्गचित्र कोरिनेछ।
7: जापानमा अध्ययन र रोजगारीको सुनौलो ढोका उगार्न आजै सम्पर्क राख्नुहोस्। जुबासा कन्सल्टेन्सी, तपाईँको जापान जाने सपना पूरा गर्न भरपर्दो साथी।
6: सम्पर्क 98-499-39-59 र 98-672-51-350। शाखा प्रबन्धक समीक्षा गौतम।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: यति बेला दिउँसोको 3 बज्यो।

0: कृषि प्राविधिक बाबु पो आउनु भएछ। व्हाट्सएपबाट पनि खेतीको सल्लाह पाइन्छ र?
1: पाइन्छ नि। तपाईँको फोनमा एग्रो ट्युटरको फोन नम्बर 98514149 सेभ गर्नुहोस्। व्हाट्सएपमा गई एग्रो ट्युटरलाई 0 टाइप गरी पठाउनुहोस्। त्यसपछि एग्रो ट्युटरले सोधेका प्रश्नहरू जस्तै आफूलाई चाहिएको सेवा, खेतको स्थान, आफ्नो खेतको लोकेसन पठाउनुहोस्।
0: व्हाट्सएप नम्बर 98514149 होइन त? अनि त्यसपछि
1: तपाईँको खेतको माटो स्वास्थ्य बारे जानकारी सहितको रिपोर्ट मोबाइलमै आउँछ। त्यसमा माटोमा भएको पीएच, प्राङ्गारिक पदार्थ, नाइट्रोजन, फस्फोरस, पोटासियम, जिंक, बोरोन र माटोको बनोट जस्ता जानकारी हुन्छन्। त्यसैका आधारमा बाली अनुसार मल सिफारिस पनि प्राप्त गर्न सकिन्छ।
0: ए, उसो भए त अनुमानको भरमा मल हाल्नु नपर्ने पो रहेछ।
1: हो नि लाई, माटो बुझेर आवश्यक मल प्रयोग गर्दा लागत व्यवस्थापन, माटोको स्वास्थ्य संरक्षण र उत्पादन सुधारमा सहयोग पुग्छ।
2: नार्क सिमिट एग्रो ट्युटर प्रविधिसँग जोडियौ, माटो बुझौ, आधुनिक खेती गरौ, उत्पादन बढाऊ।
1: यस सम्बन्धी ट्युटोरियल भिडियो सिमिट र राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रको फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।

0: चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट को खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहपथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
2: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। कास्कीको पोखरामा आज बिहान भएको स्कूल बस दुर्घटनाको छानबिन गर्न पोखरा महानगरपालिकाले समिति गठन गरेको छ। दुर्घटनाको सत्य तथ्य पत्ता लगाउन, कारण पहिचान गर्न र आउँदा दिनमा त्यस्ता दुर्घटना दोहोरिन नदिन आवश्यक सुधारका उपाय सुझाउन समिति गठन गरिएको हो। महानगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीको संयोजकत्वमा गठित समितिमा मेकानिकल इन्जिनियर सरोज चालिसी, महानगर शिक्षा समिति सदस्य डोलराज पाण्डे, नगर प्रहरीक्षक पुरूषोत्तम थापा र ट्राफिक सहायक निरीक्षक अमृत भट्टराई सदस्य रहेको मेयर धनराज आचार्यले जानकारी दिनुभयो। समितिलाई दुर्घटनाको कारण र घटनासँग सम्बन्धित विषयमा विस्तृत अध्ययन तथा छानबिन गरी 5 दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिएको छ। पोखरा महानगरपालिका 28 ओखलेको भीरमा बिहान कालिका इंग्लिश बोर्डिङ स्कूलको G2K 14-17 नम्बरको बस दुर्घटना हुँदा 4 जना विद्यार्थी सहित 5 जनाको ज्यान गएको छ। बसमा 19 जना रहेकोमा 14 जना घाइते भएका छन्। उनीहरूको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। अब विदेशको खबर। भारतमा ककरोच जनता पार्टी सीजेपीको आह्वानमा निर्वाचन आयोगका प्रमुखलाई पदमुक्त गर्न माग गर्दै भोलि हुने प्रदर्शन अघि राजधानी नयाँ दिल्लीमा 20,000 भन्दा धेरै प्रहरी तथा अर्धसैनिक सुरक्षाकर्मी परिचालन गरिएको छ। सीजेपीले मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै भोलि राजधानीमा जनपरिचालन कार्यक्रम आयोजना गर्दै जन्तर मन्तरसम्म मार्च गर्ने आह्वान गरेको छ। यो समूहले यसअघि जन्तर मन्तरमा प्रदर्शनको नेतृत्व गर्दै तत्कालीन शिक्षा मन्त्रीलाई हटाउने अभियानमा सफलता प्राप्त गरेको थियो। भारतको निर्वाचन आयोगले मतदाता सूचीको विशेष गहन पुनरावलोकन प्रक्रिया अघि बढ़ाएपछि यसै महिना विरोध प्रदर्शन चर्किएको हो। आयोगले दोहोरो नाम भएका र अयोग्य मतदातालाई हटाउन प्रक्रिया सञ्चालन गरिरहेको बताएको छ। तर विपक्षी दल र आलोचकहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी भाजपालाई फाइदा पुग्ने गरी मतदातालाई मतदानको अधिकारबाट वञ्चित गर्न खोजिएको आरोप लगाएका छन्। विदेशकै अर्को खबरमा, सन् 2026 को नोबेल शान्ति पुरस्कार दक्षिण अफ्रिकी मानवाधिकार कानून व्यवसायी नवनितेम नाबी पिल्लेलाई प्रदान गरिएको छ। नर्वेजियन नोबेल समितिले उनलाई रंगभेदकारी शासन विरूद्ध संघर्ष र शान्ति तथा अन्तर्राष्ट्रिय कानूनको प्रवर्धनमा पुर्याएको योगदानका लागि सन् 2026 को नोबेल शान्ति पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो। अब खेल खबर। अर्जेन्टिनाका सरकारी वकिलहरूले दिग्गज फुटबलर डिएगो म्याराडोनाको मृत्युको समयमा उनको उपचारमा संलग्न अव्यवस्थित चिकित्सा टोलीलाई 12 वर्षसम्मको जेल सजाय हुनुपर्ने तर्क गरेका छन्। मस्तिष्कमा जमेको रगतको शल्यक्रियापछि स्वास्थ्य लाभ गरिरहेका बेला सन् 2020 नोभेम्बर 25 भएको म्याराडोनाको मृत्युको सम्बन्धमा 7 जना चिकित्सक कर्मीमाथि गएको अप्रेलदेखि मुद्दा चलिरहेको छ। सन् 1986 को विश्वकपका ती चर्चित खेलाड़ी म्याराडोनाको शल्यक्रिया भएको 2 हप्तापछि ब्युनर्स आयर्समा रहेको एक भाड़ाको घरमा हृदयघात र एम्युट पल्मोनरी इडिमाका कारण 60 वर्षको उमेरमा निधन भएको थियो। म्याराडोनाको मृत्यु हुनु अघिको अवधिमा अत्यन्तै अपर्याप्त स्याहार उपलब्ध गराएको आरोप उनका मुख्य चिकित्सक, मनोचिकित्सक, मनोवैज्ञानिक र नर्सहरू सहितको चिकित्सा टोलीमाथि लागेको छ। यद्यपि उनीहरूले यो आरोपलाई भने अस्वीकार गर्दै आएका छन्। चारभन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। काठमाडौँको बुढा नीलकण्ठमा बरामद भएको सुनको बजार मूल्य 54,60,00,000 रूपियाँ भन्दा धेरै। गिरोहले घर भाड़ामा लिएर अवैध धन्दा गर्दै आएको भेटियो। 70% नेपालीलाई आवास खर्च धान्न नै कठिनाई। शिक्षकलाई गाड़ी किन्न ब्याजमा सहुलियत दिने गरी तयारी। कोरला नाकाबाट 11 दिनमा 543 टन फलफूल भित्रियो। पेनी जोमसोम कोरला सड़क अवरूद्ध हुँदा गन्तव्यसम्म पुर्याउन भने समस्या। भारतमा सीजेपीको आह्वानमा भोलि हुने प्रदर्शन अघि नयाँ दिल्लीमा 20,000 भन्दा धेरै प्रहरी तैनाथ। निर्वाचन आयोगका प्रमुखलाई पदमुक्त गर्न माग। र म्याराडोनाको मृत्यु सम्बन्धी मुद्दामा अभियोजकहरूद्वारा 12 वर्षसम्मको सजाय माग।
3: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
4: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छ। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: कता हो काका लखर लखर गर्दै
2: कहाँ हुन्थ्यो बाबु? यो छोराले विदेशबाट पठाइदिएको एलइडी टिभी पनि बिग्रियो, तिन बटर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो चार नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाबुला भनेर बिहान बिहानै दौडेको छु।
1: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
2: ल होइन, सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुरतिर।
1: हजुर, हाम्रा सेवाहरू,
2: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98 44 19 125 र 98 572 4।

0: सुन चाँदी का आकर्षक डिजाइन का गरगहना किन्ने सोचमा हुनुहुन्छ? अब तपाईको रोजाईको पहिलो गन्तव्य बनेको छ लुम्बिनी खाती सुन चाँदी पसल।
1: पुरानो सुन चाँदी साट्न, नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्।
2: लुम्बिनी खाती सुन चाँदी पसल, बारङ्गा चार, जितपुर, कपिलवस्तु।
1: प्रोपराइटर दिल बहादुर खाती, सम्पर्क नम्बर 98570131569। अर्जुन खाती, सम्पर्क नम्बर 98570078403।
3: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
4: अब के गर्नु त, राम्रै त छ नि, कहाँ राम्रो डिजाइन छ, कुन सुन चाँदी पसल राम्रो हो जानेको मान्छेले भने पो थाहा हुन्छ नि।
3: ल तपाईँ पनि बिहान भरि सम्झाए, न्यू अर्घाची ज्वेलर्स बारदुङ नगरपालिका चार जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र सुहा।
4: लौ लौ त्यसो भने जान्त नि न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कच्चा कुचु कपारेर तिम्रा डिजाइनका गहना ल्याउँला भयो त।
5: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स, 4 नम्बर जितपुर दौलीहवा रोड, कृषि विकास बैंकको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
3: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
0: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स, 4 नम्बर जितपुर दौलीहवा रोड, कृषि विकास बैंकको अगाडि।
6: न्यू अर्घाखाँची ज्वेलर्स, प्रोप्राइटर गोकुल खनाल, मोबाइल 98079586 र 98470082790।
7: सपनाहरू सिमानामा बाँधिँदैनन्, तिनले त नयाँ गोरेटो र सुनौला क्षितिजहरू खोज्दछन्।
2: हो, यदि तपाईँको सपना पनि जापानको गुणस्तरीय शिक्षा र उज्जवल भविष्यसँग जोडिएको छ भने अब तपाईँको पाइलालाई बलियो साथ दिन तयार छ चुबासा कन्सल्टेन्सी, जितपुर, 4 नम्बर, कपिल वस्तु।
7: नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त, भरपर्दो र विश्वासिलो गन्तव्य, जहाँ परामर्श मात्र होइन तपाईँको भविष्यको सही मार्ग चित्र कोरिनेछ।
8: जापानमा अध्ययन र रोजगारीको सुनौलो ढोका उगार्न आजै सम्पर्क राख्नुहोस्। जुबासा कन्सल्टेन्सी, तपाईँको जापान जाने सपना पूरा गर्न भरपर्दो साथी।
2: सम्पर्क 98499039950 र 98672150। शाखा प्रबन्धक समीक्षा गौतम।

0: के हो यार आफ्नै लागि पठाएको छु कि त्यो सधैँ यस्तै गर्छ भने
1: ल ब्रो त्यस्तो होइन कि त्यही लागि पठाएको होइन मैले
0: ए यो ब्रो स्रोत थाहा छैन मलाई तेरो नेट चाहिँ ठिक लागेको छ मलाई
1: ल होइन कि ब्रो त्यसको लागि पठाएको

0: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: युनाइटेड अस्पताल बाढदिङ्गा 7 ठाकुरापुर कपिलवस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
2: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
1: हाड जोड्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
3: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
4: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठ्यगत सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा बन्ध्याकरण सेवा, महिनावारी गडबडी, तल्लो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बागोपन, पाठ्यघरको क्यान्सरको जाँच तथा परामर्श।
1: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
3: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
2: युनाइटेड अस्पताल बाढगङ्गा 4 ठाकुरापुर कपिलवस्तु। सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
1: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
5: यो बाइक बिग्रेर हैरानै पार्यो। जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
6: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
5: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
6: पैसा नपुगेर के भयो त? बाढगङ्गा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
5: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
6: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छ, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
7: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाढगङ्गा अटो ट्रेडर, बाढगङ्गा 1 बैरिया कपिलवस्तु।
5: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा। बाढगङ्गा अटो ट्रेडर्स, पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
7: सम्पर्क नम्बर 076-550-111, 98-570-31-363 र 98-019-4064।

0: नयाँ नेपाल निर्माणको आधार निरन्तर सुन्दै रहनुहोस् सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: खुसीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
2: शुभारम्भको अवसरमा विशेष छुट, थप जानकारीका लागि आले डेन्टल बाढगंगा 1 जितपुर कपिलवस्तु एभरेस्ट बैंक नजिकै।
3: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
4: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छ। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत 2 तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025230।
5: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर साह्रो छ र बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन।
6: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको, यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल 4 नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
7: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र हस्पिटल युनाइटेड हस्पिटल बारगुङका 4 ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्नी सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाठेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
6: 24 घण्टा सेवा उपलब्ध छ।
7: नभुल्नुहोला
6: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076-550-200।
8: हरेक गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना, विवाहको खुसी, तिजको उल्लास अनि मायाको चिनो।
9: ती अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुपा देउराली सुनचानी पसल बारगंगा 2 पिपरा कपिलवस्तु।
10: उचित मूल्य र आत्मीय सेवा, पुराना गहना साटेर नयाँ बनाउने सुविधा, कम्प्युटराइज बिल र भरपर्दो ग्यारेन्टी।
9: जय सुब्बा देउराली सुनचाँदी पसल, विश्वासले रोज्ने नाम, सौन्दर्यले चिन्ने पहिचान, बारगंगा 2 पिपरा कपिल वस्तु। सम्पर्क नम्बर 98-570-56-249 र 98-075-18-346।
11: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा सुरु भएको अनुरोध।
12: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरियन्स साथै हाड जोड्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
11: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
12: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
11: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
12: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
11: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
12: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
11: नसा तथा मनोरोग विशेषज्ञ सेवा।
13: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर साहित प्रयोगशाला
14: फिजियोथेरापी विशेषज्ञ सेवा
13: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
14: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्रणाली बुटवल छ। साबिक लुम्बिनी नर्सिङ होम प्रणाली फोन 071-531-641 र 535-641।

0: कता हो काका लखर लखर गर्दै
1: कहाँ हुन्थ्यो बाबु यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो इन्भर्टर पनि त्यस्तै छ छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ त्यही भएर म त आज बिहानै उठेर हेर बाबु यो चार नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइल फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु
0: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन् कहाँ लाँदा ठिक हुन्छ होला
1: ल होइन सँग एकदम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुरतिर
0: हजुर हाम्रा सेवाहरू
1: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ साथै नयाँ मोबाइल पनि पाइन्छ अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98 46 19 125 र 98 572 00 4

0: जमानामा बालिदैनन्, तिनले त नयाँ गोरेटो र सुनौला क्षितिजहरू खोज्दछन्।
1: हो, यदि तपाईँको सपना पनि जापानको गुणस्तरीय शिक्षा र उज्जवल भविष्यसँग जोडिएको छ भने अब तपाईँको पाइलालाई बलियो साथ दिन तयार छ चुबासा कन्सल्टेन्सी, जितपुर 4 नम्बर कपिलवस्तु।
0: नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त भरपर्दो र विश्वासिलो गन्तव्य, जहाँ परामर्श मात्र होइन तपाईँको भविष्यको सही मार्गचित्र कोरिनेछ।
2: जापानमा अध्ययन र रोजगारीको सुनौलो ढोका उगार्न आजै सम्पर्क राख्नुहोस्। जुबासा कन्सल्टेन्सी तपाईँको जापान जाने सपना पूरा गर्न भरपर्दो साथी।
1: सम्पर्क 98499039950 र 98672150। शाखा प्रबन्धक समीक्षा गौतम।

0: नेपाल निर्माणको आधार निरन्तर सुन्दै रहनुहोस् सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
1: यति बेला साँझको 5 बज्यो।

0: शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
1: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर सरेछ र बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन।
2: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको? यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल चार नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
3: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र हस्पिटल युनाइटेड हस्पिटल बारगुङका चार ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्नी सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसुती रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाठेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
2: 24 घण्टा सेवा उपलब्ध छ।
3: नभुल्नुहोला
2: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076-550-200।

0: खुसीको खबर विगत चार दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिल वस्तुको चार नम्बर जितपुरमा यही श्रावण चार गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
1: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल बाढगंगा एक जितपुर कपिल वस्तु एभरेस्ट बैंक नजिकै।
2: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार

0: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
1: बुटवलमै पहिलो पटक शरीरको कुनै अंगको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरीज साथै हाड जोड्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोशिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
0: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
1: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
0: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
1: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
0: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
1: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
0: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
1: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
0: फिजियोथेरापी विशेषज्ञ सेवा,
1: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
0: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071531641 र 535641।
2: कता हो काका लखर लखर गर्दै?
3: कहाँ हुन्थ्यो बाबु, यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु।
2: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
3: ल होइन सब एकदम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
2: हजुर, हाम्रा सेवाहरू,
3: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98 46 19 125 र 98 75 52 004।

0: हरेक गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना, विवाहको खुसी, तीजको उल्लास अनि मायाको चिनो।
1: ती अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुपा देउराली सुनचाँदी पसल, बारगंगा दुई पिपरा, कपिलवस्तु।
2: उचित मूल्य र आत्मीय सेवा, पुराना गहना साटेर नयाँ बनाउने सुविधा, कम्प्युटराइज बिल र भरपर्दो ग्यारेन्टी।
1: जय सुपा देउराली सुनचाँदी पसल, विश्वासले रोज्ने नाम, सौन्दर्यले चिन्ने पहिचान, बारगंगा दुई पिपरा, कपिलवस्तु। सम्पर्क नम्बर 9857056249 र 9875718346।

0: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550Dले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
1: सपनाहरू सिमानामा बाँधिँदैनन्, तिनले त नयाँ गोरेटो र सुनौला क्षितिजहरू खोज्दछन्।
2: हो, यदि तपाईँको सपना पनि जापानको गुणस्तरीय शिक्षा र उज्जवल भविष्यसँग जोडिएको छ भने अब तपाईँको पाइलालाई बलियो साथ दिन तयार छ चुबासा कन्सल्टेन्सी, जितपुर 4 नम्बर कपिल वस्तु।
1: नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त भरपर्दो र विश्वासिलो गन्तव्य, जहाँ परामर्श मात्र होइन तपाईँको भविष्यको सही मार्ग चित्र कोरिनेछ।
3: जापानमा अध्ययन र रोजगारीको सुनौलो ढोका उगार्न आजै सम्पर्क राख्नुहोस्। जुबासा कन्सल्टेन्सी, तपाईँको जापान जाने सपना पूरा गर्न भरपर्दो साथी।
2: सम्पर्क 98499039950 र 98672153 50। शाखा प्रबन्धक समीक्षा गौतम।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनबाट प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान चल्दै, बेलुका 7 बजेसम्मका लागि समय थप। नेकपाको वडा र पालिका अधिवेशनको कार्यतालिका सार्वजनिक।
0: राष्ट्रपति रामचन्द्र पौडेलद्वारा विपद सम्बन्धी अध्यादेश जारी। विपद प्रभावितका लागि राहत र बस्ती स्थानान्तरणको तयारी तीव्र। नापी विभागको नेतृत्वमा 44 वटा सुरक्षित ठाउँ पहिचान।
1: चाडपर्वमा अत्यावश्यक सेवा नियमित सञ्चालन गर्न सरकारको निर्देशन। मुख्य चाडपर्वको बेला दैनिक उपभोग्य वस्तुको भाव अत्याधिक बढेको उपभोक्ताको गुनासो।
2: कति महँगो महँगो बढिरहेछ यहाँ, झन् महँगो चाहिँ दसैँको मुखमा।
3: चामल बोरामै 300-400 रुपियाँ बढेछ। यस्तै दालमा, तेलमा, तरकारीहरूमा पनि अब आकाशीयकै मूल्य छ।
0: यस वर्षको नोबेल शान्ति पुरस्कार दक्षिण अफ्रिकाकी नबी पिल्लेलाई प्रदान गरिने। शान्ति र अन्तर्राष्ट्रिय कानूनको प्रवर्धनमा पुर्याएको योगदानका लागि सम्मान।
1: र एसियाडमा पदक जित्ने खेलाड़ी, प्रशिक्षक र व्यवस्थापकलाई सरकारले नगद पुरस्कार प्रदान गर्ने।
4: सुन त, मेरो कपड़ा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको टाउको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 056-494-333, 493-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत केन्द्रीय कार्य समिति चयनका लागि अहिले पनि मतदान चलिरहेको छ। आज बिहान 8 बजेदेखि शुरू भएको मतदान अहिले पनि चलिरहेको हो। यसअघि बिहान 7 बजे मतदान शुरू गर्ने र दिउँसो 3 बजेसम्म सकिने भनिए पनि ढिलो मतदान शुरू भएको र मत खसाल्न प्रतिनिधिलाई समय लागेकोले लम्बिएको छ। मतदानको समय बेलुका 5 बजेसम्मका लागि थप गरेकोमा नसकिएपछि फेरि अहिले बेलुका 7 बजेसम्मका लागि समय थप भएको निर्वाचन समितिले जनाएको छ। मतदान गर्न एकजना प्रतिनिधिलाई झण्डै आधा घण्टाको समय लागेको छ। एकजनाले 23 जनालाई मतदान गर्नुपर्छ। बेलुका 5 बजेसम्म 4,500 भन्दा धेरै मत खसिसकेको छ। 7,317 जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन्। मतदानका लागि खुला मंच, राष्ट्रिय सभागृह र प्रज्ञा भवन गरी 3 वटा केन्द्र तोकिएको छ। कांग्रेसको नयाँ नेतृत्वका लागि सभापतिमा गगन कुमार थापा र श्यामकृष्ण खड्गी उम्मेद्वार हुनुहुन्छ। निर्वाचन समितिले मतदान सकिएपछि मतगणना शुरू गर्ने जनाएको छ। मतगणना पार्टी केन्द्रीय कार्यालय सानिपा ललितपुरमा गर्ने तयारी छ। यसैबीच नेपाली कांग्रेसका सभापतिका उम्मेद्वार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र सहभागी भएर पनि पराजित भएकाहरूलाई समेटेर अघि बढ़ने बताउनु भएको छ। महाधिवेशन मतदान स्थलमा आज दिउँसो पत्रकारसँग वहाँले कांग्रेसभित्र देखिएको राजनैतिक असन्तुष्टिलाई सम्बोधन गर्ने र पार्टीका सबै नेता कार्यकर्तालाई समेटेर अघि बढ़ने प्रतिबद्धता जनाउनु भएको र श्यामकृष्ण खड्गी उम्मेद्वार हुनुहुन्छ। निर्वाचन समितिले मतदान सकिएपछि मतगणना शुरू गर्ने जनाएको छ। मतगणना पार्टी केन्द्रीय कार्यालय सानिपा ललितपुरमा गर्ने तयारी छ। यसैबीच नेपाली कांग्रेसका सभापतिका उम्मेद्वार गगन थापाले

0: स्तरको अधिवेशन पालिका चुनाव अगावै गर्ने निर्णय गरेको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिनुभयो। उहाँका अनुसार आउँदो पुष 11 गते देशभरका सबै वडामा एकै दिन वडा स्तरीय अधिवेशन गर्ने निर्णय बैठकले गरेको छ। यसै गरी माघ 15 पालिका अधिवेशन गर्ने निर्णय भएको प्रवक्ता ज्वालाले जानकारी दिनुभयो। जिल्ला प्रदेश र केन्द्रीय महाधिवेशन भने पालिकाको चुनावपछि मात्रै गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो। तल्लो तहको अधिवेशनदेखि नै युवा सहभागिता बढ़ाउने निर्णय पनि भएको प्रवक्ता ज्वालाले बताउनु भएको छ।
1: राष्ट्रपति रामचन्द्र पौडेलले विपद सम्बन्धी अध्यादेश जारी गर्नुभएको छ। राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्ण बहादुर साईका अनुसार विपद सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 जारी गरिएको हो। सरकारले राष्ट्रपति समक्ष यो सहित तीनवटा अध्यादेश जारी गर्नका लागि सिफारिश गरेको थियो। अरू दुईवटा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश रहेका छन्। यसअघि 12 वर्ष बेपत्ता भएका व्यक्तिलाई मृतक घोषणा गर्न सकिने व्यवस्था रहेकोमा यसलाई छोट्याएर विपदको सन्दर्भमा 45 दिनमै मृतक घोषणा गर्न सकिने विषय विपद सम्बन्धी अध्यादेशमा आएको छ। राष्ट्रपतिले जारी गरेपछि अध्यादेशले गरेका व्यवस्था लागू हुन्छन्। यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसून जन्य विपदबाट प्रभावित नागरिकको पुनर्स्थापना र राहत कार्यलाई तीव्रता दिएको छ। प्राधिकरणका भूगर्भविद प्रकाश पोखरेलका अनुसार विपद प्रभावित क्षेत्रको अध्ययन गरी अहिले 44 सुरक्षित ठाउँको पहिचान गरिएको छ। प्रभावितलाई दीर्घकालीन रूपमा बस्ती स्थानान्तरण गर्ने प्रक्रिया अघि बढ़ेको उहाँले बताउनु भएको छ। प्राधिकरणले विपदका कारण विस्थापित र समस्यामा परेका नागरिकका लागि विशेष राहत प्याकेज ल्याउने तयारी गरिरहेको जनाएको छ। अहिले काठमाडौँमा रहेका र रसुवा फर्कन चाहने 76 प्रभावितको तथ्याङ्क संकलन भइसकेको र उनीहरूको बसोबासका लागि उपयुक्त ठाउँको खोजी भइरहेको छ। सड़क विभाग स्थानीय पूर्वाधार र नदी नियन्त्रण निकायलाई 5 मिलियनको अनुदान रकम उपलब्ध गराएको छ, जसबाट प्रभावित क्षेत्रमा 6 महिनाभित्र आकस्मिक सुधारका कामहरू सम्पन्न गरिनेछ। बस्ती स्थानान्तरणको सन्दर्भमा नापी विभागका महानिर्देशकको नेतृत्वमा गठित समितिले विभिन्न सामाजिक र भूगर्भीय मापदण्डको आधारमा 44 सुरक्षित ठाउँ छनौट गरेको हो। यी ठाउँ अहिले भइरहेका बस्तीहरूकै नजिक रहेकोले दीर्घकालीन बसोबासका लागि पनि उपयुक्त हुने प्राधिकरणको भनाई छ। प्रभावित क्षेत्रमा खानेपानी र खाद्यान्न आपूर्तिको पहुँच बाहिर रहेका 2 गाउँपालिकामा आवश्यक परेको खण्डमा कार्गो ड्रोनको प्रयोग गरी आपूर्ति व्यवस्था सहज बनाउने तयारी गरिएको छ। विपदको कारक बनेको रोसुवाको माथिल्लो भेगको भैगर्भिक अध्ययनमा भने चुनौती देखिएको छ। भौगोलिक जटिलता र अन्तर्राष्ट्रिय सीमानाको जोखिमका कारण विज्ञ टोली घटनास्थलसम्म पुग्न नसके पनि चिनिया पक्षले उपलब्ध गराएको ड्रोन इमेजको सहायताले प्रतिवेदन तयार पारिएको छ। भविष्यमा यस्ता विपदबाट बच्न ऊर्जा मन्त्रालयको नेतृत्वमा वैज्ञानिक अध्ययन समिति गठन गरी विस्तृत अनुसन्धानको प्रक्रिया अघि बढ़ाइएको छ। यसबाहेक विपदमा परि सरकारी कागजात हराएका नागरिकका लागि गृह मन्त्रालयले आवश्यक सहजीकरण गरिरहेको छ। कागजात हराएको खण्डमा अपनाउनु पर्ने प्रक्रियाबारे मन्त्रालयले सार्वजनिक गरेका भिडियो र सूचनालाई पछ्याउन पनि प्रभावितलाई आग्रह गरिएको छ। अर्थ मन्त्रालयले पीड़ितहरूका लागि आवश्यक ऋण र आर्थिक सहयोगका सम्बन्धमा समेत अध्ययन गरिरहेको विपद प्राधिकरणले जनाएको छ।
0: काठमाडौँको बुढा नीलकण्ठ नगरपालिका 2 माथिल्लो भंगालमा हिजो बरामद भएको झण्डै 22 किलो सुनको बजार मूल्य 54,60,7,320 रूपियाँ 4 पैसा बराबर रहेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार चीनको ग्वाङझाउमा बस्ने झेन जियालेले वीच्याट मार्फत नेपालमा रहेका आफ्ना समूहका चिनिया नागरिकलाई सुन प्रशोधन गर्ने तयार पार्ने र तोकिएको ठाउँमा पुर्याउन निर्देशन दिने गरेका थिए। कार्यालयले हिजो 21 किलो 750.68 ग्राम सुन बरामद भएको विषयमा आज पत्रकार सम्मेलन गरेर औपचारिक रूपमा जानकारी गराएको छ। सुनसहित 3 चिनिया नागरिक पक्राउ परेका हुन्। पक्राउ पर्नेमा 27 वर्षीय हान फेई, 37 वर्षीय वाङ जियान झोङ र 47 वर्षीय झौ लोङ क्वीन रहेका छन्। नेपाल सुनसादी रत्न तथा आभूषण महासंघबाट परीक्षण तथा प्रमाणीकरण गरिए अनुसार सुनको मूल्य 54,60,07,000 रूपियाँ बराबर रहेको छ। कार्यालयले चिनिया नागरिकले भाड़ामा लिएको घरमा छापा मारेर सुन बरामद गरेको थियो। घर चिनिया नागरिक सुक्यानले मासिक 3,30,000 रूपियाँ भाड़ा तिर्ने गरी लिएको अनुसन्धानबाट खुलेको छ। उनले 4 महिनाका लागि अग्रिम 13,20,000 रूपियाँ भुक्तानी समेत गरेका थिए।
1: आज बसेको मन्त्री परिषद बैठकले विश्व बैंकसँग नेपाल अर्थ क्वेक क्याप्टा स्टोरी ब्रण्ड सम्बन्धी म्याण्डेट एग्रीमेन्टमा हस्ताक्षर गर्न स्वीकृति दिने निर्णय गरेको छ। त्यस्तै सरकारले बिरौटी जग्गामा बसोबास गरिआएका व्यक्तिहरूको नाममा जग्गा दर्ता गर्ने सम्बन्धी समिति गठन आदेश 2083 स्वीकृत गर्ने निर्णय गरेको छ। बैठकले नेपाल न्याय सेवा सरकारी समूहका सह

0: वक्ता अच्युत मणि नेउपानेलाई राजपत्रांकित विशिष्ट श्रेणीमा बढ़ुवा गरी बेपत्ता पारिएको व्यक्तिको छानबिन आयोगको सचिव पदमा पदस्थापन गर्ने निर्णय गरेको संचार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमिल सिन्हाले बताउनु भएको छ। सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा दशैंको चहल पहल बढ़ेसँगै बजार भाव कस्तो छ भन्ने बारे केही उपभोक्ताको प्रतिक्रियासँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
1: एनबीएल सर्वसुलभ आवास कर्जा
2: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
1: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%
2: विशेषताहरू रु 3 करोड़सम्मको कर्जा सुविधा
1: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
2: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
1: न्यून सेवा शुल्क न्यून ब्याज दर
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
4: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
1: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
4: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
1: फोन नम्बर 082-562-601 98-578-3590 98-578-31684 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान चल्दै बेलुका 7 बजेसम्मका लागि समय थप पार्टीका सबै नेता कार्यकर्तालाई समेटेर अघि बढ़ने गगन थापाको प्रतिबद्धता नेकपाको ओडा र पालिका अधिवेशनको कार्यतालिका सार्वजनिक राष्ट्रपति रामचन्द्र पौडेलद्वारा विपद सम्बन्धी अध्यादेश जारी विपद प्रभावितका लागि राहत र बस्ती स्थानान्तरणको तयारी तीव्र नापी विभागको नेतृत्वमा 44 वटा सुरक्षित ठाउँ पहिचान काठमाण्डुको बुढा नीलकण्ठबाट हिजो बरामद भएको सुनको बजार मूल्य 54.60 करोड़ रूपियाँ भन्दा धेरै लगायतका खबर प्रस्तुत गर्यौं।
5: नेपाल दर्पणमा अब बाँकी खबर दशैं मनाउन घर फर्किने यात्रुका लागि आजदेखि सार्वजनिक गाड़ीको अग्रिम टिकट बुकिङ खुला भएको छ। बुकिङ शुरू भएसँगै बसपार्कमा बिहानैदेखि यात्रुको चहल पहल बढ़ेको छ। प्रहरीले आधिकारिक काउन्टरबाट मात्रै टिकट लिन आग्रह गरेको छ। साथै टिकट दिने व्यक्तिको नाम र सम्पर्क नम्बर राख्न भनिएको छ। सरकारले तोकेको भन्दा बढ़ी भाड़ा नलिन पनि महासंघले व्यवसायीलाई आग्रह गरेको छ। ट्राफिक प्रहरीले काठमाण्डु उपत्यका विभिन्न 15 ठाउँमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको छ। यस्तै पर्सि आइतबार घटस्थापनादेखि पूर्णिमासम्मका लागि रूट पर्मिट खुला गरिएको छ। नारायणगढ मुगलिन सड़क खण्डमा घटस्थापनादेखि अत्यावश्यक वस्तु बाहेकका अन्य मालवाहक गाड़ी सञ्चालनमा रोक लगाइएको छ। यस वर्षको दशैंमा झण्डै 10 लाख मानिसले काठमाण्डु उपत्यका छाड्ने अनुमान गरिएको छ।
0: यसैबीच यातायात व्यवस्था विभागले मुख्य चाड़पर्व दशैं तिहारलाई लक्षित गरी लामो तथा मध्यम दूरीको अन्तर प्रदेश सार्वजनिक यातायातको भाड़ा दर समायोजन गरेको छ। विभागले गएको असार 18 गतेदेखि लागू भएको समायोजित भाड़ा दरलाई नै अहिले कायम गरेको हो। डिजलको मूल्य घटेपछि यात्रुवाहक तथा मालवाहक गाड़ीको भाड़ा 2% घटाइएको थियो तर विद्युतीय गाड़ीको हकमा भने 2081 पुष 22 गतेको निर्णय अनुसारको भाड़ा दर लागू हुने विभागले जनाएको छ। विभागले तोकिएको भन्दा बढ़ी भाड़ा नलिन विद्यार्थी ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई कानून अनुसार सहुलियत दिन यातायात व्यवसायलाई निर्देशन दिएको छ। बढ़ी भाड़ा लिएमा ट्राफिक प्रहरीको हटलाइन 103 उजुरी गर्न सकिने पनि यातायात व्यवस्था विभागले जनाएको छ।
5: परराष्ट्र मन्त्रालय मन्त्रालयले तातोपानी झाङ्मू र लिजी कोरोला नाका सञ्चालन गर्न चीनसँग आवश्यक समन्वय भइरहेको जनाएको छ। सिंहदरबारमा आज भएको नियमित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले नेपाल चीन बीचको व्यापार प्रभावित हुन नदिन वैकल्पिक नाकाहरू सञ्चालनमा ल्याउने विषयमा चीनसँग आवश्यक समन्वय भइरहेको जानकारी दिनुभयो। भदौ 10 भोटेको सीमा आएको बाढ़ीपछि र सुवागढ़ी नाका बन्द छ। यो नाका बन्द हुँदा नेपाल चीन बीचको आवागमन तथा व्यापारमा सहजता कायम राख्न सरकारले तातोपानी नाका खुला गर्न चीन सरकारसँग आग्रह गर्दै आएको छ। यसैबीच आजको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता छेत्रीले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणबारे गृह कार्य भइरहेको तर मिति तय भइ नसकेको बताउनु भएको छ। नेपाल र भारत दुवै पक्षको अनुकूल समयमा प्रधानमन्त्री शाहको भ्रमण हुने प्रवक्ता छेत्रीको भनाइ छ।
0: सरकारले चाडपर्वको बेला स्वास्थ्य, खानेपानी, विद्युत, दूरसंचार, विमानस्थल, यातायात र अस्पताल लगायत अत्यावश्यक सेवा नियमित सञ्चालन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले प्रेस ब्रिफिङ मार्फत सम्बन्धित निकायलाई सेवा नियमित सञ्चालन गर्न निर्देशन दिएको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिव एवं प्रवक्ता हेमराज अर्यालले चाडपर्वको बेला अत्यावश्यक सेवामा अवरोध हुन नदिन, आवश्यक जनशक्ति, औषधि र उपकरण तयारी अवस्थामा राख्न निर्देशन गरेको बताउनु भएको छ। यसैबीच मुख्य चाडपर्व दशैं तिहार छठ नजिकैसँगै बजारमा पनि चहल पहल बढ़ेको छ। काठमाण्डु उपत्यका सहित देशका मुख्य शहर बजारमा दैनिक उपभोग्य र अत्यावश्यक वस्तु किनमेल गर्नेहरूको भीड़ बढ़दो छ। ललितपुरको लगनखेलमा दशैंका लागि आवश्यक सामग्री किनमेलका लागि पुगेका केही उपभोक्तालाई भेटेर साथी कृष्ण शर्माले बजार भाव कस्तो पाउनुभयो भनेर सोध्नु भएको छ।
6: मेरो नाम नर्मा लिम्बू, म यहाँ नखिपुरमा बस्छु।
7: धन नै महँगो,
6: एकदम महँगो,
7: पहिलाको महिना महँगो,
6: हरेक यो रासन पानी हरेकमा महँगो छ। नियन्त्रण त सहजै गर्नु पर्यो नि, हामी यो सर्वसाधारण मान्छे खानु नपाएर मरिरहेछ। यो कति महँगो महँगो परिरहेछ यहाँ। तर अहिले आएर अन्य टाइममा यस्तै थियो, तर झन् महँगो चाहिँ दसैँको मुखमा जुम्लान।
8: मेरो सुषमा माझी समयअनुसारको त्यही हो, अब मूल्य त बढे खाने, अब समयअनुसारको हुन्छ।
9: मेरो नाम सङ्गीता केसी, ठेगाना धापाखेल।
10: ए, नुन दाल चिनी चामलमा त एकदमै बढाएको अहिले।
9: अब नियन्त्रण त गर्न पर्यो नि, गरिब दुखीले खान सक्दैन यहाँ दसैँको बेलामा। के गर्नु, यस्तो महँगो छ, कसरी हुन्छ? अब सरकारलाई भनेर नियन्त्रण गर्नपर्छ, यो महँगी धेरै छ।
11: अब बढेको हो, अहिलेको समय अनुसारको बढे पनि अब ठिकै हो भावहरू।
12: अर्जुन, अब चामल बोरामै 300-400 रुपियाँ बढाएछ, त्यस्तै दालमा, तेलमा, अब तरकारीहरूमा पनि, अब कुनै पनि आइटम सबैमा चाहिँ नि आकाशीयकै मूल्य छ।
11: राम्रो घुमेको छैन, बजार हेर्दै आएको खासै होइन, ठिकै हो। अब बढ्नु त अब बढेको हो, बढे पनि अब अहिलेको समय अनुसारको ठिकै हो भावहरू। जता त अब महँगीको ऊ छ, नाका पनि त्यस्तै, बजार भाउ पनि सबै त्यस्तै चर्किने गएको छ। त्यही हो, कोही 2000, कोही 1800, कोही 1500, 3000 यस्तो भन्छ। त्यो लुगा कपडाहरू म त आज यस्तो जान लाग्यो ट्याक्कै।
9: के गर्नु, यस्तो महँगो छ।
13: धनी मान्छेलाई त अब जति पैसा पनि खर्च गर्नु छ, अब गरिब मान्छेलाई त आपतै हुन्छ।
14: मेरो नाम सरस्वती
15: लेटाङ मोरङ।
14: अब भाउ त बढेकै छ नि त, जे कुरा पनि सबै पेट्रोलदेखि लिएर सबैमा भाउ बढिने रहेछ है।
5: नेपालमा आवास सम्बन्धी खर्च धान्न 70% नेपालीलाई कठिनाई हुने गरेको एक अध्ययनले देखाएको छ। हैबिटेट फर ह्युमानिटी इन्टरनेशनलले सार्वजनिक गरेको होम एट व्हाट कस्ट ग्लोबल हाउसिङ रिसर्च 2026 प्रतिवेदन अनुसार आवासको बढ़दो लागतसँगै सुरक्षित बसोबास, विपद जोखिम र आवासीय सुरक्षाको विषय नेपाली परिवारका लागि चुनौती बन्दै गएको हो। प्रतिवेदनका अनुसार नेपालमा 70% उत्तरदाताले आफूलाई आवास सम्बन्धी खर्च नियमित रूपमा धान्न कठिन हुने गरेको बताएका छन्। 22 देशमा गरिएको सर्वेक्षणमा यस्तो समस्या भोग्नेको विश्वव्यापी औसत भने 34% मात्रै रहेको छ। त्यस्तै 70% नेपालीले कुनै अप्रत्याशित समस्या आए आफू बसिरहेको आवास गुम्न सक्ने चिन्ता व्यक्त गरेका छन्। विश्वव्यापी रूपमा यस्तो चिन्ता व्यक्त गर्नेको अनुपात 48% रहेको छ। आवास सम्बन्धी आर्थिक दबावले नेपाली परिवारको स्वास्थ्य, पारिवारिक जीवन र भविष्यका योजना समेत प्रभावित गरिरहेको प्रतिवेदनमा उल्लेख छ। अध्ययनका लागि नेपालमा 1400 जनालाई सर्वेक्षणमा सहभागी गराइएको थियो। नेपालसहित विश्वका 22 देशमा कुल 30,800 58 जना सर्वेक्षणमा सहभागी भएका थिए। प्रतिवेदनले नेपालमा आवासको समस्या घर निर्माणका विषयमा मात्र सीमित नभएको उल्लेख गरेको छ। आवासको लागत, सुरक्षित जग्गा तथा स्वामित्व, जलवायु र विपदको जोखिम, सुरक्षित तथा दिगो संरचना र किफायती आवासको उपलब्धतालाई एकीकृत रूपमा सम्बोधन गर्नुपर्ने अध्ययनको निष्कर्ष छ।
0: शिक्षकलाई गाड़ी खरिदमा ब्याज सहुलियत दिने व्यवस्था सहितको शिक्षा 11 संशोधन नियमावली 2083 सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ। प्रस्तावित व्यवस्था अनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले 50 लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले 40 लाख रूपियाँसम्मको गाड़ी खरिद गर्न सक्नेछन्। त्यसै गरी माध्यमिक तृतीय श्रेणी, निम्न माध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले 4 लाखसम्मको दुई पाङ्रे गाड़ी खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार गाड़ी खरिदका लागि बैंक मार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको 80%सम्मको किस्ताको ब्याज सरकारले सहुलियत स्वरूप ब्याज बिहोर्ने व्यवस्था नियमावलीमा गरिएको छ। शिक्षकले बाँकी 20% रकम आफै व्यवस्थापन गरी गाड़ी खरिद गर्न सक्नेछन्। शिक्षक सेवामा बहाल रहेको अवधिसम्म सम्बन्धित बैंकले निर्धारण गरेको किस्तागत ब्याज सरकारले बिहोर्ने व्यवस्था गरिएको हो। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।

विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लासिमपाट काठमाडौँ।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम, डिश होम खुशीको कनेक्शन।
1: कृषि मन्त्र नार्क सँग
2: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। कास्कीको पोखरामा आज बिहान भएको स्कूल बस दुर्घटनाको छानबिन गर्न पोखरा महानगरपालिकाले समिति गठन गरेको छ। दुर्घटनाको सत्य तथ्य पत्ता लगाउन, कारण पहिचान गर्न र आउँदा दिनमा यस्ता दुर्घटना दोहोरिन नदिन आवश्यक सुधारका उपाय सुझाउन समिति गठन गरिएको हो। महानगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीको संयोजकत्वमा गठित समितिमा मेकानिकल इन्जिनियर सरोज चालिसे, महानगर शिक्षा समिति सदस्य डोलराज पाण्डे, नगर प्रहरी निरीक्षक पुरूषोत्तम थापा र ट्राफिक सहायक निरीक्षक अमृत भट्टराई सदस्य रहेको मेयर धनराज आचार्यले जानकारी दिनुभयो। समितिलाई दुर्घटनाको कारण र घटनासँग सम्बन्धित विषयमा विस्तृत अध्ययन तथा छानबिन गरी पाँच दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ। पोखरा महानगरपालिका 28 ओखलेको भीरमा बिहान कालिका इंग्लिश बोर्डिङ स्कूलको G2K 14-17 नम्बरको बस दुर्घटना हुँदा चारजना विद्यार्थी सहित पाँचजनाको ज्यान गएको छ। बसमा 19 जना रहेकोमा 14 जना घाइते भएका छन्। उनीहरूको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
3: काठमाडौँ उपत्यकामा दशैं अवधिभर जुनसुकै कम्पनीका ग्यास सिलिण्डर साट्न पाइने भएको छ। दशैंमा ग्यासको आपूर्ति सहज बनाउन जुनसुकै कम्पनीको सिलिण्डर साट्न पाइने व्यवस्था गरिएको नेपाल एलपी ग्यास उद्योग संघले जनाएको छ। संघका अनुसार घट स्थापना पर्सीदेखि फूलपातीसम्म बालाजुमा रहेको नेपाल ग्यासको उद्योग, पेप्सीकोलामा रहेको सगर ग्यासको गोदाम, सुकेधाराको बाबा ग्यासको डिपो, सिफलमा रहेको एभरेस्ट तथा सुगम ग्यासको केन्द्र, कलंकीको साईबाबा र श्रीकृष्ण ग्यासको गोदाम र ललितपुर हरिसिद्धिमा रहेको श्रीराम ग्यासको गोदामबाट बिहान 9:30 बजेदेखि दिउँसो 4 बजेसम्म निशुल्क सिलिण्डर साट्न सकिनेछ। बजारमा 58 कम्पनीका ग्यास सिलिण्डर रहेकोले उपभोक्तालाई सिलिण्डर साट्न सहज बनाउन यस्तो व्यवस्था गर्न लागि संघले जनाएको छ। एकजना उपभोक्ताले एक सिलिण्डर मात्र साट्न पाउनेछन्। सुविधाको दुरूपयोग रोक्न उपभोक्ताको पहिचान र मोबाइल नम्बर समेत अभिलेख गरिने संघले जनाएको छ।
4: शेयर बजार आज दोहोरो अंकले बढ़ेको छ। शेयर बजार परिसूचक नेप्से 17.15 अंकले बढ़ेर 2591.80 बिन्दुमा पुगेको छ। आज सबै समूहको सूचक बढ़ेकोमा बैंक समूह 1.28% उखालो लागेको छ। आज 180 कम्पनीको शेयर बढ़ेकोमा 89 घटेको छ। 10 कम्पनीको शेयर भने घटबढ़ भएको छैन। आज कुथेली बुखारी हाइड्रो पावरको शेयर 4.91% बढ़ेको छ। समग्रमा बजार उकालो लागेको दिन रिज लाइन इनर्जीको शेयर 7.85% घटेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 3.93 अर्ब करोड़को कारोबार भएकोमा आज 353 कम्पनीको 1.29 करोड़ कित्ता शेयर 4.83 अर्ब करोड़ रूपियाँमा किनबेच भएको छ।
3: काठमाडौँ उपत्यकामा भोलि र पर्सी विद्युत आपूर्ति प्रभावित हुन सक्ने भएको छ। माता तीर्थ शिवचा तार 132 केवी प्रसारण लाइनमा तार परिवर्तन गर्ने काम भइरहेको र भोलि शनिबार तथा पर्सी आइतबार विद्युत आपूर्ति प्रभावित हुन सक्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ। काठमाडौँ उपत्यकाको विद्युत आपूर्तिलाई थप भरपर्दो, गुणस्तरीय र दिगो बनाउन माता तीर्थ शिवचाटार 132 केवी प्रसारण लाइनको क्षमता अभिवृद्धि तथा सुदृढ़ीकरणको काम भइरहेको छ। यस अन्तर्गत पुरानो तार हटाएर उच्च क्षमताको नयाँ तार जड़ान गर्न लागि हो। नेपाल विद्युत प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालय अन्तर्गत संचालित 132 केवी प्रसारण लाइन स्तर उन्नति आयोजनाका अनुसार दुई दिन बिहान 9 बजेदेखि बेलुका 5 बजेसम्म प्रसारण लाइन बन्द गर्नुपर्नेछ। प्रसारण लाइन बन्द रहने अवधिमा माता तीर्थ शिवचटार लगायत सम्बन्धित सब स्टेशनबाट विद्युत आपूर्ति हुने क्षेत्रमा विद्युत आपूर्ति प्रभावित हुन सक्नेछ।
4: आज दिउँसो र बेलुका पख बागमती, गण्डकी र कर्णाली प्रदेशको केही ठाउँ तथा कोशी र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा मेघगर्जन, चट्याङ सहित हल्कादेखि मध्यमसम्मको वर्षा भएको छ। यी क्षेत्रमा थप पानी पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। भोलिदेखि भने ठूलो पानी नपर्ने मौसमविदले बताएका छन्। साथै पानी पर्ने क्रम रोकिएसँगै भोलिदेखि मौसममा सुधार हुँदै जाने अनुमान छ।
3: नेपाल दर्पणमा अब विदेशको खबर। यस वर्षको नोबेल शान्ति पुरस्कार दक्षिण अफ्रिकाकी कानूनविद नवनितम नबी पिल्लेलाई प्रदान गरिने भएको छ। शान्ति र अन्तर्राष्ट्रिय कानूनको प्रवर्धनमा पुर्याएको योगदानका लागि उहाँलाई सम्मानित गर्न लागि नोबेल समितिले जनाएको छ। पिल्लेको जन्म भारतीय मूलको तमिल परिवारमा दक्षिण अफ्रिकामा भएको थियो। पिल्लेले दक्षिण अफ्रिकाको उच्च अदालत रूवाण्डाका लागि अन्तर्राष्ट्रिय आपराधिक न्यायाधिकरण र अन्तर्राष्ट्रिय आपराधिक अदालत आईसीसीमा न्यायाधीशका रूपमा काम गर्नुभएको छ। पिल्ले संयुक्त राष्ट्रसंघीय मानवाधिकार उच्च आयुक्त पनि हुनुभएको थियो। उहाँले त्यो पदमा रहँदा सन् 2009 नेपालको समेत भ्रमण गर्नुभएको थियो। यस वर्षको नोबेल पुरस्कार अन्तर्गत सोमबार चिकित्सा शास्त्र, मंगलबार भौतिक शास्त्र, बुधबार रसायन शास्त्र र हिजो साहित्यतर्फको विजेताको नाम घोषणा भएको थियो। अब सोमबार अर्थशास्त्र तर्फको विजेताको नाम घोषणा हुनेछ।
4: नेपाल दर्पणमा अब खेल खबर। सरकारले जापानको आइची नायोगामा भएको विश्व संस्करणको एसियाली खेलकुदमा पदक जित्ने खेलाड़ी, प्रशिक्षक र व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने भएको छ। आज बसेको मन्त्री परिषद बैठकले खेलाड़ी, प्रशिक्षक र व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको संचार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमेल सिन्हाले जानकारी दिनुभयो। एसियाली खेलकुदमा नेपालका लागि महिला कबड्डी टोली र कराते खेलाड़ी तेन्जिङ शेर्पाले कास्य पदक जितेका थिए। नेपाली महिला टोलीले लगातार दोस्रो पटक जितेको हो।
3: र घरेलु टोली दक्षिण अफ्रिकासँगको पहिलो टेस्ट क्रिकेटमा अस्ट्रेलियाका ओपनर ब्याटर निक म्यान्डिनसन 33 बल खेलेर 0 रनमै आउट भएका छन्। डार्विनमा टस जितेर पहिलो पारीको ब्याटिङ गरिरहेको अस्ट्रेलियाका लागि 34 वर्षीय म्यान्डिनसनले एक रन पनि जोड्न सकेनन्। योसँगै उनी टेस्ट क्रिकेटमा सबैभन्दा धेरै बल खेलेर शून्यमै आउट हुने अस्ट्रेलियाका ओपनर ब्याटर बनेका छन्। टेस्ट क्रिकेटमा सबैभन्दा धेरै बल खेलेर शून्यमै आउट हुने ब्याटरको सूची भने म्यान्डिसन 16 स्थानमा छन्। यो सूचीमा न्यूजील्याण्डका जेफ एलोट पहिलो नम्बरमा छन्। सन् 1999 दक्षिण अफ्रिकासँगको खेलमा एलोट 77 बल खेलेर एक रन पनि जोड्न नसकी आउट भएका थिए। निक म्यान्डिसन 10 वर्षपछि टेस्ट क्रिकेटमा फर्किएका हुन्। उनले सन् 2016 पाकिस्तानसँगको बक्सिङ डे टेस्टपछि पहिलो पटक अस्ट्रेलियाको टेस्ट टोलीमा फर्किएर खेलेका हुन्। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
4: कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान चल्दै, बेलुका 7 बजेसम्मका लागि समय थप। नेकपाको वडा र पालिका अधिवेशनको कार्यतालिका सार्वजनिक।
3: राष्ट्रपति रामचन्द्र पौडेलद्वारा विपद सम्बन्धी अध्यादेश जारी। विपद प्रभावितको लागि राहत र बस्ती स्थानान्तरणको तयारी तीव्र। नापी विभागको नेतृत्वमा 44 सुरक्षित ठाउँ पहिचान।
4: चाडपर्वमा अत्यावश्यक सेवा नियमित सञ्चालन गर्न सरकारको निर्देशन। मुख्य चाड पर्वको बेला दैनिक उपभोग्य वस्तुको भाव अत्याधिक बढ़ेको उपभोक्ताको गुनासो।
3: यस वर्षको नोबेल शान्ति पुरस्कार दक्षिण अफ्रिकाकी नबी पिल्लेलाई प्रदान गरिने। शान्ति र अन्तर्राष्ट्रिय कानूनको प्रवर्धनमा पुर्याएको योगदानका लागि सम्मान।
4: र एसियाडमा पदक जित्ने खेलाड़ी, प्रशिक्षक र व्यवस्थापकलाई सरकारले नगद पुरस्कार प्रदान गर्ने।
3: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र मदन पौड्याल पनि विदा हुन्छौं। उमालेको वा शुद्धिकरण गरिएको पानी पिउने गरौं। नमस्कार।

0: नयाँ नेपाल निर्माणको आधार निरन्तर सुन्दै रहनुहोस् सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: दशैं आयो, नयाँ बाइक चढ्ने सोचमा हुनुहुन्छ? त्यसो भए यो दशैं बनाऊ अझै विशेष।
2: बजाजले ल्याएको छ बजाज गेम अफ पावर, खेल्ने
1: हो नि, खेल्ने हो, जित्ने हो।
3: यस दशैंमा बजाज मोटरसाइकल वा चेतक स्कुटर खरिद गर्नुहोस् र जित्नुहोस् 1,00,000 रुपियाँसम्मको पुरस्कार। स्मार्ट वाच र बजाजका विशेष उपहार सँगै अभियानका भाग्यशाली विजेताले रविन्द्र झाट, CR7 होर्रा अर्थात चन्दन गौतम र दिपेन्द्र सिंह ऐरीसँग प्रत्यक्ष भेट्ने मौका पाउनेछन्।
1: कुनै पनि बजाज बाइक खरिदमा पाउनुहोस् रु 7,000 देखि 1,00,000 सम्मको छुट।
2: त्यसैले यो दशैंमा बजाज किन्नुहोस् र सहभागी बन्नुहोस् गेम अफ पावरमा।
4: केदारनाथ अटोमोबाइल प्राली, बाढगंगा 1 बैरिया, तपाईँको आफ्नै बजाज शोरूम।
1: सम्पर्क नम्बर 98570-50243, 98013-51417 र 98013-51423। खुसीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
5: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल, बाढगंगा 1 जितपुर, कपिलवस्तु, एभरेस्ट बैंक नजिकै।
6: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
7: अब के गर्नु त, राम्रै त छ नि, कहाँ राम्रो डिजाइन छ, कुन सुनसाती पसल राम्रो हो, जानेको मान्छेले भने पो थाहा हुन्छ नि।
6: ल तपाईँ पनि बिहान भरि सम्झाए, न्यू अर्घाची ज्वेलर्स बाढगंगा नगरपालिका 4 जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र सुहा।
7: लौ लौ त्यसो भने जाम त न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कच्चा कुचु कपारेर तिम्रा डिजाइनका गहना ल्याउँला भयो त।
6: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स 4 नम्बर जितपुर तौलीहवा रोड, कृषि विकास बैंकको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
8: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
1: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स 4 नम्बर जितपुर तौलीहवा रोड, कृषि विकास बैंकको अगाडि।
7: न्यू अर्घाखाँची ज्वेलर्स, प्रोप्राइटर गोकुल खनाल, मोबाइल 98079-85826 र 98470-82790।

0: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर साह्रो छ र बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन
1: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि ल चार नम्बर चोकबाट अटो चढ्नुहोस् त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस् त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि अहिले त धेरै सुविधा सम्पन्न भएको छ तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन
2: हजुर विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र हस्पिटल युनाइटेड हस्पिटल बारगुङका चार ठाकुरापुर र झुङ्गाको बीचमा यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा हाड जोड्नी सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने महिला तथा प्रसुति रोग विशेषज्ञ सेवा मेजर अपरेशनहरू एपेन्डिसाइटिस पाचेघर फाल्ने हर्निया पित्त थैलीको ढुङ्गा निकाल्ने चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
1: 24 घण्टा सेवा उपलब्ध छ
2: नभुल्नुहोला
1: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076-550-200
3: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन् फेरि त्यति मात्र भएर पनि भएन छड सिमेन्ट पनि चाहियो सारे तनावको काम रहेछ
4: हजुर यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स सबैको रोजाइमा रहेको पञ्चकन्याका सिटिडिसी पाइप फिटिङका सामानहरू धाराका आइटम अन्तर्राष्ट्रिय ब्रान्डका छड सिमेन्ट पानी ट्याङ्की कम्बट सिटहरू मार्बल सोमानी कम्पनीका ट्रायल होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ
3: हजुरलाई समय पनि कम लाग्ने हरेक सामानहरू फिट गर्न सजिलो हुने पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान
5: सुन्नुहोस् त हामी कहाँ टाइल ग्रेनाइट बेन काडो बाथ फिटिङ सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है
4: सम्पर्क ग्रिसमा सप्लाइज बारगंगा बैरिया कपिल वस्तु फोन 076-550-317 मोबाइल 98-571-713 संचालक गिरिराज कणे
6: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध
7: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको स्पोर्ट्स इन्जुरियन्स साथै हाड जोर्नी नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ विशेष गरी हाड जोर्नी भाँचिएको लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ
6: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू
7: नाक कान घाँटी रोग विशेषज्ञ सेवा
6: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा
7: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा
6: शिशु तथा बाल रोग विशेषज्ञ सेवा
7: दाँत तथा मुख रोग विशेषज्ञ सेवा
6: तथा मनोरोग विशेषज्ञ सेवा
7: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला
6: फिजियोथेरापी विशेषज्ञ सेवा
7: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ
6: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ साबिक लुम्बिनी नर्सिङ होम प्राली फोन 071-531-641 र 535-641
8: सुन चाँदीका आकर्षक डिजाइनका गरगहना किन्ने सोचमा हुनुहुन्छ अब तपाईँको रोजाइको पहिलो गन्तव्य बनेको छ लुम्बिनी खाती सुन चाँदी पसल
9: पुराना सुन चाँदी साट्न नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्
10: लुम्बिनी खाती सुन चाँदी पसल बारङ्गा चार जितपुर कपिल वस्तु
9: प्रोपराइटर दिल बहादुर खाती सम्पर्क नम्बर 98-570-31-569 अर्जुन खाती सम्पर्क नम्बर 98-570-78-403
8: यो बाइक बिग्रेर हैरानै पार्यो। जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
11: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
8: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
11: पैसा नपुगेर के भयो त? बाढगंगा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
8: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
11: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
9: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाढगंगा अटो ट्रेडर, बाढगंगा एक बैरिया, कपिल वस्तु।
8: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा। बाढगंगा अटो ट्रेडर, पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
9: सम्पर्क नम्बर 076550111, 98570131363 र 98019443064।
12: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550Dले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
13: युनाइटेड अस्पताल बाढगंगा चार ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
14: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
13: हाड जोड्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यातिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
15: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
16: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठ्यगत सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा बन्ध्याकरण सेवा, महिनावारी गडबडी, सल्दोपेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठ्यघरको क्यान्सरको जाँच तथा परामर्श।
17: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
15: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
14: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिल वस्तु। सम्पर्क 076550200, मोबाइल नम्बर 98570551138।
13: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
8: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
11: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
15: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ ब्याग लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
18: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
3: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
15: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
18: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
15: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्राली, भाडगंगा एक बैरिया, कपिल वस्तु।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 98570-50243, 98026-25243 र 98013-5140।

0: नमस्कार, सामुदायिक रेडियोबद्ध आवाजको साँझ सात बजेको बुद्ध खबरमा यहाँलाई हार्दिक स्वागत छ। खबरसँगै उपस्थित भएकी छु शोभा भूषाल। तपाईँ यो खबर एफएम ब्याण्डको 99.2 मेगाहर्जसँगै इन्टरनेट अनलाइन www.buddhawaz.com हाम्रो पात्र र बुद्ध आवाज मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरिकी साथ प्रत्यक्ष सुन्न सकिन्छ। बुद्ध खबरमा अब खबरको सिलसिला शुरू गरौं। प्रमुख खबरका शीर्षकहरूबाट सुरक्षा निकाय र संचार माध्यम बीच समन्वय आवश्यक रहेको प्रज्ञा सुवेदीको कथन, सुशासन र शान्ति सुरक्षामा जोड़। राजसभा प्रवेश गरे लगत्तै विजयनगरका उपाध्यक्ष र उडाध्यक्षको पद रिक्त, निर्वाचन आयोगद्वारा सूचना जारी। बाढ़गंगामा अवैध बालुवा चोरी गर्दै गर्दा ट्रयाक्टर प्रहरीको नियन्त्रणमा, चाडपर्व नजिकिँदै गर्दा बाढ़गंगा नदी आसपासमा चोरी निकासी बढ़ने गरेको स्थानीयको भनाई। शारीरिक सँगै मानसिक स्वास्थ्यमा ध्यान दिन अध्यक्ष थापाको आग्रह, सचेतना र मनोसामाजिक सहयोगमा विजयनगरको पहल। रूपन्देहीमा चाडपर्व सुरक्षाका लागि 1000 बढ़ी प्रहरीको परिचालन गरिने, 17 सीमा नाकामा निगरानी कड़ा, सैना महिनाबाट 5 लाख मूल्यका अवैध पटका बरामद। र चितुवाको आक्रमणबाट बर्दियामा एकजनाको मृत्यु, 14 वर्षीय बालिकामाथि जबरजस्ती करड़ीको आरोपमा रूपन्देहीबाट एक युवक पक्राउ।
1: यो बाइक बिग्रेर हैरानै पार्यो। जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
2: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
1: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
2: पैसा नपुगेर के भयो त? बाढगंगा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
1: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
2: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छ न, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
3: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाढगंगा अटो ट्रेडर, बाढगंगा एक बैरिया कपिल वस्तु।
4: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा। बाढगंगा अटो ट्रेडर, पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौं।
3: सम्पर्क नम्बर 076-550-111, 98-570-31-363 र 98-019-43-064।
0: अब समाचार विस्तारमा। कपिलवस्तुमा सुशासन प्रवर्धन, शान्ति सुरक्षा सुदृढीकरण, लागू औषध नियन्त्रण, प्रेस स्वतन्त्रताको संरक्षण र सामाजिक सद्भाव कायम गर्न प्रशासन सुरक्षा निकाय र संचार माध्यमबीच समन्वय बढ़ाइएको छ। प्रमुख जिल्लाधिकारी त्रिनारायण सुवेदीको अध्यक्षतामा बिहिबार बसेको समन्वय बैठकले सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने, नागरिकका गुनासा समाधान गर्ने र जिल्लाको प्रशासनिक अवस्था सुधार गर्ने विषयमा 13 बुधे निर्णय गरेको हो। बैठकले सरकारी कार्यालयको नियमित अनुगमन, कर्मचारीको जवाबदेहिता, गुनासो सुनवाई प्रणालीलाई व्यवस्थित बनाउने र सरकारी सेवालाई सरल, सहज, छिटो, पारदर्शी र नागरिक मैत्री बनाउने निर्णय गरेको छ। सुवेदीले जिल्लामा शान्ति सुरक्षा कायम गर्न, अपराध नियन्त्रण गर्न र नागरिकलाई सहज सेवा उपलब्ध गराउन प्रशासन सुरक्षा निकाय, नागरिक समाज र संचार माध्यमबीच सहकार्य आवश्यक रहेको बताउनुभयो।
5: निर्णय दिनुपर्ने कुरा नदिएको भए चाहिँ म कार्यालय प्रमुखलाई चाहिँ भनेर चाहिँ त्यो मिलाउने चाहिँ सुनिश्चित पनि गर्छु। मेरो एउटै कुरा के हो भने यहाँहरूले अलिकति भेरिफाई गरेर चाहिँ गरिदिनु भने चाहिँ मलाई लाग्छ त्यसले चाहिँ थप दुविधा अथवा तपाईँहरू हामी फेरि चाहिँ किन यस्तो लेखियो भन्ने अवस्था आउँदैन। बजार अनुगमनको कुराहरू, अरू अरू कुराहरू पनि आएको छ। वास्तवमा निजी क्षेत्र पनि वास्तवमा उत्तिकै उत्तरदायी होस् भन्ने पनि हाम्रो चाहना, स्थानीय तहको पनि वास्तवमा बजार अनुगमन गर्ने दायरा चाहिँ छ। हाम्रो सायद प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा चाहिँ कमिटी चाहिँ छ, हामी बेला बखत त गरि नै हाल्छौँ, वास्तवमा बजार अनुगमन गर्न गइ नै हाल्छौँ। यहाँ अलिक कुरा नदिएको भए चाहिँ म कार्यालय प्रमुखलाई चाहिँ भनेर चाहिँ त्यो दिन लगाउने चाहिँ सुनिश्चित पनि गर्छु। मेरो एउटै कुरा के हो भने यहाँहरूले अलिकति भेरिफाई गरेर चाहिँ गरिदिनु भने चाहिँ मलाई लाग्छ त्यसले चाहिँ थप दुविधा अथवा तपाईँहरू हामी फेरि चाहिँ किन यस्तो लेख्यो भन्ने अवस्था आउँदैन।

रूपयोगको रोक्न सुरक्षा निकाय स्थानीय तह विद्यालय स्वास्थ्य संस्था र संचार माध्यमबीच सहकार्य गर्ने निर्णय गरिएको छ। लागू औषध नियन्त्रणका लागि सचेतना उपचार तथा पुनर्स्थापनाका कार्यक्रमलाई समेत प्राथमिकता दिइनेछ। बैठकले प्रेस स्वतन्त्रता अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकको सम्मान गर्दै सत्य तथ्यमा आधारित निष्पक्ष र जिम्मेवार पत्रकारितालाई प्रोत्साहन गर्ने निर्णय गरेको छ। सरकारी निकायका काम कार्यवाही पारदर्शी बनाउन सार्वजनिक सूचना नियमित प्रकाशन गर्ने र सूचना अधिकारलाई प्रभावकारी रूपमा परिचालन गर्ने विषयमा पनि जोड़ दिएको छ। यसै गरी भ्रष्टाचार तथा अनियमितता नियन्त्रण विकास निर्माणका काममा हुने ढिलासुस्ती न्यूनीकरण विपद जोखिम व्यवस्थापन र विभिन्न समुदायबीच धार्मिक सांस्कृतिक तथा सामाजिक सद्भाव कायम गर्ने निर्णय गरिएको छ। चाडपर्वलाई सुरक्षित र शान्तिपूर्ण बनाउन सुरक्षा व्यवस्था बजार अनुगमन तथा यातायात व्यवस्थापनलाई प्रभावकारी बनाइनेछ। नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भूषालले प्रेस स्वतन्त्रताको सम्मान गर्दै संचार माध्यम र सुरक्षा निकायबीच नियमित समन्वय हुनुपर्नेमा जोड़ दिनुभयो। बैठकमा प्रहरी उपरीक्षक मनोहर प्रसाद भट्ट, सुरक्षा निकायका प्रतिनिधि, पत्रकार महासंघका पदाधिकारी तथा विभिन्न संचार माध्यमका प्रतिनिधिको सहभागिता रहेको थियो। कपिलवस्तुको विजयनगर गाउँपालिका दुईका जनप्रतिनिधि पदमुक्त भएका छन्। उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी र वडा नम्बर पाँचका वडाध्यक्ष अनवर मोहम्मद मुसलमानको निर्वाचित पद रिक्त भएको छ। निर्वाचन आयोगले असोज 23 गते सूचना जारी गर्दै दुवैजनाको पद रिक्त भएको जनाएको हो। नेकपा एमालेबाट निर्वाचित चौधरी र मुसलमानले पार्टीको विधान विपरीत कार्य गरी दल त्याग गरेको भन्दै पार्टीको केन्द्रीय सचिवालयबाट निर्णयसहित जानकारी प्राप्त भएपछि आयोगले पद रिक्त हुने निर्णय गरेको सूचनामा उल्लेख छ। राजनैतिक दल सम्बन्धी ऐन 2073 दफा 32 पदफा 1 र राजनैतिक दल सम्बन्धी नियमावली 2074 नियम 22 बमोजिम दल त्याग सम्बन्धी कानूनी प्रक्रिया पूरा भएपछि आयोगले उनीहरूको निर्वाचित पद रिक्त भएको जनाएको हो। चौधरी 2079 सालको स्थानीय तह निर्वाचनमा विजयनगर गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो भने मुसलमान वडा नम्बर पाँचको वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो। उहाँहरू गत भदौ 5 गते राष्ट्रिय स्वतन्त्र पार्टी रासोपामा प्रवेश गर्न भएको थियो। कपिलवस्तुको बाणगंगा नगरपालिका दुई राजपुर स्थित नहरमा अवैध रूपमा बालुवा लोड गरिरहेको अवस्थामा बिहिबार बिहान प्रहरीले एक ट्र्याक्टर नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरी टोलीले लु 4T 9612 नम्बरको ट्र्याक्टरलाई बालुवा लोड गरिरहेको अवस्थामा फेला पारेको हो। प्रहरीले ट्र्याक्टर चालक सहित सवारी साधन नियन्त्रणमा लिई आवश्यक कार्यवाहीका लागि सम्बन्धित निकायमा पठाएको छ। उक्त घटनामा बाणगंगा नगरपालिकाको राजस्व शाखाले 50,000 रूपियाँ जरिमाना गरिएको जनाएको छ। यसअघि कार्यवाहीमा कतिपय ट्र्याक्टर परेका थिए। साउन र भदौमा मात्रै 7 ट्र्याक्टर नियन्त्रणमा लिई 3,50,000 जरिमाना बापत नगरले ट्र्याक्टरबाट राजस्व उठाएको थियो। चाडपर्व नजिकै जाँदा बाणगंगा नदी आसपास र नहरमा नदीजन्य पदार्थको चोरी निकासी बढ़ने गरेको स्थानीयले बताएका छन्। सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 28 वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभामा संस्थाले आगामी आर्थिक वर्षका लागि 1,83,55,000 रूपियाँको बजेट प्रस्तुत गरेको छ। कार्यक्रमलाई सम्बोधन गर्दै बाणगंगा नगरपालिकाका नगर उपप्रमुख रीता कुमारी चौधरीले बचतकर्ताको हितलाई प्राथमिकतामा राखेर सहकारी सञ्चालन गर्नुपर्ने बताउनु भएको छ। उहाँले सहकारीले सदस्यहरूको आर्थिक तथा सामाजिक हितमा केन्द्रित भएर काम गर्नुपर्नेमा जोड़ दिनुभएको छ। सहकारीबाट ऋण लिएका सदस्यलाई समयमै ऋण चुक्ता गर्न आग्रह गर्दै ऋणको उचित उपयोग र वित्तीय अनुशासनले सहकारीलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने बताउनुभयो।

0: सरकारलाई पटौती गरेर चाहिँ बचत गरेका छन् र विशेष गरेर यसले केही हाम्रा चाहिँ अब ऋण लगानी भएका छन् अस्वीकृति प्रक्रियामा केही कठिनाई चाहिँ समस्याहरू भएका छन् र विशेष गरी हाम्रो त्यो अस्वीकृति प्रक्रिया अप्ठ्यारो भएको कारण चाहिँ अब हामी सकेसम्म यो त कुनै कृषि नभएर पनि यहाँ चाहिँ उद्देश्यहरू छ यहाँहरूको जस्तै कृषिको लागि ऋण लाँदै हुनुहुन्छ घर खर्चको लाँदै हुनुहुन्छ।
1: कार्यक्रममा सिद्धार्थ सामाजिक विकास केन्द्रका अध्यक्ष त्रिलोचन खिमिरेले सहकारी संस्थासँग सधैँ सहकार्य गरेर अघि बढ़ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ। उहाँले सहकारी र सामाजिक संस्थाबीचको सहकार्यले समुदायको आर्थिक तथा सामाजिक विकासमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।
2: सँगैसँगै सिद्धार्थ सामाजिक विकास केन्द्रले प्रवर्तन गरेका चारवटा समूहबाट 4,000 रुपियाँको सुरुवात गरेको यो बचत सहकारी भएको हुनाले सिद्धार्थ सामाजिक विकास केन्द्र पनि यो सहकारी संस्थासँग निरन्तर जोडिरहन्छ र यो एउटा सिद्धार्थको एउटा परिवारको रूपमा हामीले लिइरहेका छौँ।
1: साधारण सभामा संस्थाको आगामी कार्ययोजना सदस्यको हित कर्मचारीको क्षमता विकास तथा सामाजिक उत्तरदायित्वका विषयमा समेत जोड़ दिएको थियो। संस्थाले विद्यार्थी लक्षित विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना पनि अघि सारेको छ। यस कार्यक्रमले विद्यार्थीको शैक्षिक तथा सामाजिक विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। यसै गरी कर्मचारीको कार्यक्षमता अभिवृद्धि सदस्यलाई प्रभावकारी सेवा प्रवाह तथा संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत समुदायमा सकारात्मक योगदान पुर्याउने कार्यक्रमलाई प्राथमिकता दिने छलफल समेत भएको थियो। कार्यक्रममा संस्थाका पूर्वाध्यक्ष तेज प्रसाद आचार्य, टीकाराम पौडेल, सरिता देवी ठकाल, सूर्य कुमारी साई, जिल्ला समन्वय समितिका सदस्य सुमित्रा परियार, पत्रकार लगायतको सहभागिता रहेको थियो। विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा कपिलवस्तुको विजयनगर गाउँपालिकामा मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोगको बारेमा अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको छ। जीवन्त अनुभवको सुनाई, वास्तविक आवाज, वास्तविक परिवर्तन भन्ने नाराका साथ गाउँपालिकाको सभा हल खडेचामा आयोजित कार्यक्रममा मानसिक स्वास्थ्यको महत्व र मनोसामाजिक सहयोगका विषयमा अन्तर्क्रिया गरिएको हो। जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र कर्मचारीहरू संग अन्तर्क्रिया कार्यक्रम गरिएको आयोजक कोशिश नेपालका कार्यक्रम अधिकृत जयकान्त उपाध्यायले जानकारी दिनुभएको छ। उहाँले शारीरिक स्वास्थ्यसँगै मानसिक स्वास्थ्यमा पनि ध्यान दिनुपर्ने बताउनु भएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले मानसिक स्वास्थ्य आफैमा महत्वपूर्ण विषय भएको बताउँदै स्वास्थ्य जीवनका लागि ध्यान, योग र व्यायाम आवश्यक रहेको बताउनुभयो। आँखालाई माया गरौं, दृष्टिको रक्षा गरौं भन्ने नारासहित विश्व दृष्टि दिवसको अवसरमा आँखा स्वास्थ्य सेवाको पहुँच विस्तार संचारकर्मीको भूमिका विषय अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। बिहिबार बहादुरगंजमा नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज अन्तर्गत संचालित छन्द कालीबाबु नारायणी आँखा अस्पतालको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा आँखा स्वास्थ्य प्रमुख डाक्टर शमशीर थापाले लुम्बिनी प्रदेशमा आँखा अस्पताल तथा उपचार केन्द्रहरूको संख्या उल्लेखनीय भए पनि अन्धोपनको समस्या अझै उच्च रहेको बताउनुभयो।
3: 1,8,634 आँखाहरू अझ त्यति आँखालाई चाहिँ हामीले सेवा दिनुपर्ने ब्याकअप क्लियर गर्नुपर्ने चाहिँ यो चाहिँ हाम्रो चाहिँ अनकरेक्टेड इफेक्टिभ मिरर छ। 1,12,733 आँखाहरू चाहिँ हामीले अझ चाहिँ यसको मोतीबिन्दुको अपरेसन गरेर चाहिँ यसको ब्याकअप क्लियर गर्नुपर्नेछ भन्ने कुरा यो लुम्बिनी प्रदेशको यो ऱ्याप सर्वेको रिपोर्टले चाहिँ देखाएको छ। यसरी जिल्लामा यहाँ हेर्ने हो भने 12 जिल्लामा हेर्ने हो भने तपाईँ सबभन्दा बढी चाहिँ एउटा चाहिँ हाम्रो यो झुकुन्देही होला अनि त्यसको चाहिँ दाम पनि छ। कपिल वस्तुमा मात्रै हेर्ने हो भने 15,108 आँखाहरू अझ हाम्रो ब्याकलग छ भन्ने कुरा यो तथ्याङ्कले देखाएको छ।
1: त्यस्तै नेत्ररोग विशेषज्ञ डाक्टर सुलक्ष्मी कछुवाले आँखा शरीरको अत्यन्तै संवेदनशील अंग भएकाले यसको स्वास्थ्य र सुरक्षामा विशेष ध्यान दिनुपर्ने बताउनु भएको छ। समाजमा बाल बालिकाको आँखा टेढो देखिनुलाई सामान्य लक्षणका रूपमा लिने गलत प्रवृत्ति रहेकोले गर्दै उहाँले यस्ता समस्यालाई व्यवस्था नगरी समयमै विशेषज्ञबाट जाँच गराउनु पर्नेमा जोड़ दिनुभयो।
4: दुईटै आँखा बराबर एक्टिभ भएर चाहिँ नै हामीले देख्नुपर्ने हो यो प्रोसेसमा। तर कुनै त्यो टेढो आँखाले चाहिँ अलिकति छड्के देखिसकेपछि एउटा जुन सिधा आँखा छ त्यो सिधा आँखाले मात्र त्यसले देख्छ र अर्को आँखा चाहिँ नि अलिकति प्यासिभ भइदिन्छ। प्यासिभ भएको कारणले गर्दाखेरि स्टिमुलस बाहिरबाट अब प्रकाशको भयो इमेजहरूको भयो जति पनि चिजहरू भित्र हाम्रो सेन्सिटिभ पार्ट रेटिना भन्छौँ हो त्यो पार्टमा पुगेन भनेदेखि चाहिँ त्यो आँखा अल्छी हुँदै जान्छ। यस्तो स्थितिमा चाहिँ भविष्यमा उनीहरूलाई राम्रो राम्रो अब प्रोफेसनल्ली अप्ठ्यारो पर्न सक्छ सानो कामहरू गर्नको लागि अब ठुल्ठुलो पेसाहरू लिएर आफ्नो प्रोफेसनल करियरलाई अगाडि बढाउन त भन्दा उहाँहरूलाई गाह्रो हुन्छ।
1: आँखा अस्पताल दाङ शाखाका उपसभापति रेशम थापाले नेपाल नेत्रज्योति संघले आँखा स्वास्थ्य सेवामा ठूलो योगदान पुर्याए पनि राज्यका जनप्रतिनिधि तथा नेतृत्व तहबाट अपेक्षित रूपमा त्यसको महत्व बुझ्न नसकेको गुनासो गर्नुभयो।
2: र 256 भन्दा बढी उपचार केन्द्रहरू छन् तर 90% यहाँका सेवाग्राहीहरूको सेवा दिने संस्था नेत्रज्योति संघ हो। यो कुरा नेपाल सरकारका जनप्रतिनिधिहरू नेपाल सरकारका सबै मान्यजनहरू नेतृत्व वर्गहरूले यो सम्झिन सक्नु भएको छैन। त्यो के हो भनेपछि हुन सक्छ हाम्रो कमजोरी हो, हामीले एडभोकेसी गर्न सकेनौँ, हामीले उहाँहरूलाई बताउन सकेनौँ। नेत्रज्योति संघ नेपालमा मात्रै सीमित छैन, नेत्रज्योति संघ अन्तर्राष्ट्रमा पनि पुगिसकेको छ।
1: कार्यक्रममा डाक्टर किशोर सुब्बा र छन्द कालेबाबु नारायणी आँखा अस्पताल बहादुरगंजकी व्यवस्थापक ऋतु पाण्डेले आँखा स्वास्थ्य सम्बन्धी विभिन्न विषयमा प्रकाश पार्दै सहजीकरण गर्नुभएको थियो। आँखामा देखिने समस्यालाई व्यवस्था गर्दा दृष्टि गुम्न सक्ने जोखिम रहने भएकाले नागरिकलाई समयमै परीक्षण र उपचारका लागि सचेत गराउन संचारकर्मीको भूमिका महत्वपूर्ण हुने सहभागीले बताएका थिए। तपाईँ अहिले सामुदायिक रेडियो दावाजको बुद्ध खबर सुनिरहनु भएको छ। बुद्ध खबरमा अन्य खबर पनि बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
5: युनाइटेड अस्पताल बाढगंगा साथ छाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
6: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
5: हाड जोड्ने नसा तथा बाथरोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्ने सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यातिएको लगायत बाथरोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
7: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, थोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
8: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठ्यघर सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा बन्ध्याकरण सेवा, महिनावारी गडबडी, तल्लोपेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठ्यघरको क्यान्सरको जाँच तथा परामर्श।
9: वरिष्ठ एनेस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
7: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
6: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिल वस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
5: अब ढुक्क हुनुहोस्।

0: विशेषज्ञ डाक्टर को सलाह लिनुहोस् युनाइटेड अस्पतालमै।
1: विश्रामपछि बद्ध खबरमा तपाईलाई पुनः स्वागत छ। अब बाँकी खबर। विजया दशमी तिहार तथा छठ पर्वलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय रूपन्देही चाड़ पर्व सुरक्षा योजना 2083 सार्वजनिक गरेको छ। जिल्लामा शान्ति सुरक्षा कायम राख्न प्रहरीले 1215 जना प्रहरी परिचालन गर्ने जनाएको छ। शुक्रबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको योजना अनुसार चोरी लुटपाट यात्रु ठगी सवारी दुर्घटना जुवातास कालोबजारी लागू औषध सरपसार तथा सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणमा विशेष निगरानी गरिनेछ। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्ण कुमार चन्दका अनुसार हाल कार्यरत 1165 जना प्रहरीबाट सुरक्षा व्यवस्थापन गरिनेछ। सुरक्षा व्यवस्थापनका लागि 298 वटा ड्यूटी तथा परिचालन व्यवस्थापन प्रस्ताव गरिएको छ। योजना अन्तर्गत मोबाइल तथा पैदल गस्ती मोटरसाइकल गस्ती सादा पोसाकका प्रहरी द्रुत प्रतिकार्य टोली र प्रहरी ट्राफिक प्रहरी सहितको संयुक्त चेक जाँच सञ्चालन गर्नेछ। यात्रु ठगी नियन्त्रण तथा गुनासो सुनवाईका लागि 9 स्थानमा सहायता कक्ष स्थापना गर्नेछ। भारतसँग खुल्ला सिमाना जोडिएको रूपन्देहीका 17 वटा सीमा नाकामा निगरानी बढ़ाइनेछ। पटक तथा विस्फोटक पदार्थको अवैध ओसार पसार तस्करी र अन्य गैर कानूनी गतिविधि नियन्त्रणलाई प्राथमिकता दिने प्रहरीले जनाएको छ। त्यसै गरी धार्मिक तथा पर्यटकीय स्थलको सुरक्षा छठ घाटमा भीड़ व्यवस्थापन धार्मिक सद्भाव कायम बजार अनुगमन तथा मादक पदार्थ सेवन गरी सवारी चलाउने र तीव्र गतिमा सवारी चलाउनेमाथि कार्यवाही गरिनेछ। रूपन्देहीको सैना मैनाबाट प्रहरीले करिब 5 लाख रूपियाँ मूल्यका अवैध पटका बरामद गरेको छ। प्रहरीले पटका सहित 4 जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय रनयौराबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा सैना मैना नगरपालिका 4 रनयौरा क्षेत्रबाट चेक जाँच गर्ने क्रममा 9 बोरा विभिन्न प्रकारका पटका बरामद गरेको हो। दशैं तिहार नजिकैसँगै बाँकीमा जुवातास नियन्त्रण गर्न प्रहरीले निगरानी बढ़ाएको छ। यसै क्रममा नेपालगंजबाट जुवातास खेलिरहेको अवस्थामा 4 जनालाई पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालय बाँकीका अनुसार नेपालगंज उपमहानगरपालिका 5 रामनगर स्थित द व्हाइट याबिट क्याफे एण्ड किचनमा प्रहरीले छापा मार्दा उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा नेपालगंजका सन्तोष गुप्ता, नारायण प्रसाद भण्डारी, शरद कुमार राणा र जानकी गाउँपालिकाका रामजी कुर्मी रहेका छन्। प्रहरीले जुवाखालबाट 92,000 रूपियाँ नगद र तासका 8 गड्डी समेत बरामद गरेको छ। बर्दियाको राजपुर नगरपालिका 3 चक्खापुरमा चितुवाको आक्रमणमा परि 42 वर्षीय मंगल थारूको मृत्यु भएको छ। बिहिबार मध्य राति राजपुरको तिघ्रा सड़क खण्डमा उक्त घटना भएको हो। डिभिजन वन कार्यालय बर्दियाका निमित्त प्रमुख तुलखराज चापागाईका अनुसार सड़कमा बसिरहेका बेला थारूमाथि चितुवाले आक्रमण गरेको थियो। चौध वर्षीय बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा रूपन्देहीको सियारी गाउँपालिकाका 1 युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा सियारी गाउँपालिका 6 बस्ने 25 वर्षीय चन्द्रबहादुर थारू रहेका छन्। उनलाई बिहिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। चाडपर्व नजिकिँदै जाँदा पश्चिम नवलपरासीका बर्दघाट, सुस्ता, रामगराम र सुनवल लगायतका बजारमा अनुगमन तीव्र पारिएको छ। जिल्ला प्रशासन, घरेलू तथा साना उद्योग कार्यालय, उपभोक्ता हित संरक्षण मंच र स्थानीय तहका प्रतिनिधि सहितको टोलीले खाद्यान्न पसल, होटल, मासु पसल तथा मिष्ठान्न भण्डारमा अनुगमन गरेको छ। अनुगमनका क्रममा व्यवसाय दर्ता तथा नवीकरण नभएको, मूल्य सूची नराखिएको, म्याद गुज्रिएका सामग्री बिक्रीका लागि राखिएको र सरसफाईमा कमजोरी देखिएको छ। यिनै खबर सँगै हामी साँझ 7 बजेको बुद्ध खबरको अन्त्यमा छौं, तर खबरबाट विदा लिन भन्दा पहिले प्रमुख खबरका शीर्षकहरू पुनः एकपटक। सुरक्षा निकाय र संचार माध्यम बीच समन्वय आवश्यक रहेको प्रजय सुवेदीको कथन, सुशासन र शान्ति सुरक्षामा जोड़। रासोपा प्रवेश गरे लगत्तै विजयनगरका उपाध्यक्ष र उडाध्यक्षको पद रिक्त, निर्वाचन आयोगद्वारा सूचना जारी। बाढ़गंगामा अवैध बालुवा चोरी गर्दै गर्दा ट्रयाक्टर प्रहरीको नियन्त्रणमा, चाडपर्व नजिकै जाँदा बाढ़गंगा नदी आसपासमा चोरी निकासी बढ़ने गरेको स्थानीयको भनाई। शारीरिक सँगै मानसिक स्वास्थ्यमा ध्यान दिन अध्यक्ष थापाको आग्रह, सचेतना र मनोसामाजिक सहयोगमा विजयनगरको पहल। रूपन्देहीमा चाडपर्व सुरक्षाका लागि 1000 बढ़ी प्रहरी परिचालन गरिने, 17 सीमा नाकामा निगरानी कड़ा, सेना महिनाबाट 5 लाख मूल्यका अवैध पटक्का बरामद। र चितुवाको आक्रमणबाट बर्दियामा एकजनाको मृत्यु, 14 वर्षीय बालिकामाथि जबरजस्ती करडी गरेको आरोपमा रूपन्देहीबाट एक युवक पक्राउ। हवस् त, एफएम ब्यान्डको 99.2 समेकासँगै वेबसाइट www.buddhavaj.com, हाम्रो पात्र र बुद्धावाज मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरिकै साथ प्रसारण भइरहेको साँझ 7 बजेको बुद्ध खबर सकियो। थप सूचना र जानकारीका लागि रेडियो बुद्ध आवाज सुन्दै राख्नुहोला। प्रविधिमा साथ दिने जगतलाई धन्यवाद दिँदै शुभ पनि विदा हुन्छु। नमस्कार।
2: विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
3: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल, बाढगंगा 1 जितपुर कपिलवस्तु, एभरेस्ट बैंक नजिकै।
4: यो बाइक बिग्रेर हैरानै पार्यो। जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
5: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
4: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
5: पैसा नपुगेर के भयो त? बाढगंगा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
4: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
5: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
6: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाढगंगा अटो ट्रेडर, बाढगंगा 1 बैरिया कपिलवस्तु।
7: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा। बाढगंगा अटो ट्रेडर्स, पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
6: सम्पर्क नम्बर 076-550-111, 98-570-31-363 र 98-019-44-064।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। राष्ट्रपति पौडेलद्वारा एउटा मात्रै अध्यादेश जारी, भितौरी जग्गा व्यक्तिका नाममा दर्ता गर्ने सम्बन्धी अध्यादेश मन्त्री परिषदबाट स्वीकृत, चाडपर्वको समयमा अत्यावश्यक सेवाहरू सुचारू गर्न निर्देशन।
1: तथा सार्वजनिक विधाका बेलामा पनि निरन्तर रूपमा सेवा सञ्चालन गर्नको लागि आवश्यक पर्ने जनशक्ति, औषधि, उपकरण तथा आकस्मिक सेवा तयारी अवस्थामा राख्ने र नागरिकले अत्यावश्यक सेवाका लागि अनावश्यक शक्ति जोड्नु पर्ने अवस्था चाहिँ सृजना नगर्ने भनेर यो पनि निर्णय भएको छ।
0: कांग्रेसको नयाँ नेतृत्वका लागि मतदान जारी, आजैबाट मतगणना शुरू हुने। एमाले स्थायी कमिटी बैठकमा चार एजेण्डामाथि छलफल, नेकपाले कार्तिक सातमा दुई दिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने।
2: दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। यो राष्ट्रिय जागरण अभियान भनेको चाहिँ कार्तिक सात गते एउटा वृहत पत्रकार सम्मेलन गरेर हामीले यो अभियानको उद्घाटन गर्नेछौं।
0: असोजको पहिलो साता परेको पानीबाट भएको क्षतिमा छ जिल्लामा विपद संकटग्रस्त क्षेत्र घोषणा। आज राति पनि अधिकांश क्षेत्रमा पानी पर्ने, धादिङमा सड़क भाँसिँदा सवारी आउजाउमा प्रभाव।
3: यो पेसी राजमार्गको गनौती भन्ने ठाउँमा नदीले कटान गर्दै जाँदाखेरि चाहिँ बाटो भाँसिएको अवस्था छ र गाड़ीहरू चाहिँ पूर्ण रूपमा बन्द भएको अवस्था छ।
0: र जापानमा सम्पन्न 20 एसियाली खेलकुदमा पदक प्राप्त गर्ने खेलाड़ीलाई सरकारले सम्मान गर्ने, महिला कबड्डी र कराँतेका खेलाड़ी र व्यवस्थापकले नगद पाउने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: सरकारले गर्नुपर्ने स्थानीय निर्वाचनको समय नजिकिन थालेको छ। वर्तमान जनप्रतिनिधिले आफूलाई सच्याउन आवश्यक छ। अनियमितता, जनप्रतिनिधिको दम्भ र स्वार्थपूर्ण व्यवहारले धेरै ठाउँमा स्थानीय तहप्रति नागरिकको असन्तुष्टि छ। अबको चुनावमा स्थानीय सरकारको कार्यशैली परिवर्तन हुने आधार देखिएन भने निर्वाचनमा जनसहभागिता कम हुन सक्छ। अब खबर सन्तोषी रावलबाट।
5: राष्ट्रपति रामचन्द्र पौडेलले विपद सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 जारी गर्नुभएको छ। सरकारले राष्ट्रपति समक्ष तीनवटा अध्यादेश जारी गर्नका लागि सिफारिश गरेको थियो, तर राष्ट्रपति कार्यालयबाट भने एउटा मात्रै अध्यादेश जारी गरेको हो। हाल 12 वर्ष बेपत्ता भएका व्यक्तिलाई मृत घोषणा गर्न सकिने व्यवस्था थियो। अब छुट्याएर विपदको सम्बन्धमा 45 दिनमै मृत घोषणा गर्न सकिने विषय अध्यादेशमा उल्लेख गरिएको छ। सरकारले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश पनि राष्ट्रपति समक्ष सिफारिशका लागि पठाएको थियो। दुई अध्यादेश भने अध्ययनकै क्रममा रहेको राष्ट्रपति कार्यालयले जनाएको छ। भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेशमा भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा दिने विषय समावेश गरिएको छ। राष्ट्रपतिले जारी गरेसँगै अध्यादेशले गरेका व्यवस्था लागू गरिएको छ। सरकारले चाडपर्वका समयमा अत्यावश्यक सेवाहरू सुचारू गर्न निर्देशन दिएको छ। स्वास्थ्य, खानेपानी, विद्युत, दूरसंचार, विमानस्थल, यातायात र अस्पताल लगायतका अत्यावश्यक सेवा नियमित सञ्चालन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको हो। आज सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले पत्रकार सम्मेलनमा सरकारले अत्यावश्यक सेवाहरू अनिवार्य दिन निर्देशन दिएको बताएको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिव एवं प्रवक्ता हेमराज अर्यालले चाडपर्वका बेला अत्यावश्यक सेवामा कुनै अवरोध हुन नदिन, आवश्यक जनशक्ति, औषधि र उपकरण तयारी अवस्थामा राख्न पत्राचार गरिसकिएको जानकारी दिनुभयो।
1: स्वास्थ्य, खानेपानी, विद्युत, दूरसंचार, सरसफाई, विमानस्थल, यातायात, सरकारी अस्पताल र अन्य अत्यावश्यक सेवाहरूमा चाडपर्वको बेला पनि तथा सार्वजनिक विधाका बेलामा पनि निरन्तर रूपमा सेवा सञ्चालन गर्नको लागि आवश्यक पर्ने जनशक्ति, औषधि, उपकरण तथा आकस्मिक सेवा तयारी अवस्थामा राख्ने र नागरिकले अत्यावश्यक सेवाका लागि अनावश्यक शक्ति जोड्नु पर्ने अवस्था चाहिँ सिर्जना नगर्ने भनेर यो पनि निर्णय भएको छ। यो चाहिँ सबै निकायले हामीले त्यही अनुसार चाहिँ पत्राचार गरेर सम्बन्धित निकायलाई पठाएको छौं।
5: त्यसै गरी सरकारले स्वदेशी तथा विदेशी लगानी प्रवर्धन गर्न लगानी सम्बन्धी सेवालाई सरल, पारदर्शी, स्वयं सूचीबद्ध र पूर्वानुमान योग्य बनाउने तयारी गरिएको छ। सरकारले बिरौटी जग्गामा बसोबास गरी आएका व्यक्तिहरूका नाममा जग्गा दर्ता गर्ने सम्बन्धी समिति गठन अध्यादेश 2083 स्वीकृति गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले यस्ता जग्गामा बसोबास गर्दै आएका व्यक्तिका नाममा जग्गा दर्ता गर्ने कानूनी बाटो खुल्नेछ। बैठकले विश्व बैंकसँग अर्थ क्विक क्वाटा स्ट्रेफी फण्ड भूकम्प विपद व्यवस्थापन कोषमा हस्ताक्षर गर्न स्वीकृत दिने निर्णय गरेको छ। बैठकका निर्णय सुनाउँदै सूचना तथा संचार मन्त्री विक्रम तिमिल्सेना,
6: विश्व बैंकसँग नेपाल अर्थक्वेक क्याटास्ट्रोफ फण्ड सम्बन्धी म्यान्डेट एग्रीमेन्टमा हस्ताक्षर गर्न स्वीकृति दिने, बिटौरी जग्गामा बसोबास गरी आएका व्यक्तिहरूको नाममा जग्गा दर्ता गर्ने सम्बन्धी समिति गठन आदेश 2083 स्वीकृत गर्ने, विश्व एसियाली खेलकुदमा पदक प्राप्त गर्ने महिला कबड्डी र कराते खेलका खेलाड़ी प्रशिक्षक तथा व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने र नेपाल न्याय सेवा सरकारी उकिल समूहका सह न्यायाधिवक्ता श्री अच्युत मणि नेउपानेलाई राजपत्रांकित विशिष्ट श्रेणीमा बढ़ुवा गरी बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिव पदमा पदस्थापन गर्ने।
5: त्यस्तै नेपाल न्याय सेवा सरकारी वकिल समूहका सह न्यायाधिवक्ता अच्युत मणि नेउपानेलाई राजपत्रांकित विशिष्ट श्रेणीको पदमा बढ़ुवा गर्ने निर्णय सरकारले गरेको छ। नेउपानेलाई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिव पदमा व्यवस्थापन गरेको छ। हिमालमा जलवायु परिवर्तनको प्रभाव तथा भुटेकोशी त्रिशुली विपद अध्ययनका लागि गठित संसदीय विशेष समितिले विपद प्रभावितहरूको उद्धार राहत र पुनस्थापनाका लागि अल्पकालीन कार्ययोजना सार्वजनिक गरेको छ। समितिका सचिव डाक्टर रोजनाथ पाण्डेले राहत वितरणमा एकद्वार प्रणाली पीड़ितहरूको बैंक खातामा प्रत्यक्ष भुक्तानी र बेपत्ता परिवारका लागि कानूनी जटिलता फुकाउन अध्यादेश जारी गर्नुपर्ने लगायतका सुझावहरू सरकार समक्ष पेश गर्नुपर्ने बताउनु भएको हो। आज सिंहदरबारमा बसेको संसदीय विशेष समितिले विपद व्यवस्थापनलाई थप व्यवस्थित बनाउन चारवटा मुख्य स्तम्भहरूमा आधारित सुझावहरू तयार पारेको पाण्डेले बताउनुभयो।
7: तहगत समन्वय र एकीकृत राहत वितरण प्रणालीलाई थप व्यवस्थित बनाउनु पर्ने अहिले भइरहेकोमा थप सुधार गर्दाखेरि त्यसले सम्बोधन गर्छ भन्ने हिसाबले राखिएको छ। जसमा तहगत सहकार्य र समन्वय अधिकारीको व्यवस्था, अब हामीले यहाँनिर चाहिँ सम्बन्धित व्यक्तिहरू जो सम्पर्क सूत्र हुन्छन् उहाँहरूबाट समन्वय होस्, जस्तो त्यहाँ हामीले हेर्दाखेरि जिल्ला प्रशासन कार्यालयले पालिका प्रमुखजीहरूले पनि त्यहाँ समन्वय गरेर काम गरेर देखिया छ, अरू निकायहरूसँग पनि समन्वय भएको र कसले के रोल खेल्ने भन्ने कुरा छ, विभिन्न संयौं संस्थाहरू त्यहाँ आइराख्दा पनि उहाँहरूको पनि समन्वय गरेको देखियो।
5: नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान जारी छ। नयाँ नेतृत्व चयनका लागि महाधिवेशनमा सहभागी 7255 जना महाधिवेशन प्रतिनिधिले मतदान गर्दैछन्। अपरान्न 5:30 बजेसम्म कुल 5363 मत खसेको थियो। प्रदेशगत विवरण अनुसार कोशी प्रदेशमा 943, सुदूरपश्चिम र कर्णाली प्रदेशमा गरी 982, लुम्बिनी प्रदेशमा 860, गण्डकी प्रदेशमा 723, बागमती प्रदेशमा 1225 र मध्य प्रदेशमा 900 मत खसेको छ। कांग्रेसको नयाँ सभापति पदका लागि गगन थापा र श्याम कृष्ण खड्के बीच प्रतिस्पर्धा भइरहेको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन निर्वाचन समिति अनुसार मतदान सम्पन्न भएसँगै आज मतगणना शुरू हुनेछ। नेकपा एमाले स्थायी कमिटी बैठकमा चारवटा एजेण्डामाथि छलफल भएको छ। दुई दिन बसेको बैठकमा मंगसिर पहिलो साता राष्ट्रिय भेला गर्ने, मंगसिर 26 गते उडा र पुष 4 गते पालिका अधिवेशन गर्ने, नगर र उडा अधिवेशनपछि प्रदेश स्तरीय भेला गर्ने लगायतका विषयमा छलफल भएको हो। आजको बैठकमा नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले आफ्नो धारणा राख्नु भएको थियो। उहाँले लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ आफू पुनः राजनीतिमा आएको बताउनु भएको थियो। एमाले सचिव पद्मा आर्यले भन्नुभयो,
8: वरिष्ठ नेता कमल विद्यादेवी भण्डारीले अब 11 वर्ष पछि आफ्नो पार्टी जीवनमा फर्किएको र आजको यो जुन मुलुकमा लोकतन्त्र संविधान प्रति एउटा जुन खालको खतरा देखिरहेको छ, अब यसको रक्षा गर्ने भनेको राजनीतिक दलले नै हो। जसले लोकतन्त्र स्थापना गरे तिनै दलहरूले नै यसको रक्षा गर्ने हो। म पनि हिजो त्यो आन्दोलनमा सरिक भए, यस्तो प्रतिको आघात माया विश्वास छ। पार्टीमा आबद्ध भएर लोकतन्त्रलाई गणतन्त्रलाई अझै सुदृढ बनाउनको निम्ति मद्दत पुर्याउन सक्छु।
5: नेपाली कम्युनिष्ट पार्टी नेकपाले कार्तिक सात गतेदेखि दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने भएको छ। पार्टी कार्यालय प्रेस डाँडामा आज बसेको नेकपा केन्द्रीय संयोजक समितिको बैठकले कार्तिक सात गतेदेखि मंगिर 25 गतेसम्म राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको हो। महाधिवेशनको तयारी, स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र सरकारका जनविरोधी तथा अराजक क्रियाकलाप विरूद्ध आन्दोलनको तयारी गर्नका लागि राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने कार्यविधि पारित गरिएको नेकपा प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिनुभयो।
2: दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। यो अभियानको नाम चाहिँ हामीले राष्ट्रिय जागरण अभियान सञ्चालन गर्नेछौँ। यो राष्ट्रिय जागरण अभियान भनेको चाहिँ कार्तिक सात गते एउटा वृहत पत्रकार सम्मेलन गरेर हामीले यो अभियानको उद्घाटन गर्नेछौँ र मंसिर 25 गतेसम्म यो अभियान सञ्चालन हुने। यसरी यो चाहिँ राष्ट्रिय जागरण अभियान को चाहिँ कार्यविधि आजको बैठकले पारित गरेको छ।
5: सरकारले अन्तर प्रदेश छोटो माध्यम र लामो दूरीमा विद्युतीय सार्वजनिक सवारीको भाडा दर समायोजन गरेको छ। यातायात व्यवस्था विभागले भाडा दर सार्वजनिक गर्दै तराई र पहाड़ी बाटोमा सञ्चालन हुने यात्रुवाहक तथा मालवाहक सवारीको प्रति किलोमिटर भाडा दरमा परिमार्जन गरिएको हो। सरकारले गत असोज 8 गतेदेखि 11 गतेसम्म विभिन्न जिल्लामा आएको बाढ़ी पहिरोबाट प्रभावित 6 जिल्लाका विभिन्न स्थानीय तहलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। यसअघि सरकारले भदौ 10 बाढ़ीबाट प्रभावित जिल्लाका स्थानीय तहलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो। गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै गोर्खा, मनाङ, माग्दी, बागलुङ पर्वत र नवलपरासी बर्दघाट सुस्ता पश्चिमका विभिन्न गाउँपालिकालाई विपद संकटग्रस्त घोषणा गर्ने घोषणा गरेको हो। काठमाण्ड जिल्ला अदालत दशैं बिदाको अवधिमा पनि खुल्ला रहने भएको छ। अदालतले आज सूचना जारी गर्दै असोज 25 गते कार्तिक 8 गतेसम्म अदालत बन्द रहने भए पनि केही दिन बाहेक अन्य दिन सेवा प्रवाह गर्ने जनाएको छ। अदालतका अनुसार घटस्थापना शनिबार फूलपाती र विजयादशमीको टीकाको दिन बाहेक अन्य दिन बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म अदालत खुल्ला रहने सूचना अधिकारी शिव खतिवडाले सीआईएनलाई जानकारी दिनुभयो। पृथ्वी राजमार्गको धादिङ स्थित गलौदीमा सड़क भाँसिँदा सवारी आवाजात प्रभावित भएको छ। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार सड़क भाँसिँदा दुईतर्फी नै सड़क अवरूद्ध भएको हो। सड़कको बीच भागमा चिरा परेर भाँसिएपछि सवारी साधन रोकिएको छ। प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेले सीआईएनले बताउनुभयो। साझा खबरमा अब खेल खबर। सरकारले जापानको आइची नागोयामा भएको विश्व एसियाली खेलकुदमा पदक प्राप्त गर्ने खेलाड़ीलाई नगद सम्मान गर्ने भएको छ। खेलकुदमा महिला कबड्डी र कराते खेलका खेलाड़ीले कास्य जितेका थिए। त्यस्तै प्रशिक्षक तथा व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने सरकारले निर्णय गरेको हो। एक कार्यक्रम बीच खेलाड़ी र व्यवस्थापनलाई सम्मान गर्ने तयारी सरकारको रहेको छ।
0: सन्तोषी रावल रसुवा भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रका स्थानीय विस्तारै व्यापार व्यवसायमा फर्कदै
9: 50,000 भाँडाकुँडा ल्याएर सामान तयारी गरेर घरलाई आशीर्वाद गरेका छु। गर्दै जान्छु किन्दै जान्छु चल्छ। विपदमा परे म अब गरी खान सक्छु।
0: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली। यो सिजनको रूगाखोकीलाई सामान्य रूगाखोकीको रूपमा लिन नहुने चिकित्सकको सुझाव लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: प्याजको बिरता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
11: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि। रमिला सुन न म त अब प्याकेटमा राखिएका रेडिमेड खानेकुराहरू नखाने आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु
12: ओहो तिमी त घरको खाने भएछौ नि
13: के को सरसल्लाह हो दुईजनाको
11: होइन के सर रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर
13: सही भन्यो शीतल जंक फूडमा चिनी नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ यसमा भिटामिन खनिज फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ
12: ए हो र राम सर म पनि अब बजार या बनी बनाउ खाना छोड्न सक्छु होला र
13: अवश्य सक्छौ यसका लागि घरमा पाइने फलफूल तरकारी दाल अण्डा चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि
14: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं पोसिलो खाजालाई प्रोत्साहन गरौं विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब्सकी आइएन
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ साझा खबरमा अब मिलीजुली नेपाली सन्तोष गन्धर्वबाट
16: देवीघाटकी रामप्यारी भण्डारीले पुरानै घरमा चिया पसल फेरि शुरू गर्नुभएको छ बिहान पसल खोल्ने र बेलुका बास बस्न चाहिँ अन्तै जाने गरेको उहाँको भनाई छ
9: 50,000 भाँडाकुँडा ल्याएर सामान तयारी गरेर घरलाई आशीर्वाद गरेका छु गर्दै जान्छु किन्दै जान्छु गर्दै जान्छु किन्दै जान्छु चल्छ विपदमा परे म अब गरी खान सक्छु छ्यामा त निकालेर गरी खान सक्छु भनेर मैले त त्यही आँटे अर्काको आशमा नपरि क्या सरकारले देला अर्का सहयोग आउला अर्काको त्यत्तिकै मिहिनेत परिहाल्छ होइन र पैसा कमाउन धेरै मिहिनेत छ नि त चिया मात्रै बेसी पनि निर्वाह जति भने पनि चल्छ भनेर कोठामा बस्दा त दिनै नजाने यहाँ भयो उसित बोल्यो मलाई त बोलिरहनु पर्ने धेरै गएको मान्छेलाई नसम्झिकन बस्ने गर्ने खाने जिन्दगी यस्तै रहेछ भनेर शक्ति निकालेर पावर निकालेर गर्नला म त
16: बारीले बगेको पसल फेरि थाल्दाको अनुभव सुनाउँदै हुनुहुन्थ्यो नुवाकोट देवीघाटकी रामप्यारी भण्डारी तपाई उत्तर गया गाउँपालिका रसुवाको हुनुहुन्छ अनि तपाईले लाभग्राहीका लागि फारम त भरिसक्नुभयो होला तर एउटा महत्वपूर्ण फारम चाहिँ भर्नुभयो कि छैन
17: गाउँपालिकाले लिएको तथ्याङ्क भनेको चाहिँ प्रारम्भिक तथ्याङ्क मात्रै हो यसले चाहिँ लाभग्राही हामीले कतिजना लाभग्राहीहरू हुनुहुन्छ भनेर हामी टुङ्ग्याउँछौँ को चाहिँ घर भाडामा बस्न चाहनुहुन्छ र को चाहिँ अस्थायी आवासमा बस्न चाहनुहुन्छ भन्ने कुरा मात्रै हो हामीले लिन खोजेको र मोटामोटी चाहिँ कति परिवार संख्याहरूलाई प्रभावित गरेका छ भन्ने र मोटामोटी घर जग्गाको क्षति कति भएको छ भनेर मोटामोटी मात्रै छ हामीले डाटा लिने यसबाट तर डिटेल डाटा चाहिँ राष्ट्रिय योजना आयोगले लिएको तथ्याङ्कमा छ त्यो त्यसले गर्दाखेरि राष्ट्रिय योजना आयोगको तथ्याङ्क चाहिँ कसैले भर्न छुटाउनु भएको छ भने त्यो सम्पर्क हामीलाई पनि गर्न सक्नुहुन्छ वडामा सम्पर्क गर्नुहोस् उहाँहरू अहिले डाटा लिएर फर्केर गइसक्नु भएको छ र उहाँहरूको सम्पर्क नम्बर हामीहरूसित छ र त्यो डाटाबाट हामी छुट्यौँ भने चाहिँ हामीले यो विपद पछाडि गर्नुपर्ने व्यवस्थापनका महत्वपूर्ण कामहरू छन् ती चाहिँ मानव जीवनमा पारेका बहुपक्षहरू छन् ती बहुपक्षलाई समेटेर गर्नुपर्ने कामहरूमा पोस्ट डिजास्टर निड एसेसमेन्ट गर्ने जुन चिज छ त्यो चिजमा छुट्यौँ भनेदेखि नै हामी चाहिँ छुट्छौँ त्यसमा त्यो चाहिँ नछुट्ने गरी तपाईँहरू जोडिनु हुन म अनुरोध गर्न चाहन्छु
16: राष्ट्रिय योजना आयोगको फारम भर्न छुटाउनु भएको भए जतिसक्दो छिटो वडा र पालिकाका जनप्रतिनिधिलाई जानकारी गराउनुहोस् है रसुवा उत्तर गया गाउँपालिकाका अध्यक्ष रामप्रसाद अर्याल पृथ्वी राजमार्गको धादिङ स्थित गलौदीमा सड़क भाँसिएर सवारी आउजाउ बन्द भएको छ यात्रा गर्दा नेपाल प्रहरीको 100 र ट्राफिक प्रहरीको 103 फोन गरेर मात्रै यात्रा गर्नुहोला यस नम्बरमा फोन गर्दा पैसा लाग्दैन तपाईलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सीआईएन को फेसबुक पेजको कमेन्ट बक्स र म्यासेज पठाउन सक्नुहुन्छ आजलाई मिनीजुली नेपाली यति नै अर्को अंकमा फेरि भेटौला
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ यो सिजनको रुघाखोकीलाई सामान्य रुघाखोकी भन्दै घरमा नबस्न चिकित्सकको सुझाव।
18: हामीले सिधै इमर्जेन्सीबाट आइसीयूमा लानु पर्ने हुन्छ, किन उहाँले चाहिँ आफू असहज महसुस गर्दा गर्दै पनि घरमा बस्दिनुभयो धेरै दिन, त्यसले गर्दाखेरि निमोनिया फैलियो। निमोनिया फोक्सोमा फैलिसकेपछि उहाँको अक्सिजन लेभल मेन्टेन हुँदैन।
0: डाक्टरको सुझाव लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
16: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
19: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
16: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
19: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
16: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
19: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
16: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन। महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 मा, साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्। उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको IPTV सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। यो सिजनको रुघाखोकीलाई सामान्य रुघाखोकी भन्दै घरमा बस्ने, अस्पताल नजाने धेरै हुन्छन्, तर सामान्य रुघाखोकी भनेर बस्दा जटिल स्वास्थ्य समस्या हुन सक्ने चिकित्सकहरू बताउँछन्। संक्रामक रोग विशेषज्ञ डाक्टर रोशन कुमार झासँग हामीले रुघाखोकीमा कस्तो अवस्थामा चिकित्सकसँग जचाउनु पर्दछ भनेर कुराकानी गरेका छौ।
18: हामीले सिधै इमर्जेन्सीबाट आइसीयूमा लानुपर्ने हुन्छ, किन उहाँले चाहिँ आफू असहज महसुस गर्दा गर्दै पनि घरमा बस्दिनुभयो धेरै दिन, त्यसले गर्दाखेरि निमोनिया फैलियो। निमोनिया फोक्सोमा फैलिसकेपछि उहाँको अक्सिजन लेभल मेन्टेन हुँदैन। यसमा हामीले के बुझ्नुपर्छ भने मौसम परिवर्तन हुँदाखेरि हाम्रो शरीरको इम्युन सिस्टम, अब यो इम्युन सिस्टम भनेको आफैमा एउटा चाहिँ एकदम कम्प्लिकेटेड चिज हो, र हामीले के देखेका छौँ कि शरीरको इम्युन सिस्टम मौसम परिवर्तन हुँदाखेरि अलिक कमजोर हुने रहेछ, त्यही भएर भाइरस ब्याक्टेरियाहरू अलिक चाँडै संक्रमण गर्ने र संक्रमण भयो भने पनि त्यसको चाहिँ सिभियर फर्म भइदिने, अघि पछि अलिक कम भएको चिजहरू त्यो बेला चाहिँ अलिक बढी हुने। सो तपाईँले भने जस्तै त्यो बेलामा चाहिँ हामीले चिकित्सकको सल्लाहमा बस्नुपर्छ, तर यो कुरा भन्दै गर्दाखेरि हामी चाहिँ आत्तिनु हुँदैन। एउटा माइन्ड सेट के गर्नुपर्छ भने यो सबै सब्जेक्टिभ फिलिङ हो कि त्यो व्यक्तिलाई कस्तो भइरहेछ। हामीले देखेका छौँ कतिपय व्यक्तिलाई अक्सिजन लेभल कम भइसकेको हुन्छ, तर उहाँ के भन्छ, म ठिक छु डक्टर, मलाई अहिले गाह्रो छैन, मलाई दुईटा हत्ती दिनुहोस् म घर जान्छु भन्छ किनभने उहाँसँग आर्थिक अवस्था कमजोर भएर होला या घर परिवारमा कोही कुर्दिने मान्छे नहोला भनेर त्यस्तो भन्छन् र त्यस्तो बेलामा हामीले उहाँलाई चाहिँ विभिन्न वेबाट काउन्सिलिङ गरेर भर्ना गरे हुन्छ कतिपय व्यक्तिहरू के हुन्छ भने खासै साधारण रुगाखोकी हुन्छ भर्ना गर्नुपर्ने केही आवश्यकता हुँदैन तर पेनिक भइसक्या हुन्छ उसले घर परिवार या कतै बाहिर कसैले तर्साइदिया हुन्छ ए तिमीलाई निमोनिया भयो अब बाँच्दैन निमोनिया भएपछि ऊ पेनिक भएर आउँछ हामीले होइन हजुर यो अस्ति खानुहोस् ठिक हुन्छ भने नै डक्टर मलाई त एकदमै गाह्रो भयो मलाई त भर्ना गरिदिनुहोस् सो हामीले दुईटै पाटोलाई हेर्नुपर्छ जुन बिरामी हुन्छन् उसलाई हामीले पेनिक पनि बनाउनु हुँदैन अर्को जुन वास्तविकमा जसलाई चाहिँ अस्पतालमा भर्ना गरेर सेवा दिनुपर्ने हुन्छ त्यस्ता बिरामीलाई घरमा पनि राख्नु हुँदैन यसलाई चाहिँ हामी चिकित्सकले यसैलाई भन्छौँ कि इभ्यालुएसन गर्ने हामी चाहिँ केही रगतका परीक्षण गर्छौँ एक्सरे गरेर हेर्छौँ हामी हाम्रो आफ्नो स्किलले चाहिँ छाती सुन्छौँ उहाँको अवस्थाहरू हेर्छौँ प्रेसर सुगर टेम्परेचर यिनीहरू हेर्छौँ उहाँलाई कुनै दीर्घ रोगहरू छ कि छैन पहिला ती अवस्थाको बारेमा जानकारी लिन्छौँ उहाँले खाइरहेको औषधिहरू के छ त त्यसको बारेमा जानकारी लिन्छौँ अनि त्यो अनुसार बल्ल हामीले एउटा चाहिँ निचोडमा पुग्छौँ ओके उहाँलाई अब सम्भावित खतराहरू के हुन सक्छ त कि हामीले औषधि दिएर घरमा पठाउन मिल्छ या हामीले भर्ना गर्ने रहे सो यो चाहिँ केही रगत परीक्षण छातीको एक्सरे र हामी चाहिँ फिजिकली उहाँलाई इभ्यालुएट गरेर मात्रै हामीले भन्न सक्छौँ अब यसमा हामीले के बुझ्नुपर्छ भने बाल बालिकाको क्लिनिकल एक्सपोजर रोगसँग कम भए हुन्छ ब्याक्टेरिया भाइरससँग सो बच्चाहरूको इम्युन सिस्टम त्यति चाहिँ बनिसकेका हुँदैन त्यसले गर्दाखेरि बच्चाहरूलाई चाँडै रुगाखोकी लागिरहन्छ पखाला लागिरहन्छ सो हामीले जहिले पनि प्यारेन्ट्सलाई काउन्सिलिङ गर्छौँ ए नानी बाबुलाई एकछिन रुगाखोकी लाग्दैमा नआत्तिनुहोस् है पखाला लाग्दैमा नआत्तिनुहोस् किन किनभने बाबुको इम्युन सिस्टम एक्टिभेट भइरहेछ उसलाई जति बढी एक्सपोजर भइरहेछ उसको आफ्नै रोगसँग लड्ने क्षमताले एन्टिबडी बनाइरहेछ त्यही भएर यसमा आत्तिनु हुँदैन तर यो कुरा मैले भन्दै गर्दाखेरि फेरि चाहिँ अब रुगाखोकी लागेर निमोनियाको संक्रमण देखिसक्यो अनि घरमै राख्ने पनि हुँदैन सो यसलाई पनि हामीले दुईटा पाटोबाट हेर्नुपर्छ कि बच्चाहरूमा रोगहरू लाग्ने सम्भावना किन बढी हुन्छ भने बच्चाहरूको इम्युन सिस्टम एक्टिभ नभएको हुनाले र त्यो एउटा चाहिँ एक्टिभ हुने जुन फेज हुन्छ त्यसमा हुन्छ त्यसले गर्दा बच्चाहरूमा अलि बढी रुगाखोकी लाग्छ तर वृद्ध वृद्धाभन्दा अलिकति जोखिम कम हुने रहेछ बच्चाहरूले धेरै जसो रुगाखोकी पखाला ज्वरो यिनीहरूलाई आफैले जित्दो रहेछ तर समय लाग्छ त्यो समयमा पेनिक हुनु भएन हामी डाक्टरहरूले पनि पेनिक भएर कहिले काहीँ के गरिदिन्छौँ भने साधारण रुगाखोकी पखालालाई पनि एन्टिबायोटिक दिएर पठाइदिन्छ जुन एन्टिबायोटिकको त्यहाँ कुनै रोल छैन बरु त्यो एन्टिबायोटिकले बच्चाले हार्म गर्छ सो त्यहाँ चाहिँ एकदमै बुद्धि पुर्याएर हामीले उपचार प्रक्रिया अगाडि बढाउँछौँ आफ्नै बच्चा पनि बिरामी हुँदाखेरि हामी पेनिक हुन्छौँ डाक्टर भए तापनि ओहो यसलाई ज्वरो आयो धेरै आयो अहिले तुरन्त हामीले सिटामोल दिइहालौँ एक दिन भएको छैन ज्वरो घटेन भने ओहो अब त एन्टिबायोटिक सुरु गर्नुपर्छ क्या हेर्नु सोच त्यहाँ जान्छ किनभने हामीलाई के लाग्छ हाम्रो बच्चा जति सक्दो चाँडो चाहिँ रिकभर हुनु पर्यो जबकि भाइरस ब्याक्टेरियाहरूको के छ भने एउटा फेज हुन्छ ऊ तीन दिनदेखि पाँच दिनसम्म त ज्वरो रहन सक्छ
0: राष्ट्रपति रामचन्द्र पौडेलले विपद सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 जारी गर्नुभएको छ सरकारले चाडपर्वको समयमा अत्यावश्यक सेवा सुचारू गर्न निर्देशन दिएको छ हिमालमा जलवायु परिवर्तनको प्रभाव तथा भोटिकोशी त्रिशुली विपद अध्ययनका लागि गठित संसदीय विशेष समितिले विपद प्रभावितको उद्धार राहत र पुनस्थापनाका लागि अल्पकालीन कार्ययोजना सार्वजनिक गरेको छ नेकपा एमाले स्थायी कमिटी बैठकमा चारवटा एजेण्डामा छलफल भएको छ नेकपाले कार्तिकको 7 गतेदेखि 2 महिने राष्ट्रिय जागरण अभियान गर्ने भएको छ सरकारले गत असोज 8 देखि 11 गतेसम्म विभिन्न जिल्लामा आएको बाढ़ी पहिरोबाट प्रभावित 6 जिल्लाका विभिन्न स्थानीय तहलाई विपद संकट क्षेत्र घोषणा गरेको छ काठमाडौँ जिल्ला अदालत दशैं विधामा पनि सञ्चालन हुने भएको छ पृथ्वी राजमार्गको धादिङ स्थित गलौदीमा सड़क भाँसिँदा सवारी आउजाउ प्रभावित भएको छ र सरकारले जापानको आइसी नायागामा भएको विश्व एसियाली खेलकुदमा पदक प्राप्त गर्ने खेलाड़ीलाई नगस्तै सम्मान गर्ने भएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असो 24 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: नयाँ नेपाल निर्माणको आधार निरन्तर सुन्दै रहनुहोस् सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: यति बेला साँझको 8 बज्यो।
2: ब्याकले नेतृत्व संरचनामा नयाँ बहस शुरू, महासचिव पोखरेलको भूमिका र अधिकार खुम्चिन सक्ने टिप्पणी, आगामी नेतृत्वको दौड़मा रहेका दोस्रो पुस्ताका नेताहरू पनि परे ओझेलमा।
3: उहाँ आउने कुराले समग्र मुलुक, समग्र लोकतान्त्रिक आन्दोलन, समग्र कम्युनिस्ट आन्दोलनलाई फाइदा हुन्छ भन्ने हिसाबले।
4: पूर्व राष्ट्रपति हुनुहुन्थ्यो, अहिले उहाँ नेकपा एमालेको वरिष्ठ नेता हुनुभयो, अब उहाँलाई त्यसैमा स्वागत लाग्यो, त्यसै उपयुक्त लाग्यो भने यो देश स्वतन्त्र छ।
5: मान्छे थपिएपछि त कोही न कोही त वरपर सर्ने नै भयो।
6: हाम्रो पार्टी यस्ता महान उद्देश्य बोकेर अगाडि बढेको छ, त्यसकारण साना तिना कुराहरूमा नगल्झ्यौं।
2: धादिङको गजुरीमा सड़क भाँसिँदा मुगलिन काठमाडौँ यातायात बन्द, पृथ्वी राजमार्गमा दुर्घटनामा परेको ग्यास बुलेट चुहिएका कारण सड़क खुलाउन समस्या, राष्ट्रपतिद्वारा विपद सम्बन्धी अध्यादेश जारी। कांग्रेस महाधिवेशन अन्तर्गत सभापतिको मतगणना आजै गरिने, परराष्ट्र मन्त्रालय प्रधानमन्त्रीको भारत भ्रमणको गृह कार्यमा, एन्फाको साध्यक्ष र लेखापाललाई धरौटीमा छाड्न अदालतको आदेश। साथमा प्रमुख खबर संक्षेप, नेपाली रेडियो नेटवर्कमा आज र जनता जान्न चाहन्छन् अहिलेको नेपाली खबरमा।

37,700 रुपियाँसम्म क्याश ब्याकको अवसर, साथै हरेक महिना हुने भाग्यशाली उपहारमा आइडियाको साइड बाई साइड रेफ्रिजरेटर जित्ने मौका, साइड बाई साइड र मल्टी डोर रेफ्रिजरेटर किन्दा इन्डक्सन निशुल्क, फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी, टप लोडमा 4 केजी र सेमी अटोमेटिकमा 2 केजी सर्फ एक्सेल निशुल्क, डिस वासर किन्दा 2 वटा वासिङ ट्याब्लेट निशुल्क। आइडिया, दसैँको खुसी घर घरमा उपहार।

0: पर्वमा सिजीका साना घर आयासी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबरमा सबैभन्दा पहिले आजको खास खबर। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किएसँगै पार्टीभित्र उहाँको भूमिका, वरियता र शक्ति सन्तुलनलाई लिएर बहस शुरू भएको छ। राष्ट्रपति जस्तो उच्च संवैधानिक पदमा पुगिसक्नुभएकी भण्डारी अहिले पार्टीको वरिष्ठ नेताको जिम्मेवारीमा फर्किएपछि एमालेभित्र र बाहिर विभिन्न कोणबाट टिप्पणी हुन थालेका छन्। विशेष गरी अध्यक्ष केपी शर्मा ओलीपछिको वरियता र महासचिव शंकर पोखरेललाई लाग्ने धक्का र भूमिकाबारे चाँसो बढ़ेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली समक्ष भण्डारीले स्थायी कमिटी बैठकमा वरिष्ठ नेताको शपथ लिनु भएको छ। एमाले उहाँलाई अध्यक्ष पछिको दोस्रो वरियता भूमिका, वरियता र शक्ति सन्तुलनलाई लिएर बहस शुरू भएको छ। राष्ट्रपति जस्तो उच्च संवैधानिक पदमा पुगिसक्नुभएकी भण्डारी अहिले पार्टीको वरिष्ठ नेताको जिम्मेवारीमा फर्किएपछि एमाले भित्र र बाहिर विभिन्न कोणबाट टिप्पणी हुन थालेका छन्। विशेष गरी

0: भण्डारी करीब 11 वर्षपछि सक्रिय राजनीतिमा फर्किनु भएको छ। भण्डारीको पुनरागमनलाई नेकपा एमाले पार्टीको संगठनात्मक भूमिका र आगामी राजनैतिक रणनीतिसँग जोडेर हेरेको छ। एमालेका केन्द्रीय सचिव महेश बस्नेतका अनुसार आगामी विधान महाधिवेशन वा राष्ट्रिय महाधिवेशनमा पद थप्ने अथवा समायोजन गर्ने गरी भण्डारीको भूमिकालाई स्थायी र व्यवस्थित बनाउने योजना छ। अहिले दिइएको जिम्मेवारी त्यसैको तयारी भएको उहाँको दावी छ। अहिले अभिभावकको रूपमा पार्टीले स्वीकार गरेको दावी सचिव बस्नेतको छ।
1: पार्टीको उपाध्यक्षसम्म हुँदै राष्ट्रपति भएको सन्दर्भसँग एउटा बहस चाहिँ हिँडेकै हो, उहाँ राजनीतिमा आउने कुरा ठिक हो कि देखेको भनेर। अब अहिले पार्टीले चाहिँ उहाँलाई एउटा मुलुकको अभिभावकको रूपमा मात्रै होइन, हाम्रो पार्टीको पनि अभिभावकको रूपमा र अहिले एक ढङ्गले कम्युनिस्ट आन्दोलन अलिक डिफेन्सिभ जस्तो भइरहेको बेलामा उहाँ आउने कुराले समग्र मुलुक, समग्र लोकतान्त्रिक आन्दोलन, समग्र कम्युनिस्ट आन्दोलनलाई फाइदा हुन्छ भन्ने हिसाबले नै पार्टीको अघिल्लो केन्द्रीय कमिटीको बैठकले उहाँलाई वरिष्ठ नेता मात्र होइन कि दोस्रो मर्यादामा समेत राखेको छ। र
0: भण्डारीको आगमनसँगै पार्टीमा वरियता र जिम्मेवारीको सन्तुलन कसरी मिलाइन्छ भन्ने प्रश्न पनि उठेको छ। अध्यक्षपछिको दोस्रो वरियतामा वरिष्ठ नेता रहने व्यवस्थाले महासचिव शंकर पोखरेलको स्थान र भूमिकामा असर पर्छ कि पर्दैन भन्ने चासो देखिएको छ। तर एमाले नेता विशाल भट्टराई भने भण्डारीको आगमनलाई विवादको विषय बनाउन नहुने बताउनुहुन्छ। अनुभव र ऊर्जा लिएर पार्टीमा फर्किनुभएकी भण्डारीको भूमिकालाई सकारात्मक रूपमा लिनुपर्ने तर्क उहाँको छ।
2: एउटा यो नेपालको राजनीतिमा अलिकति नयाँ जस्तो भयो, किनभने अब पूर्व राष्ट्रपति भनेपछि त धेरै नेपालमा हुँदा पनि हुनुहुन्न। डाक्टर रामवरण यादवले खासै इच्छा गर्नु भएन जस्तो लाग्छ। विद्या भण्डारीको स्वयंको पनि इच्छा जस्तो रह्यो। दोस्रो कुरो पार्टीको पनि पछिल्ला दिनमा देखिएका विविध खालका समस्याहरूको कारणले आवश्यकताको महसुस पार्टीले पनि गर्यो, जसले गर्दाखेरि पार्टीको जनमत पनि घट्यो। पार्टीभित्र पनि अनेक खालका द्वन्दहरू पनि देखा पर्यो। यस्तो बेलामा चाहिँ उहाँ पार्टीको राजनीतिमा प्रत्यक्ष संलग्न हुँदाखेरि ती सबै समस्याहरूलाई मिलाउन, अभिभावकत्वको ग्रहण गर्न र त्यसपछि चाहिँ पार्टीलाई सही बाटोमा लानका लागि सहयोगीको भूमिका निर्वाह हुन सक्छ भन्ने अपेक्षाका साथ पार्टीले ल्यायो। त्यो संवैधानिक र कानूनी दृष्टिले अनुचित होइन। अब सम्बन्धित व्यक्ति म अभिभावक भएर बस्छु भन्दाखेरि चाहिँ नपाउने कुरो त रहेन, बाध्यकारी कुरो भएन। तर इच्छा गरेर म राजनीति सक्रिय हुन्छु, लामो उमेर बाँकी छ, मेरो अनुभव छ, त्यो देशमै खर्च गर्छु, त्यो ऊर्जा मैले पार्टीमा राजनीतिमा खर्च गरेँ भने देशलाई पनि फाइदा होला, पार्टीलाई पनि फाइदा होला भन्ने हिसाबले उहाँले पनि एउटा सदाशयताका साथ आउन खोज्नु भएको हो। त्यसलाई धेरै ठूलो हंगामाको विषय बनाउनु हुँदैन जस्तो लाग्छ।
0: एमाले पार्टीभित्र महासचिवलाई पन्छाएर नयाँ शक्ति केन्द्र बनाउन खोजिएको हो कि भन्ने हाम्रो प्रश्नमा पनि भट्टराईको आफ्नै तर्क छ। उहाँका अनुसार आसन र कुर्सीको व्यवस्थापनमा हुने परिवर्तनले महासचिव पोखरेलको भूमिकामा कुनै फरक पार्दैन, अर्थात पार्टीको वरियता र जिम्मेवारीलाई लिएर भइरहेको चर्चालाई पदको व्यवस्थापनसँग मात्रै जोडेर हेर्न नहुने आशय उहाँको छ।
2: एकजना कोही थपियो भने अलिक पर भयो, अर्को एकजना थपिँदा चाहिँ अझै पर पुग्ने भयो। त्यो त मान्छे थपिएपछि त कोही न कोही त वरपर सर्ने नै भए। त्यो आसनको कुरालाई एमाले त्यति गम्भीरतापूर्वक लिँदैन। यदि नियतवश गरिएको हो, महासचिवप्रति चाहिँ पूर्वाग्रह नै राख्न खोजिएको हो, महासचिवलाई चाहिँ नै बाइपास गर्न खोजिएको हो भने त्यो राम्रो कुरा होइन। तर साधारण कुर्सीकै मात्रै अथवा आसनकै मात्रै कुरा, कहाँनिर बस्ने भन्ने कुरा मात्रै चाहिँ ठूलो कुरा होइन।
0: यता नेकपा एमालेको पछिल्लो सांगठनिक स्वरूप र निर्णय प्रक्रियालाई हेर्दा पार्टी पूर्ण रूपमा अध्यक्ष केपी शर्मा ओलीको एकल नियन्त्रण कमाण्डमा रहेको देखिन्छ। राजनैतिक विश्लेषकहरूले यसलाई विभिन्न कोणबाट पार्टी कब्जाको संज्ञा पनि दिने गरेका छन्। अध्यक्ष ओलीले विधानको बाधा अड्काउ फुकाउ प्रावधानको प्रयोग गर्दै पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई आफूपछिको दोस्रो वरियता वरिष्ठ नेतामा पार्टीभित्र भित्राउनु भएको छ। ओलीको यो कदम पार्टीभित्र हुर्कन सक्ने सम्भावित उत्तराधिकारीहरूको शक्ति लाई नियन्त्रण गर्ने र आफ्नै पकड झन मजबूत बनाउने रणनीतिक काउन्टर ब्यालेन्स कार्डका रूपमा पनि आकलन गरिएको छ। तर एमाले अध्यक्ष ओली पार्टीलाई बलियो बनाएर अघि बढ़ाउन सके अहिलेको धक्काबाट पनि माथि उठ्न सकिने जिकिर गरिरहनु भएको छ।
3: हाम्रो देशमा प्रतिगमन भएको छ, एकछिन धक्का लागेको छ, तर मैले भन्ने गरेको छु साथीहरू, हाम्रो पार्टी यस्ता महान उद्देश्य बोकेर अगाडि बढेको छ। त्यसकारण साना तिना कुराहरूमा नहल्झ्यौं, इगोमा नहल्झ्यौं, नचाहिने कुरामा नहल्झ्यौं, नफसौं, महान उद्देश्यमा फराकिलो मनका साथ अगाडि बढौं। हामीमा रियलाइजेसन हुनुपर्छ।

0: कांग्रेसले मुलुकको विकासको अभियानमा अघि बढ़िरहेको एमालेलाई विकास हुन नदिने तत्वले रोक्ने प्रयास गरिरहेको धारणा राख्नु भएको छ। तर पार्टीभित्र नेतृत्वको भूमिका, जिम्मेवारी र वरियतालाई लिएर उठिरहेका प्रश्नको समाधान कसरी खोजिन्छ भन्ने विषय अझै चासोको केन्द्रमा छ। पूर्व राष्ट्रपति भण्डारीको पार्टी प्रवेश र जिम्मेवारीलाई लिएर सार्वजनिक रूपमा बहस भइरहेको अवस्थामा अधिवक्ता सुशील सापकोटा भने उहाँको व्यक्तिगत राजनैतिक निर्णयमाथि टिप्पणी गर्न आवश्यक नरहेको बताउनुहुन्छ। तर व्यक्ति जोसुकै भए पनि पार्टीभित्र सुधारको आवश्यकता रहेको र त्यसका लागि आवाज उठाउनु पर्ने उहाँको धारणा छ।
1: र जहाँसम्म नेकपा एमालेमा विद्या देवी भण्डारीको प्रवेश आयो, अब हिजो उहाँ राष्ट्रको राष्ट्रपति, पूर्व राष्ट्रपति हुनुहुन्थ्यो, अहिले उहाँ नेकपा एमालेको वरिष्ठ नेता हुनुभयो, अब उहाँलाई त्यसैमा स्वागत लाग्यो, त्यसै उपयुक्त लाग्यो भने यो देश स्वतन्त्र छ, नागरिकले राजनीति गर्न पाउँछ। तर उहाँले आफूलाई देशको सिङ्गो देशको पूर्व राष्ट्रपतिको पदबाट एउटा राजनैतिक दलको वरिष्ठ नेतामा रूपान्तरण गर्नुभयो, उहाँको निजी कुरा त्यसमा हामीले नबोलौं। नेकपा एमाले पनि एउटा घमण्डले गर्दाखेरि आज पार्टी तहस नहस हुने अवस्थामा पुगेको छ, त्यस कारणले बुढो लोकतन्त्र गणतन्त्र भनेको चाहिँ त्यहाँ बोल्दैन पर्ने, अब पार्टी अध्यक्षको विरूद्धमा बोलो भने चाहिँ त्यहाँ कार्यवाही हुने भन्ने कुरा अध्यक्ष स्वयंले सार्वजनिक गरेको अवस्था रह्यो।
0: यसरी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको एमालेमा पुनरागमनसँगै पार्टीको नेतृत्व संरचना, वरियता र आगामी महाधिवेशनमा हुन सक्ने संगठनात्मक परिवर्तनबारे बहस सर्किएको छ। एमाले नेतृत्वले उहाँको अनुभव र सक्रियतालाई पार्टी बलियो बनाउने अवसरका रूपमा प्रस्तुत गरिरहेको छ भने महासचिवको भूमिका र आन्तरिक शक्ति सन्तुलनबारे उठेका प्रश्नको जवाब आगामी दिनमा पार्टीले कसरी दिन्छ भन्ने पनि चासो छ। भण्डारीको आगमनले एमालेमा एकता र संगठनात्मक सुधारलाई बल पुर्याउँछ वा नयाँ शक्ति सन्तुलनको बहस थप चर्काउँछ त्यसको संकेत पार्टीका आगामी निर्णयबाट देखिनेछ। नेपाली खबरमा अब आज दिनभरका प्रमुख खबर संक्षेप, साथमा खबर सहयात्री नरेन्द्र गेवाली।
2: राष्ट्रपति रामचन्द्र पौडेलले विपद सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गर्नुभएको छ। मन्त्री परिषदले सिफारिश गरेपछि राष्ट्रपति पौडेलले उक्त अध्यादेश जारी गर्नुभएको हो। संविधानको धारा 144 उपधारा 1 अनुसार राष्ट्रपति पौडेलले उक्त अध्यादेश बुधबार जारी गर्नुभएको हो। विपदमा बेपत्ता रहेकाहरूको हकमा मृत्यु दर्ताको समयावधि उक्त अध्यादेशले छुट्याएको छ। यसअघि बेपत्ता भएका व्यक्तिको हकमा 12 वर्षपछि मात्र मृत्यु दर्ता गर्न सक्ने प्रावधानलाई संशोधन गर्दै 45 दिनभित्र मृत्यु दर्ता कायम गर्न सकिने व्यवस्था सरकारले उक्त अध्यादेश मार्फत गरेको हो। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत सभापतिको मतगणना आज गरिने भएको छ। कांग्रेसको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार सभापति पदको मात्रै मतगणना आज गर्ने तयारी छ। उहाँले सभापति पदको मतगणना राष्ट्रिय सभागृहमा आज हुने तय भएको जानकारी दिनुभयो। सरकारले 8 देखि 11 असोजसम्म विभिन्न जिल्लामा आएको बाढ़ी पहिरोबाट प्रभावित स्थानीय तहलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै गोर्खा, मनाङ, म्याग्दी, बागलुङ पर्वत र नलपरासी, बर्दघाट, सुस्ता पश्चिमका विभिन्न गाउँपालिकालाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणबारे गृहकार्य भइरहेको तर मिति तय नभइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ। आज सिंहदरबार स्थित परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले गृहकार्य भइरहेको जानकारी दिनुभयो। नेपाल र भारत दुवै पक्षको अनुकूल समयमा भ्रमण हुने प्रवक्ता छेत्रीको भनाई छ। यसअघि नै परराष्ट्र मन्त्रालयले भ्रमणका क्रममा दुई देश बीचका आपसी हित र सहकार्यका विभिन्न विषयमा छलफल हुने गरी एजेण्डा तय गरिएको जनाइएको छ। सरकारले विभिन्न तेह्र देशका लागि सिफारिश गरेका राजदूतहरूको संसदीय सुनवाई सोमबारबाट शुरू हुने भएको छ। संसदीय सुनवाई समिति सचिवालयका अनुसार असोज 26 शुरूमा प्रस्तावित राजदूत विरूद्ध उजुरी दर्ता गराएका व्यक्तिहरूसँग छलफल गर्ने र त्यसपछि सुनवाई प्रक्रिया थाल्ने कार्यतालिका रहेको छ। धादिङको गजुरीमा सड़क भाँसिएको छ। सड़क भाँसिएपछि मुङलिङ काठमाण्डु चल्ने सवारी साधन पूर्ण रूपमा रोकिएका छन्। अहिले केही बेर अघि सड़क भाँसिएको हो। गजुरी 5 गलौदीमा सड़क भाँसिएको हो। सड़क भाँसिएपछि दुवैतर्फ सवारी साधन रोकिएका छन्। सड़क तलबाटै भाँसिएका कारण तत्काल खुल्ने सम्भावना कम रहेको गजुरी प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सड़कको छेउपट्टिको भाग चिराचिरा परेको छ। चितवनबाट काठमाण्डु आउँदै गरेको ग्यास बुलेट धादिङमा दुर्घटनामा परेको छ। धादिङको गल्छी गाउँपालिका साथ मच्छेडी खोलामा चितवनबाट काठमाण्डु आउँदै गरेको भारतीय 9 एचआर 38L-3367 ग्यास बुलेट दुर्घटनामा परेको हो। दुर्घटनामा परेर बुलेटका चालक घाइते भएको इन्स्पेक्टर श्याम कुमार बस्नेतले जानकारी दिनुभयो। उहाँका अनुसार मुङ्लिङ काठमाडौँ सड़क खण्ड अवरूद्ध समेत भएको छ। त्यस्तै मछेडीमा पल्टिएको ग्यास बुलेटबाट ग्यास चुहेकाले सड़क खुलाउन समस्या भएको सड़क विभागले जनाएको छ। कास्कीको पोखरा महानगरपालिका 28 ओखले स्थित भीरमा आज बिहान स्कूल बस दुर्घटना हुँदा 4 विद्यार्थी र 1 स्थानीय वासीको मृत्यु भएको छ। दुर्घटनाको कारण पत्ता लगाउन पोखरा महानगरपालिकाले छानबिन समिति गठन गरेको छ। आज बिहान करिब 6:30 बजे माझ थानाबाट कालिका इंग्लिश बोर्डिङ स्कूलका विद्यार्थी लिएर आउँदै गरेको G2K1417 नम्बरको बस ओखलिएको भीरमा दुर्घटनामा परेको थियो। दुर्घटनामा मृत्यु हुनेमा 13 वर्षीय ममता तिवारी, असीम कडेल, 14 वर्षीय रूमिका नेपाली र शुभेच्छा तिवारी रहनु भएको छ। उहाँहरू सबै कालिका इंग्लिश बोर्डिङ स्कूलका विद्यार्थी हुनुहुन्छ। बसमा लिफ्ट मागेर चढ़ेका पोखरा 28 का 65 वर्षीय बाबुराम तिवारीको पनि दुर्घटनामा मृत्यु भएको छ। दुर्घटनापछि कालिका र माझ थाना क्षेत्र शोकमा डुबेको छ। बजारमा उपभोक्ताले जुनसुकै कम्पनीका ग्यास सिलिण्डर साट्न पाइने भएको छ। दशैंमा खाना पकाउने एलपी ग्यासको आपूर्ति सुनिश्चित गर्न जुनसुकै कम्पनीका ग्यास सिलिण्डर साट्ने व्यवस्था गर्ने तयारी गरिएको हो। घटना स्थापनादेखि फूलपातीसम्म उपत्यका विभिन्न 6 स्थानबाट उपभोक्ताले ग्यास सिलिण्डर साट्न सक्ने नेपाल एलपी ग्यास उद्योग संघले जनाएको छ। घटना स्थापनादेखि फूलपातीसम्म उपत्यका 6 स्थानबाट उपभोक्ताले आफूसँग भएको सिलिण्डर अन्य ब्राण्डको सिलिण्डरसँग निशुल्क रूपमा साटेर तोकेको मूल्यमा भरिएका सिलिण्डर पाउन सक्नेछन्। संघका अनुसार बालाजू स्थित नेपाल ग्यास उद्योग, पेप्सिकोला स्थित सगर ग्यासको गोदाम, सुकेधारा स्थित बाबा ग्यासको डिपो, सिफल स्थित एभरेस्ट तथा सुगम ग्यासको केन्द्र, कलंकीको साइबर बाबा र श्रीकृष्ण ग्यासको गोदाम र ललितपुरको हरिसिद्धि स्थित श्रीराम ग्यासको गोदामबाट उपभोक्ताले सिलिण्डर साट्न पाउनेछन्। संघका अध्यक्ष दिवान चन्दले चाडपर्वमा उपभोक्ताले सहज होस् भनेर एक साताका लागि जुनसुकै कम्पनीका सिलिण्डर साट्ने व्यवस्था गर्न लागेको जानकारी दिनुभयो। नेपाल सरकारले नागरिकलाई चाडपर्वको समयमा सहज, सुरक्षित र भयमुक्त वातावरण सिर्जना गर्न तथा प्रशासनिक सेवालाई थप पारदर्शी र प्रविधि मैत्री बनाउन सबै निकायलाई क्रियाशील गराएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आजको साप्ताहिक प्रेस ब्रिफिङमा आसन्न चाडपर्वलाई मध्यनजर गर्दै बजार अनुगमन र शान्ति सुरक्षालाई प्रभावकारी बनाउने विषयमा प्राथमिकता रहेको जनाएको छ। चाडपर्वमा अत्यधिक चाप हुने क्षेत्रमा शान्ति सुरक्षा, सवारी साधनको प्राविधिक परीक्षण, भाडादर अनुगमन र दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियमको कड़ाईका साथ पालना गराउने व्यवस्था मिलाइएको छ। कृत्रिम अभाव, कालोबजारी, अस्वाभाविक मूल्यवृद्धि र म्याद गुज्रेका वस्तुको बिक्री वितरण रोक्न संघ प्रदेश र स्थानीय तहको समन्वयमा सघन बजार अनुगमन तीव्र पारिएको छ। काठमाडौँको बुढा नीलकण्ठ नगरपालिका वडा नम्बर 2 माथिल्लो भङ्ग्यालमा घर भाडामा लिएर सुनको अवैध ओसार पसार र कारोबार गर्ने 3 जना चिनिया नागरिकलाई प्रहरीले सार्वजनिक गरेको छ। आज पत्रकार सम्मेलन गर्दै प्रहरीले 3 जना चिनिया नागरिकलाई सार्वजनिक गरेको हो। विशेष सूचनाका आधारमा सूक्ष्म निगरानी बढ़ाउँदै उनीहरूलाई अपरेशन ब्राभो गोल्फ कार्यवाही अन्तर्गत पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। र सरकारले जापानको आइची नागोयामा भएको विश्व एसियाली खेलकुद एसियाडमा पदक प्राप्त गर्ने 2 खेलका खेलाड़ी, प्रशिक्षक र व्यवस्थापकलाई नगद पुरस्कार दिने निर्णय गरेको छ। मन्त्री परिषदको आजको बैठकले पदक प्राप्त गरेका महिला कबड्डी र कराते खेलका खेलाड़ी, प्रशिक्षक र व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सेनाले जानकारी दिनुभयो। अन्तर्राष्ट्रिय खेलमा पुरस्कार प्राप्त गर्ने खेलका खेलाड़ीसँगै प्रशिक्षक र व्यवस्थापकलाई दिने नगद पुरस्कार सम्बन्धी व्यवस्था न्यायालयले गरेको छ। यस्तै एन्फा कोषाध्यक्ष रविन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डेलाई धरोटीमा छोड्न ललितपुर जिल्ला अदालतले आदेश दिएको छ। ललितपुर जिल्ला अदालतले एन्फाका कोषाध्यक्ष रविन्द्र जोशीलाई 15 लाख रूपियाँ धरोटीमा छाड्न आदेश दिएको हो। अदालतले लेखा अधिकृत सञ्जीव पाण्डेलाई 12 लाख रूपियाँ धरोटीमा छाड्न आदेश दिएको छ। सीआईबीले केही दिन अघि जोशी र पाण्डेलाई पक्राउ गरेको थियो र सरकारी वकिल कार्यालयले हिजो मुद्दा दायर गरेको थियो।

0: पहाड़। यो दसैँ तिहारमा गोदरेज का उत्पादन किन्दा अट्र्याक्टिभ क्याश ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क, एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेज सँग भनेदेखि वाउ।
1: सपना तपाईँको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंक को बबाल फेस्टिव अफर, सेवा शुल्क मात्र 0.5%, रु 3 लाख सम्म को निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्ष सम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने मात्र 4.90%, सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

यो दसैँमा सेन्सेका सामान किन्दा 30,100 रुपियाँसम्म क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सब एक्सन निशुल्क, अनि बम्परमा डिजी वासिङ मेसिन जित्ने मौका, 0% EMI नागरिकता भए पुग्छ। सेन्से अध्यारो पछि उज्यालो आउँछ।

0: दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजीका घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिस वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई नागरिकता भए पुग्छ।
1: एलजीको उपहार मनाऊ दसैँ तिहार।
2: ए भतिज, यो चाड पर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु, कति खानु हो?
3: त्यसैले त राजा च्याउरै खानुस् भनेको नि काका। माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् कायदा, माछा मासुमा भएको सबै तत्व पनि पाइने
4: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
3: हामीले राजा च्याउ त्यसै भनेको हो र।
5: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
6: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
7: अब नेपाली रेडियो नेटवर्कमा आज साथमा हुनुहुन्छ बिनु शर्मा।
8: सशस्त्र प्रहरी बलका आईजी वंशीराज दाहालले बिचौलिया इनाम सापकोटासँग संवाद हुने गरेको र उनलाई प्रधानमन्त्रीको लोकेशन सम्बन्धी जानकारी समेत दिएको सनसनीपूर्ण खुलासा गरेका छन्। पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरी कार्यालयमा भेटेपछि छानबिनको दायरामा आएका आईजी दाहालमाथिको अनुसन्धान सकिएको छ। सशस्त्रका अर्का आईजी अञ्जनी कुमार पोखरेलले जाँचबुझ सकेर गृह मन्त्रालयमा प्रतिवेदन बुझाइसकेका छन्। यो गम्भीर सुरक्षा चुहावट र प्रतिवेदन गृह मन्त्रालयमा पुगेपछि अब गृहमन्त्रीले के गर्लान् भन्ने चासो चौतर्फी बढेको छ। यो घटनाको शुरूआत असोज 11 गते बिहानबाट हुन्छ। एआईजी दाहालले बिहानै टेकु स्थित उपत्यका अपराध अनुसन्धान कार्यालयमा गएर पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरासँग भेटेका थिए। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार चोलेन्द्रले बिचौलिया इनाम सापकोटालाई प्रयोग गरेर सम्पत्ति शुद्धिकरण मुद्दामा थुनामा रहेका दीपक भट्ट र सुलभ अग्रवालको मुद्दामा भित्रभित्रै चलखेल गरिरहेका थिए। जब यो सम्बन्ध बाहिर आयो, प्रहरी प्रधान कार्यालयले दाहाल र इनाम बीच भएको कुराकानीको विवरण सशस्त्रको जाँचबुझ अधिकृतलाई उपलब्ध गरायो। त्यही विवरणका आधार एआईजी दाहालसँग बयान लिएको थियो। बयानका क्रममा दाहालले बिचौलिया सापकोटासँग संवाद हुने गरेको समेत स्वीकार गरेका छन्। दाहाल र इनम दुवैजना झापाका हुन्। बयानमा दाहालले चिन्जान र जिल्लावासी भएको हुनाले वाट्सएप र मोबाइलमा कुरा हुने गरेको दावी गरे पनि वाट्सएपमा उनले इनमलाई प्रधानमन्त्रीको लोकेशन बारेसम्म जानकारी दिएको समेत उनले आफै खुलासा गरेका छन्। सम्पत्ति शुद्धिकरण मुद्दामा अनुसन्धानको दायरामा रहेका बिचौलिया इनम सापकोटा असोज 14 गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नयाँ दिल्ली जान लाग्दा पक्राउ परेका थिए। इनम पक्राउ परेपछि गृह मन्त्रालयले असोज 19 गते एआईजी दाहाललाई निलम्बन गरेर एआईजी अञ्जनी कुमार पोखरेललाई जाँचबुझ अधिकृत तोकेको थियो। अहिले एआईजी पोखरेलले छानबिन सकेर प्रतिवेदन बुझाइसकेका छन्, जसले दाहालले सशस्त्र प्रहरी नियमावली 2072 विपरीतको कार्य गरेको निष्कर्ष निकालेको छ। अब यो प्रतिवेदनको आधारमा एआईजी दाहाललाई थप कार्यवाही गर्ने वा निलम्बन फुकुवा गर्ने भन्ने अन्तिम निर्णय गृह मन्त्रालयले गर्नेछ। त्यसैले अहिले सबैको नजर गृहमन्त्री गुरूङमाथि टिकेको छ। अब के गर्लान् गृहमन्त्री?

यो दसैँमा पेकोको सामान किन्दा 30,200 रुपियाँसम्म क्याशब्याक र निश्चित उपहार पाउनुहोस्। वासिङ मसिनमा 6 केजी सर्फ एक्सेल, डिसवासरमा 2 वटा वासिङ ट्याब्लेट, फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर र डबल डोर रेफ्रिजरेटरमा इलेक्ट्रिक केटल निशुल्क, साथै एसीमा निशुल्क जडान, 0% ब्याजमा सजिलो किस्ता र 12 वर्षसम्मको वारेन्टी।

0: हेल्थसँग कहिले गर्दिन सम्झौता, किनकि मसँग छ मेरो हेल्दी फ्रेन्ड
1: गुड लाइफ डाइजेस्टिभ बिस्किट।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब जनता जान्न चाहन्छन्। आजको जनता जान्न चाहन्छन्का लागि हामीसँग हुनुहुन्छ मधेस प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री लखनदास तत्मा।
2: जनता जान्न चाहन्छन्का साथमा ग्लोबल आइडी ब्याङ्क, सबैका लागि ब्याङ्क। This home internet.
4: 3.5 महिनादेखि मन्त्रीमा हुनुहुन्छ। मन्त्री हुनुभन्दा अगाडि र मन्त्री भइसकेपछिको व्यस्तता कस्तो हुँदो रहेछ?
5: स्वाभाविक कुरा हो, तपाईँको अब पहिला सामान्य संसदको भूमिका सदन र जनताको बीचमा हुन्थ्यो। अहिले मन्त्री भइसकेपछि मन्त्री भनेको यो मधेस प्रदेशको 8 जिल्लाको मन्त्री हो, त्यसमा तपाईँको मन्त्रालयदेखि सबै 8 जिल्लाको जनताको विषयवस्तु, जनताको समस्या सुन्ने, त्यसको निदान गर्ने, फेरि हाम्रो मन्त्रालयको विभिन्न प्रकारको कार्यक्रमहरू त्यसमा सहभागी हुने, आफ्नो जवाब दिने, धेरै त्यो र यसमा धेरै फरक छ। हजुर, मन्त्री भइसकेपछि स्वाभाविक कुरा हो जिम्मेवारी बढ्छ, व्यस्त हुन्छ, अनेकौं तपाईँको मन्त्रालयको राज्यको विभिन्न कार्यक्रमहरूमा सरिक हुनुपर्छ, त्यस्तो छ।
4: भनेको भ्याइ नभ्याइको अवस्था हुँदो रहेछ त्यसो भए। शिलान्यास उद्घाटन कतिको निम्ता आउन थालेको छ, बढेको छ उद्घाटन शिलान्यासमा?
5: अहिले शिलान्यास उद्घाटनको कुरा अहिले त छैन, यो आर्थिक वर्षको 83-84 अब काम शुरू हुने अवस्थामा छ, अब त्यो होइन। तर बढी व्यस्त तपाईँको नीतिगत कार्यक्रमहरू छन्, जस्तै हामी योजना त बनायो, 83-84 योजना तथा कार्यक्रम बनायो, र धेरै योजना तथा कार्यक्रमहरूले तपाईँको नीतिगत छ, जसमा हामी कार्यविधि बनाएर अगाडि बढ्नुपर्छ, त्यसमा हामी अहिले धेरै व्यस्त छु। मन्त्रालयको पनि व्यस्त छ।
4: अब मधेस प्रदेशमा मन्त्री हुनुभएको छ, सामाजिक मन्त्री हुनुहुन्छ, खेलकुद पनि सँगै छ यहाँको, यी दुवै क्षेत्रमा के कस्ता समस्या रहेछन् र कसरी समाधान गर्न सकिन्छ भन्ने प्रयासमा हुनुहुन्छ यहाँ?
5: अब समस्या त धेरै छ पत्रकारजी। समाज कल्याण मन्त्रालय भनेको युवा, महिला, अति विपन्न र सीमाकृत वर्गहरू होइन, दलितहरूलाई जीवनशैलीमा परिवर्तन गर्ने जस्ता कार्यक्रम ल्याउनुपर्छ। विगतको के अभ्यास रहेछ भन्दाखेरि, यो समाज कल्याण मन्त्रालयमा विभिन्न प्रकारको घाटहरू निर्माण गर्ने, मन्दिरहरू निर्माण गर्ने, तर यसपालिको हाम्रो यो बजेट बनाउँदाखेरि हामीले त्यो गरेन, थोरै मात्रामा गरे, तर बढी हामी नीति तथा कार्यक्रम अनुसार धेरै कार्यक्रम ल्याएछु। जस्तै अब दलित महिलाहरूलाई रोजगारी दिने, रोजगारी दिएर सम्भव हुँदैन, त्यसलाई व्यवसायसँग जोड्ने, त्यसको लागि हामी स्टार्टअप लोन ल्याएको छौं। र अर्को कुरा, मधेस प्रदेशको 8 जिल्लामा तपाईँको के भन्छ यो खाने, स्वच्छ खाने पानी र शौचालय हामी कर्मिक रूपले होइन, कर्मागत योजनामा हामी कन्भर्ट गरेर कर्मिक रूपले हामी 8 जिल्लामा यसरी गर्ने। र अर्को कुरा, तपाईँको दलित बच्चाहरू, मधेस प्रदेशको दलित बच्चाहरू लोकसेवा तयारीको निम्ति या शिक्षक सेवा तयारीको निम्ति पोखरा या काठमाडौँ जानुपर्ने बाध्यता थियो, र यसपालिदेखि तपाईँको त्यहाँ जानु पर्दैन, त्यसको लागि हामी मधेस प्रदेशको जनकपुरमा सेन्टरमा त्यो लोक सेवा तयारी र शिक्षक सेवा तयारीको निम्ति निशुल्क त्यस्ता किसिमको बाल बालिकालाई, विद्यार्थीहरूलाई हामी व्यवस्थापनको निम्ति यहाँ 1,47,00,000 रुपियाँ भवनमा छुट्याएको छु। अब त्यो दशैं पछि टेन्डर हुन्छ।
4: नीतिगत काममा लाग्नु भएको छ। मधेस प्रदेशमा खेलकुदको क्षेत्रमा चाहिँ त्यति प्रचार पनि भएको सुनिँदैन, खासमा खेलकुदको क्षेत्रमा चाहिँ गतिविधि नै नभएको हुन् कि खेलकुदको क्षेत्रमा चाहिँ के गर्दै हुनुहुन्छ?
5: खेलकुदमा तपाईँको अब हाम्रो मन्त्रालयको दायरा र बजेटलाई प्राथमिकता दिएर हामी त्यसमा पनि हामी लगानी गरेको छौं। यसपालि जस्तै 10 राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा हुँदैछ, त्यसको लागि अब यहाँ हाम्रो के भन्छ यो अनुमानित खर्च बजेट हामी 6 करोड जति बनाएको छ, तर यसमा बजेट त अपुग छ, त्यो कार्यक्रम हो। अर्को कुरा तपाईँको अब खेलकुदमा दलित बच्चाहरूलाई, अति विपन्न परिवारका खेलाड़ीहरूलाई कसरी खेलप्रति आकर्षण गर्ने, त्यसको एउटा हामी कार्यक्रम ल्याएको छौँ, त्यो पनि नीतिगत कार्यक्रम। जस्तै त्यस्ता किसिमको बच्चाहरूलाई एउटा हुन्छ नि बीजकको रूपमा मेटेरियल वा सामग्री वा आर्थिक रूपमा केही सहयोग गरेर त्यस्ता खेलाड़ीहरूलाई खेलप्रति आकर्षित गर्ने र मधेस भनेको खेलाड़ीहरूको लागि राम्रो पहिचान गर्ने ठाउँ हो र त्यसको निम्ति हामी के गर्ने नगरपालिकासँग या मैले तपाईँ के भन्छ विभिन्न वार्डसँग सहकार्य गरेर कहाँ खेल विद्यालयहरूसँग सहकार्य गरेर विद्यालयको खेल मैदान छ कि छैन त्यसमा मधेस प्रदेशको हिसाबले के कस्ता कामहरू हामी गर्न सकिन्छ खेलाड़ीलाई कसरी खेलप्रति आकर्षित गर्ने त्यस्ता विभिन्न कार्यक्रम छ हाम्रो मन्त्रालयमा यसरी हामी अगाडि बढेको छु अहिलेसम्म
2: जनता जान्न चाहन्छन् का साथमा ग्लोबल आयनी बैंक सबैका लागि बैंक दिस होम इन्टरनेट
3: अवस्त यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै भोलि बिहान 5:30 बजे पुनः उपस्थित हुनेछौ आजलाई बिदा दिनुहोस् नमस्कार
6: सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz
7: खुशीको खबर विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिल वस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ
8: शुभारम्भको अवसरमा विशेष छुट थप जानकारीका लागि आले डेन्टल बाढगंगा 1 जितपुर कपिल वस्तु एभरेज बैंक नजिकै
9: यो बाइक बिग्रेर हैरानै पार्यो जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ यो बाइक बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला
10: अब फेरि बनाउनमै पैसा खर्च नगर नयाँ बाइक किन नगरु
9: नयाँ बाइक त किनौला तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन
10: पैसा नपुगेर के भयो त बाढगंगा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ
9: ए हो र त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो
10: हो नि आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ
11: हजुर नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाढगंगा अटो ट्रेडर बाढगंगा 1 बैरिया कपिल वस्तु
9: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा बाढगंगा अटो ट्रेडर्स पुरानो झन्झट छोडौ नयाँ टिभीएस चढौ
11: सम्पर्क नम्बर 076-550-111 98-570-31-363 र 98-019-43-064
9: दसैँ आयो नयाँ बाइक चढ्ने सोचमा हुनुहुन्छ त्यसो भए यो दसैँ बनाऊ अझै विशेष
12: बजाजले ल्याएको छ बजाज गेम अफ पावर खेल्ने
9: हो नि खेल्ने हो जित्ने हो
11: यस दसैँमा बजाज मोटरसाइकल वा चेतक स्कुटर खरिद गर्नुहोस् र जित्नुहोस् 1 लाख रुपियाँ सम्मको पुरस्कार स्मार्ट वाच र बजाजका विशेष उपहार सँगै अभियानका भाग्यशाली विजेताले रविन्द्र ढाट CR7 होर्रा अर्थात सञ्जन गौतम र दिपेन्द्र सिंह ऐरीसँग प्रत्यक्ष भेट्ने मौका पाउनेछन्
9: कुनै पनि बजाज बाइक खरिदमा पाउनुहोस् रु 7,000 देखि 1 लाख सम्मको छुट
12: त्यसैले यो दसैँमा बजाज किन्नुहोस् र सहभागी बन्नुहोस् गेम अफ पावरमा
11: केदारनाथ अटोमोबाइल प्राली बाढगंगा 1 बैरिया तपाईँको आफ्नै बजाज सोरुम
9: सम्पर्क नम्बर 98-570-50-243 98-013-51-417 र 98-013-51-423 होइन ए दाई कता हो लखर लखर बाइक डोराउँदै
10: कहाँ हुनु र भाइ यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त आज पनि अफिस जाने बेला बिग्रियो नयाँ किनौ भने पुरै पैसा छैन
9: चिन्ता लिनु पर्दैन बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ अनि नयाँ किन्न पैसा छैन चिन्ता लिनु पर्दैन नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ
12: जेनुन नै ठिक छ जेनुन नै ठिक छ
13: हजुर जुनसुकै पुरानो बाइक लिएर आउनुहोस् बजाजको नयाँ डोमिनार पल्सर प्लाटिना एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्
9: अनि सुन्नुहोस् त यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ
12: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न सम्झनै पर्ने ठाउँ
9: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्राली बाढगंगा एक बैरिया कपिल वस्तु
13: थप जानकारीका लागि सम्पर्क नम्बर 9857502443 9806225243 र 9813514417
7: खुसीको खबर विगत चार दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको चार नम्बर जितपुरमा यही श्रावण चार गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
8: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल बाढगंगा एक जितपुर कपिलवस्तु एभरेस्ट बैंक नजिकै।
14: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुईतर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
15: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
16: अब के गर्नु त, राम्रै त छ नि। कहाँ राम्रो डिजाइन छ, कुन सुनसादी पसल राम्रो हो, जानेको मान्छेले भने पो थाहा हुन्छ नि।
15: ल तपाईँ पनि बिहान भरि सम्झाए न्यू अर्घाची ज्वेलर्स बाढगंगा नगरपालिका चार जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र सुहा।
16: लौ लौ त्यसो भने जान्त नि न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कच्चा कुचुक्क पारेर तिम्रा डिजाइनका गहना ल्याउँला भयो त।
13: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स चार नम्बर जितपुर दौलीहवा रोड कृषि विकास बैंकको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
15: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
9: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स चार नम्बर जितपुर दौलीहवा रोड कृषि विकास बैंकको अगाडि।
16: न्यू अर्घाखाँची ज्वेलर्स प्रोप्राइटर गोकुल खनाल, मोबाइल 9800795526 र 9847082790।
9: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
11: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाडजोर्नी नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
9: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यातिएको, भाँचिएको, हाड जोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
11: सम्पर्क पाल्पा भैरव मेडिकल हल श्रवण पथ बुटवल साझा हस्पिटलको अगाडि।
9: सम्पर्क नम्बर 0175349050, 0175359005 र मोबाइल 9857078010।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर साह्रै छ र बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन।
2: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको? यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल चार नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियोवा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
3: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र अस्पताल युनाइटेड हस्पिटल बारगुङका चार ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्ने सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस पाचेघर।

0: बीबीसी नेपाली सेवाको साझा पखबाट शरद केसीको नमस्कार। आज कार्यक्रममा नेपाली कांग्रेसको नेतृत्व चयनमा ढिलाई, पटक पटक समय सार्दै मतदान, अब भने भोलि मात्र, परिणाम चाहिँ कहिले आउँछ?
1: म्याक्सिमम लाग्यो भने 3 दिन नत्र 2 दिन भित्रमा म रिजल्ट दिलाउँछु।
0: अर्को दल एमालेको आन्तरिक राजनीति बारे पनि चर्चा, नेता रघुवीर महाशेरसँग कुराकानी, अनि
2: लास नै भेटेको छैन, कतिखेर त आउँछ कि जस्तो नि लाग्छ है, तर आउँदैन होला।
0: भोटेकोसीको बारीमा बेपत्तालाई सम्झिरहेका तिनका परिवारजनको पीड़ा। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: प्रदीप बस्यालबाट समाचार सुन्नुहोस्। पूर्वी युक्रेनी शहर क्रामातोक्समा दुईवटा बसमा भएका आक्रमणमा कम्तीमा 30 जनाको मृत्यु भएको बताइएको छ। स्थानीय अधिकारीहरूले सार्वजनिक गरेका तस्विरहरूमा जलेर ध्वस्त भएका बस र सड़कभरि छरिएका भग्नावशेषहरू देखिन्छन्। उक्त क्षेत्रका प्रमुखले रूसले जानाजान सर्वसाधारणलाई निशाना बनाएको र युद्ध सम्बन्धी सबैजसो नियमहरूको उल्लंघन गरेको आरोप लगाएका छन्। सुरक्षा अवस्था बिग्रिएको भन्दै उनले क्रामातोक्स र नजिकैको स्लोभियान शहरमा सार्वजनिक यातायात सेवा बन्द गर्ने आदेश दिएका छन्। युक्रेनको राजधानी शहर किएवमा पनि दुईवटा छुट्टा छुट्टै आक्रमणमा परि 3 जनाको मृत्यु भएको बताइएको छ। मध्यपूर्वबाट हुने पेट्रोलियम आपूर्तिलाई लिएर व्याप्त चिन्ताका कारण तेलको मूल्य थप 5% वृद्धि भएको छ। अन्तर्राष्ट्रिय मापदण्ड मानिने ब्रेन्ट क्रूडको मूल्य प्रति ब्यारल $105 भन्दा केही माथि पुगेको छ। बीबीसीका सेवास्टियन असर भन्छन्, एक्सियस न्यूज साइटले वाशिङटनले नोभेम्बरको मध्यावधि निर्वाचन अघि इरानमाथि नयाँ आक्रमणहरू गर्न सक्ने भन्ने खबर छापेको छ। बीबीसी संवाददाताको भनाई, त्यस्ता खबरले पछिल्लो यस मूल्य वृद्धिलाई बढ़ावा दिएको विश्लेषकहरू बताउँछन्। तर एकजना बजार विश्लेषकका अनुसार यो वाशिङटनले तेहरानमाथि दबाव बढ़ाउने प्रयास मात्रै पनि हुन सक्छ। साउदी अरबको राजधानी रियादमा ठूला विस्फोटनका आवाजहरू सुनिएका छन्। इरान समर्थित यमनका हुती विद्रोहीहरूले रियाद विमानस्थलमा आक्रमण गरेको दावी गरेका छन्। साउदी नेतृत्वको गठबन्धनले भने हुथीहरूले रियादलाई लक्षित गरी प्रहार गरेका दुईवटा ब्यालिस्टिक क्षेपास्त्रलाई विजयमा रोकेको जनाएको छ। सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको एउटा भिडियोमा विमानस्थलबाट धुवाको ठूलो मुस्लो निस्किरहेको देखिन्छ। यस विषयमा कुनै आधिकारिक पुष्टि भएको छैन, तर विभिन्न स्रोतहरूले त्यहाँ रोकिएको एउटा खाली विमानमा प्रहार भएको जनाएका छन्। इजरायलले अधीनस्थ पूर्वी जेरुसलममा रहेका ब्रिटिश वाणिज्य दूतावासलाई नियोगका रूपमा घटाएको छ। गैर कानूनी रूपमा बनाइएका वेस्ट ब्याङ्कका बस्तीबाट उत्पादन हुने इजरायली सामानहरू प्रतिबन्धित गर्ने ब्रिटेनको निर्णयको विरोधमा इजरायलले यसअघि उक्त कूटनीतिक भवन पूर्ण रूपमा बन्द गर्ने धम्की दिएको थियो। करिब 200 वर्षदेखि सञ्चालनमा रहेको उक्त कूटनीतिक भवनमा अब कम कर्मचारीहरू हुनेछन् र इजरायलले उसका गतिविधिको दायरा सीमित हुने भनेको छ। ब्रिटेनले इजरायललाई वाणिज्य दूतावास बन्द गर्ने कुनै कानूनी अधिकार नभएकोमा जोड़ दिइरहेको छ। र यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार क्यानाडाकी कवि, लेखिका तथा अनुवादक एन कार्सनले पाउने नोबेल पुरस्कार समितिले घोषणा गरेको छ। कार्सनका सिर्जनाहरूमा प्राय पद्य, गद्य र संवादको सम्मिश्रण पाइन्छ। समीक्षकहरूले त्यसलाई कुनै निश्चित विधामा नबाँधिने मिश्रणका रूपमा व्याख्या गर्ने गर्छन्। 76 वर्षीय कार्सन 20 वटा भन्दा बढ़ी पुस्तक एवं अनुवाद कृतिकी सर्जक हुन्। काव्यिक उपन्यास अटोबायोग्राफी रेड उनका सबैभन्दा चर्चित कृति मध्ये गनिन्छ। ग्रीक मिथकको आधुनिक प्रस्तुति रहेको उक्त कृतिले समलिङ्गी पहिचानको विषयलाई समेटेको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईलाई स्वागत छ। काठमाण्डुमा जारी नेपाली कांग्रेसको महाधिवेशन 5औं दिन पुग्दा समेत नेतृत्व चयनको निम्ति मतदान हुन सकेको छैन। आज पटक पटक मतदानको समय सार्दै उक्त पार्टीले अब भोलि बिहान मात्र मतदान गर्ने निर्णय गरेको छ। कांग्रेस सभापतिमा गगन थापा विरूद्ध पनि उम्मेद्वारी परेको छ। उनका प्रतिस्पर्धी तुलनात्मक रूपमा कमजोर र अपरिचित अनुहार रहेको बताइन्छ। अन्य कतिपय पदमा भने चर्चित र वरिष्ठ नेताहरूबीच चुनावी भिडन्त हुन लागेकाले त्यसमा धेरै जसोको चासो पाइन्छ। तर कांग्रेसको मतदान किन निर्धारित समयमा हुन सकेन? कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्का,
1: चुनाव भनेपछि यो देख्दाखेरि चाहिँ 7,000 तान्छुन हो होइन, तर मतपत्र 2,87,000 जस्तो छाप्नुपर्छ। हाम्रो 23 वटा क्लस्टर छ, त्यसमा मेरो चाहिँ डिजिटल सिग्नेचर हो। मतदान अधिकृतहरूको चाहिँ 32 जना चाहिँ कानून व्यवसायीहरूले, वरिष्ठ अधिवक्ताहरूले मतपत्र चाहिँ सही गर्न भ्याउनु भएन। 3 बजेतिर दिउँसो चाहिँ फेरि सुरु गरे भ्याउँथे म, 3 बजे चाहिँ सुरु गरे भने बेलुका चाहिँ 12:21:02 जान सक्ने आकलन गरी यो राति चाहिँ तपाईँलाई थाहा छ नि अब मतदाताहरू पनि यही हो अलिअलि केही होला अलिअलि यसो केही खायो अरे भनेपछि फेरि झगडा सगडा होला कसैले कसैलाई पानतुन गर्ला त्यति भयो भने त्यो त नमजा हुन्छ नि अहिलेसम्म मैले स्मुथली फाँकिराखेको जस्तो लाग्छ राति चाहिँ गरेर के नै गरेँ भन्ने निष्पक्षता पनि अहिले मान्छेले शङ्का गर्ने ठाउँ भएको हुनाले मैले भोलि बिहान 7 बजे गरिदियो बेलुका चाहिँ 3 बजेसम्मलाई समय राखेको छु 7 देखि 3 सम्म भयो भने चुनाव सिद्धिहाल्छ भनेर मैले राखे हो त्यसमा कहीँ केही खोट छैन
0: तर 3 बजे सकिएला त
1: टाइम मैले चाहिँ क्यालकुलेसन गर्दाखेरि सिद्धिन्छ भनेरै राखे हो 3 बजेसम्म सिद्धेन भने नि 4 गर्ला 5 गर्ला त्यो 2 घन्टा भन्दा तलमा चाहिँ हुँदै हुँदैन
0: 5-6 दिन त भइसक्यो मतगणनाको अन्तिम परिणाम आउन चाहिँ कति समय लाग्छ फेरि
1: मतगणना हाम्रो केन्द्रीय कार्यालयमै गन्नी चाहिँ वातावरण मिलाएको छ मैले 10-12 काउन्टर राखिदियो भने चाहिँ त्यो मिसिनले गर्ने जस्तै चाँडै नै हुन्छ भन्ने लाग्छ मलाई म्याक्सिमम लाग्यो भने 3 दिन नत्र 2 दिनभित्रमा म रिजल्ट ल्याउँछु
0: उनी थिए कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्का अर्को दल नेकपा एमाले राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी पहिलो पटक वरिष्ठ नेताको रूपमा सहभागी भएको बैठकले सो निर्णय गरेको हो विगतमा नेतृत्व परिवर्तनको निकै चर्चा भइरहेको एमाले राष्ट्रिय भेला चाहिँ किन गर्न लागेको यो प्रश्न हामीले सोधेका थियौं एमालेका उपमहासचिव रघुवीर महासेठलाई
4: मंसिरमा चाहिँ हामी चाहिँ 7 प्रदेशमा एकै दिन वार्ड र पालिका अधिवेशन गर्ने निर्णय गरेका छौं त्यस पछाडि हामीले एउटा राष्ट्रिय भेला र त्यसपछि हामी प्रदेश स्तरीय भेला गर्छौं त्यसको मुख्य उद्देश्य भनेको जुन प्रकारले अहिले एमालेमाथि आक्रमण भएको छ सत्ता पक्षबाट त्यो कुरा सँगसँगै हामी राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिक सम्बन्धी जानकारी गराउन पार्टीलाई पुनर्जागरणको लागि अर्थात् अझ ऊर्जा दिनको लागि कार्यकर्तामा उत्साह ल्याउनको लागि र आगामी चुनावलाई लक्षित गर्दै हाम्रो यो भेला हुन्छ
0: भनेपछि अब यो नेतृत्व परिवर्तनको मुद्दा चाहिँ त्यहीबाट सिद्धिन्छ औपचारिक रूपमा
4: नेतृत्व परिवर्तन गर्नुपर्छ भनेर कसैले पनि हिजो पनि भनेको थिएन पुनर्गठनको कुरा उठाएको थियो र त्यो पनि विधेयक प्रक्रिया मार्फत जानको लागि त्यसैले यो नेतृत्व परिवर्तन कुरा त न हिजो थियो न आज छ न भोलि रहनेछ त्यसको त हाम्रो विधि प्रक्रिया छ त्यो विधि प्रक्रिया अब महाधिवेशन छन् जे गर्नुपर्छ त्यो त्यही बेला निर्णय हुन्छ त्यो
0: विशेष महाधिवेशन गर्ने राष्ट्रिय भेला गर्ने अनेक विधि प्रक्रिया थिए त्यसको पनि माग भइरहेको थियो नि पार्टीमा त
4: होइन माग भएको होइन छलफलको लागि यो कुराहरू लगेको
0: हो हस्ताक्षर अभियान चल्यो पार्टीका महासचिवहरू वरिष्ठ नेताहरू कैयौंले त्यो मुद्दा उठाएर हिँडेको बैठकमा समेत कुरा उठाएको भनेर आयो त्यो सबै गलत थियो त
4: सिग्नेचर गर्ने अभियान भएको जस्तो मलाई लाग्दैन मौखिक कुरा भयो होला
0: तपाईँको जुन आज बोली सुन्यो यो त अलिक तपाईँको पार्टी अध्यक्षले दिएको चेतावनी पछि अलिक तर्से जस्तो सुन्यो नि त तपाईँको आवाज
4: हेर्नुहोस् पार्टी अध्यक्षले कसैलाई चेतावनी दिए जस्तो मलाई लाग्दैन र चेतावनीको कुनै अर्थ पनि हुँदैन सबै विधि प्रक्रियाबाट आएको छ चेतावनीले केही हुनेवाला छैन चेतावनी यदि दिनुभएको छ भने त्यसको कुनै अर्थ छैन किनकि पार्टीभित्र विधान छ विधि प्रक्रिया छ त्यसैले चेतावनी दिनु नदिनु कुनै अर्थ चाहिँ मैले बुझेको छैन कि
0: तर विगतमा तपाईँले पनि हामीसँग त पुनर्गठनको आवश्यकताको बारेमा व्यापक बहस गर्नुभयो भन्नुभयो पनि
4: होइन मैले सुन्नु पुनर्गठनको बारेमा मैले एकदमै गरेको जस्तो मलाई लाग्दैन
0: मसँगै कुरा गर्दाखेरि
4: देशको होइन देशको आवश्यकता हो पार्टीमा ऊर्जा ल्याउनु पर्छ ऊर्जा कसरी ल्याउने हो त्यो विषय बारेमा सोच्नु पर्छ भन्ने मेरो हिजो पनि भनाइ थियो आज पनि भनाइ छ कसरी हुन्छ जसरी हुन्छ पार्टीभित्र चाहिँ ऊर्जा उत्पन्न चाहिँ ऊर्जा चाहिँ ल्याउनु पर्यो उत्पन्न गर्नु पर्यो
0: अब त्यो अध्यक्षमा केपी शर्मा ओलीलाई राखेर पनि त्यो सम्भव छ भन्ने तपाईँलाई लाग्छ
4: सुन्नुहोस् न उहाँलाई हटाउनलाई पनि त विधि प्रक्रिया चाहियो नि त
0: भनेपछि तपाईँहरूको बल पुगेन भन्ने निष्कर्षमा तपाईँहरू पुग्नुभयो त्यसो भए के हो
4: सुन्नुहोस् न त्यस्तो केही पनि होइन न मैले भने नि हिजो नेतृत्व परिवर्तन गर्ने कुरा हिजो पनि थिएन पार्टीलाई पुनर्गठन गरेर कसरी बलियो बनाउने त्यो कुरा हिजो पनि भएको थियो र यो जति भेला हामी गर्दैछौँ त्यो सबै पार्टीलाई बलियो बनाउनलाई नै गर्दैछौँ
0: उनी थिए नेकपा एमालेका नेता रघुवीर महासेठ तपाई बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। हामीले भोटेकोशी त्रिशुली नदीको बाढीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवन उपयोगी जानकारी सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौं। कार्यक्रम अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। सरकारले उक्त बाढ़ीमा परेर बेपत्ता भएकाहरूसँग सम्बन्धित समेत 3 अध्यादेश राष्ट्रपति समक्ष सिफारिश गरेको छ। मन्त्री परिषदको हिजोको निर्णय अनुसार आज सिफारिश गरिएको हो, जसमा भूमि र वन सम्बन्धी अध्यादेशहरू पनि रहेको जानकारी दिँदै राष्ट्रपति कार्यालयका प्रवक्ता तथा सहसचिव कृष्णबहादुर शाही।
5: राष्ट्रपति कार्यालयमा प्राप्त भएपछि हामी राष्ट्रपतिज्यूको नयाँ सचिवालयमा जानकारी गराउँछौ। त्यो जानकारी भएको छ, प्रक्रियागत हिसाबले अध्ययन शुरू भइसकेको छ आजदेखि।
0: विपद सम्बन्धीको बारेमा त केही बाहिर आइरहेको छ, तर अन्य अध्यादेशको अन्तर्वस्तुको बारेमा केही भन्न मिल्छ तपाईँले?
5: होइन, अहिले चाहिँ राष्ट्रपति कार्यालयले प्राप्त मात्रै गरेका छ र त्यसलाई चाहिँ अध्ययन गर्ने विज्ञजीवहरू हुनुहुन्छ, कार्यालयले अध्ययन गर्न बाँकी छ। अहिले खालि के हो भने कार्यालयमा प्राप्त भएको मात्रै हो र त्यसलाई चाहिने गरिएर अथवा नेपाल सरकारले पेश गरेका कुराहरू हेर्दै निकाय अथवा चाहिने विज्ञहरू हुनुहुन्छ, उहाँहरूले हेरेपछि मात्रै त्यो कुरो बाहिर आउँछ।
0: उनी थिए राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर शाही। बाढ़ीमा हराइरहेकाहरूका परिवारलाई राहत दिन र अन्य काम सहज तुल्याउन सरकारले अध्यादेश सिफारिश गरेको बताइएको छ। बाढ़ीबाट विस्थापित भएकाहरूमा परिवारका सदस्य गुमाएकाहरू पनि छन्। परिवारको सारथी गुमाउँदाको पीड़ाले छटपट्टीमा रात बिताइरहेकाहरूको पीड़ा पस्किँदैछिन्। नुवाकोटबाट शक्तिमाया तामाङ।
6: रसुवाको आमा छोदिङमो गाउँपालिकाकी लक्ष्मी यालमोघलेकी परिवारको जीवन सोचे जस्तै चलिरहेकोमा गत भदौ 10 गते आएको बाढ़ीले जिउने सहारा खोसेपछि हिजो आजको समय बिताउन कठिन भइरहेको उनले बताइन्। 3 सन्तान लिएर शिविरमा बसिरहेकी उनलाई शनिबार नाइदी हुन्थ्यो जस्तो लाग्छ भन्दै उनी भक्कानी।
7: जुन दिन त डाक्टर हुन्छ त्यही दिन आउँछ रे बाबा बहिर गएको छ भनेर भन्दाखेरि बहिर हुँदाखेरि त मम्मी भिडियो कल आउँथ्यो अनि बाबालाई फोन गर्नु न मात्रै भनेर बस लाज पनि भेटेको भए पनि अलिकति त चित्त त बुझ्थ्यो। लास नि भेटेको छैन, कतिखेर त आउँछ कि जस्तो नि लाग्छ है, तर आउँदैन होला।
6: पासाङ ज्योमो तामाङलाई अहिले बुढेसकालमा छोरा गुमाउँदाको पीड़ा छ। उनी भन्छिन् लास मात्र भए पनि भेटेको भए चित्त बुझाउन सक्थे होला, विपनामा नभेटे पनि सपनीमा भए पनि भेट्छ कि भनेर नाम जपेर सुत्छु, तर सपनीमा पनि भेटिँदैन।
8: फर्केर आउँछ उही के भने हेरेको आउँदैन, मामी भनेको भन्ला उही भन्दैन, छोराको याद आउँछ कान जाने, सपनामा देख्नु न देख्दै देख्दैन, मामी भनेको बोलाउँछ उही भनेको आउँदै आउँदै।
6: आफूहरू दिनमा मनोपरामर्श, विभिन्न संघ संस्थाबाट आउने मानिसहरू र साथीहरूसँगको घुलमिलमा बित्छ, तर सुत्ने बेला भएपछि विगत र भविष्य सम्झेर निदाउन नसक्ने गरेको उनीहरूले बताए। शक्तिमाया तामाङ, बीबीसी, नुवाको।
0: अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय विषय। अग्रमोर्चामा रहेको युक्रेनी शहर क्रामातोत्स्कमा सर्वसाधारण बोकेका 2 बसमाथि रूसले गरेको ग्लाइड बम हमलामा परेर 30 भन्दा बढ़ीको मृत्यु भएको छ। युक्रेनी राष्ट्रपति भलोदिमिर जेलेन्स्कीले आफूहरूले आक्रमणको उनकै शब्दमा आवश्यक जवाब दिने बताएका छन्। बीबीसी विवरणहरूमा आधारित रिपोर्ट प्रदीप बस्यालबाट।
3: रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सम्पूर्ण युक्रेनी औद्योगिक क्षेत्र डोनबासमाथि दावी गर्दै आएका छन् र सोही दावी अन्तर्गत मस्कोले ती क्षेत्रहरू कब्जा गर्ने प्रयास गरिरहेको छ। युक्रेनी अधिकारीहरूले सोही क्षेत्र अन्तर्गत पर्ने अर्को एक गाउँमा पनि 3 मृत्यु भएको बताएका छन्। डोनेस्कका क्षेत्रीय प्रमुखका अनुसार पछिल्ला घटनामा अन्य 18 घाइते भएका छन्। ती क्षेत्रीय प्रमुखले रूसले सकेसम्म धेरै सर्वसाधारणको ज्यान लिने उद्देश्यले यात्रुवाहक बसहरूलाई लक्षित गरेको आरोप लगाए। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले टेलिग्राममा एक पोस्ट लेख्दै भने रूसले डोनबासमा रहेका सम्पूर्ण जीवन नष्ट गर्ने प्रयास गरिरहेको छ र यसप्रति विश्वले प्रतिक्रिया जनाउनुपर्छ। उनले थप भने कड़ा प्रतिक्रिया ठ्याक्कै यस्तै प्रतिक्रिया जसको हकदार रूसीहरूले निम्त्याएका यी तमाम मृत्युका लागि उनीहरू आफै छन्। स्थानीय सरकारी वकिलहरूले सार्वजनिक गरेका तस्विरहरूमा बसको जलेको धातुको ढाँचा, भग्नावशेष र सड़कमा रहेका केही पीड़ित देखिन्छन्। मस्कोले पछिल्लो आक्रमणबारे हालसम्म कुनै प्रतिक्रिया जनाएको छैन।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पक्र यही सकिन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढ़ी प्रभावितहरूका लागि हाम्रो विशेष कार्यक्रम बीबीसी हातीमालो एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिनेछ। हामीलाई भने भोलि बेलुकी 9:15 निम्ति विदा दिनुहोस्। नमस्कार।
9: निर्माणको आधार निरन्तर सुन्दै रहनुहोस् सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
10: शरणं गच्छामि। यति बेला रातिको 9 बज्यो।
0: अब एकैछिनमा बीबीसी हात्तीमालो कार्यक्रम भोटेको त्रिशुली बाढी प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिनेछ। हामीलाई भने सोमबार बेलुकी 9 बजेसम्मको निम्ति बिदा दिनुहोस्। नमस्कार।

0: नमस्कार, म सञ्जय ढकाल
1: र म प्रतीक्षा खनालको
0: बीबीसी नेपालीबाट उत्पादित लाइफलाइन कार्यक्रम बीबीसी हातेमालोमा आज हामी विपदपछि बाल बालिकाका मनोसामाजिक आवश्यकताहरूबारे बाल मनोचिकित्सकसँग कुरा गर्छौं।
2: निन्द्रा राम्ररी नआउने, कहिले काहीँ धेरै नै रिसाउने, उनीहरूको व्यवहारमा परिवर्तन आउन सक्छ।
1: सम्पर्क प्रभावित भएका गाउँठाउँमा खाद्य असुरक्षासँग जुझ्ने बारे कस्ता तयारी?
3: कम्तीमा एउटा एक सिजनको लागि चाहिँ सामुदायिक तरिकाले खेती गर्ने सरकारको एउटा सहयोगमा
0: र बीबीसी दर्शको पाठशाला अन्तर्गत बाल बालिकाहरूका निम्ति शिक्षामूलक सामग्री।
1: जुनसुकै विपदमा पनि सबैभन्दा जोखिममा बाल बालिकाहरू रहने गर्छन्। बाढ़ी पश्चात ती क्षेत्रका बाल बालिकाहरूको मनोदशा प्रभावित भएका छन्। तर त्यो कसरी थाहा पाउने र त्यस्ता बाल बालिकालाई कस्तो सहयोग कसरी दिलाउने भन्ने बारे हामीले बाल मनोचिकित्सक डाक्टर अरूणराज कुमारलाई सोधेका छौं।
2: साधारणतया बाल बालिकाहरू अलि डराउने, आत्तिने, सानसानो कुरामा झन्झनाट हुने, उनीहरूको डेली रुटिनमा अलिअलि चेन्ज हुने, निन्द्रा राम्ररी नआउने, कहिले काहीँ धेरै नै रिसाउने, उनीहरूको व्यवहारमा परिवर्तन आउन सक्छ। यदि बाल बालिकाले आफैले देख्नु भएको छ, भोग्नु भएको छ या आफ्नो फ्यामिली परिवार बासहरू गुमाउनु भएको छ भने त्यसले डाइरेक्टली नै अफेक्ट गर्न सक्छ।
4: त्यस्तो अवस्थामा पुगेका बाल बालिकाहरूलाई अन्य साधारण बाल बालिकाहरूकै जस्तै अवस्थामा ल्याउनको लागि सकिन्छ?
2: धेरै जस्तो यस्तो बाल बालिकाहरू टाइम हुँदै गएपछि अनि स्पेसली सपोर्ट हामीले दियौँ भने नर्मल अवस्थामै फर्किन्छन्। कहिले काहीँ कोही बाल बालिकाहरू चाहिँ नि यसले गर्दा धेरै नै आती, राम्रो सुत्नै नसक्ने, अनि कहिले काहीँ चाहिँ नि एकदमै के बाँच्ने मरे पनि हुन्छ, सुसाइडल पनि हुने, त्यस्तो सिभियर प्रब्लम भयो भने चाहिँ नि स्पेसलिस्ट ट्रिटमेन्ट चाहियो। त्यो हाम्रो अहिले कान्ति बाल अस्पतालमा छ, साथमा मानसिक अस्पतालमा छ।
4: बाल बालिकाहरूलाई परिवार, शिक्षक, शिक्षिकाले संवेदनशीलसँग कसरी व्यवहार बोली वचन गर्न सकिन्छ?
2: हामी झर्किने भन्नाले उनीहरूलाई यो किन भइरहेछ, कसरी भइरहेछ, उनीहरूलाई बुझ्न खोज्ने, उनीहरूको कुरा सुनिदिने। कोही मान्छेले खर्रको बोल्न चाहन्छन्, कोही मान्छेले यसको बारेमा बोल्न चाहन्छन्, किनभने बोल्यो भने झन् उनीहरूलाई बढी दुःख हुने हुन्छ। त्यो हिसाबले चाहिँ नि यदि कोही बोल्न चाहन्छन्, कुरा गर्न चाहन्छन् भने यसको बारेमा सुनिदिने भनेर सपोर्ट गर्नुभयो भने टाइम हुँदै गएपछि यो इम्प्रुभ हुँदै आउँछ।
1: उनी थिए बाल मनोचिकित्सक डाक्टर अरूणराज कुवर, साथी मनिका विश्वकर्मासँग कुरा गर्दै।
0: रसुवा, नुवाकोट, धादिङ लगायतका बाढ़ी प्रभावित जिल्लामा करिब 1800 हेक्टर कृषि योग्य जमीन बगाएको सरकारको प्रारम्भिक अनुमान छ। ठूलो मात्रामा कृषि उत्पादन तथा भण्डारणमा पनि क्षति पुग्दा ती स्थानमा खाद्यान्न अभावको जोखिम रहेको प्रभावितहरू बताउँछन्। यसका साथै सड़क सञ्जालमा क्षति पुगेकाले सम्पूर्ण आपूर्ति प्रणालीमै अवरोध हुँदा प्रभावित क्षेत्रमा आउने दिनमा पनि खाद्य असुरक्षाको खतरा बढ़ेको छ। यस्तो अवस्थामा खाद्य असुरक्षासँग जुझ्न के गर्न सकिएला भनेर हामीले राष्ट्रिय योजना आयोगको राष्ट्रिय खाद्य तथा पोषण सुरक्षा समन्वय समितिकी विज्ञ सदस्य डाक्टर यमुना घलेलाई सोधेका छौं।
3: स्रोतको नै विनाश भयो, एउटा अन्नबाली एउटा कुरा भयो, पशुपन्छी एउटा कुरा भयो, होइन, अब माछा अर्को कुरा भयो, फलफूल अर्को कुरा भयो, त्यसै गरिकन त्यो भेगमा चाहिँ अवस्थित हाम्रा कृषिका कार्यालयहरू पनि धेरै सखाप भए, अब विलय भयो, र त्यो सँगसँगै कृषिलाई सेवा दिने अरू कार्यक्रमहरू पनि बैंकका कुरा भए, बिमाका कुरा भए, तीहरू पनि गए। र अर्को हामीले एक माछाको अनुसन्धान गर्ने माछाको अनुसन्धान केन्द्र पनि त्यही थियो त्रिशुलीमा, देशभरिकै लागि त्यो जानकारी दिने हाम्रो ठुलो अनुसन्धान केन्द्र थियो, त्यो पनि गयो। समग्रमा भन्ने हो भने यो खाद्य सुरक्षाको दृष्टिकोणले चाहिँ अलिक विकराल नै मलाई लाग्यो।
1: त्यो यस्तो अब संकटको बेलामा स्थानीय जनताले चाहिँ के गर्ने त, कसरी खाद्य असुरक्षा कम गर्ने अथवा के हुन सक्छ उपाय?
3: एउटा चाहिँ हामीले कोविडमा पनि एकदमै देखेको प्रभावकारी भएको खाद्य ब्याङ्कहरू, कि स्थानीय खाद्य ब्याङ्कहरूको चाहिँ सृजना गर्ने, बजार सुचारु नभएसम्म के गर्ने भन्ने हिसाबले त्यो स्थानीय सरकारको संयोजनमा त्यहाँ गर्नुपर्ने हो कि भन्ने अर्को लाग्छ मलाई। अहिले चाहिँ सबैजनाको घरमा विपत्ति छ र कतिजनाको घरको पुरुषहरू अथवा महिलाहरू अथवा काम गर्न सक्ने शक्ति गुमेको छ भनेदेखि सबैले आफ्नै खेती गर्न सक्ने अवस्था नहुन सक्छ। त्यसैले गर्दाखेरि कम्तीमा एउटा एक सिजनको लागि चाहिँ सामुदायिक तरिकाले खेती गर्ने सरकारको एउटा सहयोगमा ट्र्याक्टरहरूको सहयोग हुन सक्छ अथवा अरू मेसिनहरूको सहयोग हुन सक्छ। र तेस्रो कुरा चाहिँ कि अब त्यतापट्टि जतापट्टि असर कम परेको छ त्यताकोहरूको सहायता लिएर चाहिँ खास गरिकन स्थानीय हाटलाई चाहिँ एकदम सञ्चालनमा ल्याउनु पर्ने चाहिँ देख्छु।
0: उनी थिइन् राष्ट्रिय योजना आयोगको राष्ट्रिय खाद्य तथा पोषण सुरक्षा समन्वय समितिकी विज्ञ सदस्य डाक्टर यमुना घले, साथी प्रतीक्षा खनालसँग कुरा गर्दै।
1: तपाई बीबीसी नेपालीद्वारा उत्पादित लाइफलाइन कार्यक्रम बीबीसी हातेमालो सुनिरहनु भएको छ। यो कार्यक्रम तपाई रेडियो नेपाल तथा 50 भन्दा बढ़ी सामुदायिक रेडियो स्टेशनहरू मार्फत सुन्न सक्नुहुन्छ। साथै यी जीवन उपयोगी सामग्रीहरू तपाई हाम्रो वेबसाइटमा गएर पनि हेर्न सक्नुहुन्छ।
0: अब प्रस्तुत छ बालबालिकाका निम्ति शिक्षामूलक सामग्री बीबीसी दर्शको पाठशाला।
5: नमस्कार, बीबीसी दर्शको पाठशालामा म केशव कोइराला तपाईँलाई स्वागत गर्छु। यो श्रृंखलामा तपाई अंग्रेजी भाषाका केही उपयोगी पदावली र व्याकरणका केही कुरा सिक्न सक्नुहुन्छ। तपाईले अभ्यास गर्ने पर्याप्त अवसर पनि पाउनुहुन्छ। शुरूमा केही व्यक्तिले आफ्ना इच्छा व्यक्त गर्न भनेका वाक्यहरू सुनौ। यी इच्छाहरू वर्तमान हुन् कि विगतका? ठम्याउँदै गर्नुहोस् है त।
6: I wish I were taller.
7: I wish I could travel more.
5: हो, उनीहरूले आफ्ना वर्तमानका इच्छा बारे नै कुरा गरेका हुन्, तर उनीहरूले चाहेको कुरा चाहिँ अहिले पुगेको छैन। त्यो जनाउन उनीहरूले आई विश सँगै क्रियापदको पास्ट टेन्स प्रयोग गरे। ध्यान दिनुहोस् है, क्रियापद पास्ट फर्ममा भए पनि हामी आफूले इच्छा गरेको कुरा अलिक फरक भइदिए हुन्थ्यो भन्ने भावना व्यक्त गर्दैछौ। यो काल्पनिक परिस्थिति हो। वी आर टकिङ अबाउट द थिङ्स द्याट आर नट पोसिबल। पहिलो वाक्यमा एक महिलाले आफूसँग धेरै समय भइदिएको भए हुन्थ्यो भनेकी थिइन्। सम्झनुहुन्छ? प्लिज लिसन एन्ड चेक।
6: आई विश आई ह्याड मोर टाइम।
5: हा छैन, त्यो जनाउन उनीहरूले आई विश सँगै क्रियापदको पास्ट टेन्स प्रयोग गरे। ध्यान दिनुहोस् है, क्रियापद पास्ट फर्ममा भए पनि हामी आफूले इच्छा गरेको कुरा अलिक फरक भइदिए हुन्थ्यो भन्ने भावना व्यक्त गर्दैछौ।

0: सुनेको दोस्रो वाक्यमा वक्ताले आफू अग्लो भइदिएको भए हुन्थ्यो भनेका थिए। उनले बी क्रियापदको पास्ट टेन्स वे प्रयोग गरे। उनले के भनेका थिए सम्झनुहुन्छ? लिसन एन्ड चेक।
1: आई विश आई वर टूलर।
0: शुद्ध अंग्रेजी बोल्दा वा लेख्दा विश भनेपछि वे प्रयोग गरिन्छ, तर तपाईँले वाज भनेको पनि सुनेको हुनुपर्छ। त्यो चाहिँ अनौपचारिक र बोलीचालीको भाषामा बढी प्रयोग हुन्छ। Let's listen to that.
1: I wish I was taller.
0: तेस्रो वाक्यमा वक्ताले आफूले चाहेको कुरा गर्न पाएको भए हुन्थ्यो भनेका थिए। त्यसो भन्न चाहे हामी क्यानको पास्ट टेन्स कुड प्रयोग गर्छौ। ती वक्ताले आफूले अझ बढी यात्रा गर्न पाएको भए हुन्थ्यो भनेका थिए। सम्झनुहुन्छ? Listen and check.
1: I wish I could travel more.
0: Okay, अब हामी केही अभ्यास गरौ। सीता आफ्ना काकाका छोरा छोरीको नजिकै बस्न पाए हुन्थ्यो भन्ठान्छिन्। यो इच्छा व्यक्त गर्न उनले के भन्नु पर्ला? Listen and check.
2: I wish I lived nearer my cousins.
0: Well done. अनि अब्दुल चाहिँ आफू अझ तन्नेरी हुन पाए हुन्थ्यो भन्ठान्छन्। उनले के भन्नु पर्ला? Listen and check.
1: I wish I were younger. I wish I was younger.
0: हो, यो दुई तरिकाले भन्न सकिन्छ। अनि सोनीलाई आफू खर र अङ्ग्रेजी बोल्न सक्ने भए हुन्थ्यो जस्तो लाग्छ। उनले यो इच्छा कसरी व्यक्त गर्नु पर्ला? Listen and check.
2: I wish I could speak English fluently.
0: Great. उनले कुर भनिन्, किनकि उनले क्षमता बारे कुरा गरेकी हुन्। तर उनले यसो भने पनि हुन्छ,
2: I wish I spoke English fluently.
0: हामी विशको सट्टा इफ ओन्ली पनि प्रयोग गर्न सक्छौ। यसको प्रयोग पनि विशको जस्तै हुन्छ र अर्थ पनि लगभग उस्तै, तर इफ ओन्लीको प्रयोग अलि बढी शक्तिशाली हुन्छ। यी मानिसहरू के भन्दैछन् सुनौ है त।
3: If only I had more money.
1: If only I were better at cooking.
4: If only I could study English every day.
0: कहिलेकाहीँ तपाईँले विश भएको वाक्यमा उड पनि आएको सुनेको हुनुपर्छ। केही उदाहरण।
2: I wish it would stop raining. Oh, I wish she would stop talking.
0: हो, हामी केही कुरा चित्त नबुझेको अवस्थामा विशसँग उड प्रयोग गर्छौ। यी वक्ताहरूलाई जे हुँदै थियो त्यो चित्त बुझेको थिएन। उनीहरूलाई त्यो कुरा फेर्न पाए हुन्थ्यो भन्ने लागेको थियो। अब तपाईँ लीलाले सोधेका केही प्रश्नको उत्तर दिनुहोस् है त।
2: What do you wish was different about yourself?
0: तपाईँले आज यो भागमा आफ्ना इच्छा व्यक्त गर्ने तरिका सिक्नुभयो। अभ्यास गर्न चाहिँ नबिर्सिनुहोला है।
5: अहिले सुन्नुभयो बोलीचालीलाई सहयोगी हुने गरी अङ्ग्रेजी भाषा सिकाउन बनाइएको बीबीसी दर्श पाठशालाको एउटा भाग। अब सुन्नुहोस् यसको अर्को भाग।
0: तपाईलाई फेरि स्वागत छ। यो भागमा हामी आफूलाई विसन्च भएको कुरा बताउने तरिका सिक्छौ। शुरूमा तीन व्यक्ति आफूलाई विसन्च भएको कुरा बताउन के भन्छन् त्यो सुनौ है त। अनि उनीहरूमध्ये कसलाई चाहिँ निको हुन लागेको छ त्यो ख्याल गर्नुहोस् है।
3: I've picked up a cold.
1: I've come down with the flu.
4: I'm just getting over a sore throat.
0: हो, तेस्रो व्यक्तिलाई निको हुन लागेको रहेछ। उनले गेटिङ ओभर भन्ने फ्रेज प्रयोग गरे। यु क्यान गेट ओभर एन इलनेस, यसको अर्थ बिरामी भएपछि निको हुँदैछ भन्ने हो। यो उदाहरणमा चाहिँ घाँटी दुख्ने समस्याबाट, यदि तपाईँ कन्टिन्युस फर्म आइएम गेटिङ ओभर प्रयोग गर्नुहुन्छ भने चाहिँ त्यसको अर्थ यस्तो लाग्छ, म बिरामी भएपछि वा घाउ चोट लागेपछि निको हुने क्रममा छु। फेरि सुनौ है त।
4: I'm just getting over a sore throat.
0: कुनै खराब अवस्था वा अनुभूतिबाट मुक्त भएको जनाउन पनि गेट ओभर प्रयोग गर्न सकिन्छ। यो उदाहरण सुनौ।
2: My father didn't get the job he wanted. He was upset at first, but he's getting over it now.
0: यसको अर्थ यस्तो छ, आफूले चाहेको जागिर नपाएपछि बुवा दुखी हुनुहुन्थ्यो, तर अहिले उहाँ त्यो भावनाबाट मुक्त हुँदै हुनुहुन्छ। हामीले शुरूमा सुनेका तीनवटा वाक्यमा दुईजनाले आफूलाई बिसन्चो भयो भनेका थिए। उनीहरूलाई के भएको थियो सम्झनुहुन्छ? पहिलो व्यक्तिले आफूलाई कोल्ड भयो र दोस्रो व्यक्तिले आफूलाई फ्लू भयो भनेका थिए। चिसो र रुगा लागेको जनाउन ती शब्दहरू प्रयोग हुन्छन्। आई हेभ अ कोल्ड, आई हेभ द फ्लू,

0: I have a cold. I had the flu. केही भिन्नता याद गर्नुभयो? हामीले दुईटा फ्रेज पिक अप र कम डाउन विथ पनि प्रयोग गरेको सुन्यौं। अनि कुनै रोग वा स्वास्थ्य सम्बन्धी समस्याले गाज्यो भन्ने जनाउन कम डाउन विथ भनिन्छ। फेरि सुनौ है त।
1: I picked up a cold.
2: I've come down with the flu.
0: अब उनीहरूमा कस्तो लक्षण देखिएको छ त्यो सुनौ।
1: I've got a high temperature.
2: I can't stop sneezing and coughing.
0: कसैलाई फीवर अर्थात ज्वरो आउँदा शरीर निकै तातो हुन्छ। A high temperature अथवा a temperature. I have a temperature. फेरि एक पटक सुनौ अनि दोहोर्याऊ।
1: A temperature. I've got a temperature.
0: हामीले सुनेका अरू लक्षण स्नीज अर्थात हाच्यौ र कफ अर्थात खोकी हुन्। फेरि सुनौ।
1: I've got a high temperature.
2: I can't stop sneezing and coughing.
0: आफूलाई चोटपटक लागेका मानिस के भन्छन् अब सुनौ। आफ्नो चोटपटक बारे कुरा गर्दा उनीहरू सबैजनाले प्रेजेन्ट पर्फेक्ट फर्म प्रयोग गरे, ह्याभसँग पास्ट पार्टिसिपल जोडेर। घटना पहिला भएको तर चोटपटक अझै बाँकी भएकाले हामी यो फर्म प्रयोग गर्छौ। हामीले तीनवटा क्रियापद सुन्यौं। I've broken my toe. मेरो खुट्टाको औंला भाँचिएको छ। I've cut my finger. मेरो औंला काटिएको छ। I've sprained my ankle. मेरो कुर्कुच्चो मर्किएको छ। अब केही अभ्यास गरौं।
1: I've broken my toe.
2: I've cut my finger.
3: I've sprained my ankle.
0: म रुघाले ग्रस्त छु। तपाईँ यो वाक्य अंग्रेजीमा कसरी भन्नुहुन्छ? Let's check.
1: I've come down with a cold.
0: मेरो खोकी निको हुँदैछ। यो चाहिँ कसरी भन्न सकिएला? Let's check.
1: I'm getting over a cough at the moment.
0: अब अन्तिममा मेरो खुट्टा काटेको छ। यो वाक्य चाहिँ कसरी भन्नुपर्छ? Let's check.
1: I've cut my leg.
0: Well done. आजलाई यति नै। सिकेका कुराहरूको अभ्यास गर्न चाहिँ नबिर्सिनुहोला।
4: आजको लागि बीबीसी हातेमालो कार्यक्रम यति नै। यसमा प्रस्तुत विविध जीवनोपयोगी सामग्री बीबीसी नेपालीको वेबसाइट तथा सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। हाम्रा कार्यक्रम बारे हामीलाई हाम्रो इमेल ठेगाना nepali.letters@bbc.co.uk वा facebook.com/bbcnewsnepalima सल्लाह सुझाव दिन सक्नुहुन्छ। हामी फेरि सोमबार उपस्थित हुनेछौ। नमस्कार।
5: खुसीको खबर। विगत चार दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिल वस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
6: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल बाणगंगा 1 जितपुर कपिल वस्तु एभरेस्ट ब्याङ्क नजिकै।
7: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
8: अब के गर्नु त, राम्रै त छ नि। कहाँ राम्रो डिजाइन छ, कुन सुनचाँदी पसल राम्रो हो जानेको मान्छेले भने पो थाहा हुन्छ नि।
7: ल तपाईँ पनि बिहान भरि सम्झाए न्यू अर्घाची ज्वेलर्स बाढगंगा नगरपालिका 4 जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र स्वाहा।
8: लौ लौ त्यसो भने जाम त नि न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कच्चा कुचुक्क पारेर तिम्रा डिजाइनका गहना ल्याउँला भयो त।
7: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स 4 नम्बर जितपुर तौलीहवा रोड कृषि विकास बैंकको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
9: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
5: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स 4 नम्बर जितपुर तौलीहवा रोड कृषि विकास बैंकको अगाडि।
8: न्यू अर्घाखाँची ज्वेलर्स प्रोप्राइटर गोकुल खनाल, मोबाइल 9800795826 र 9870782790।
10: हरेक गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना, विवाहको खुसी, तीजको उल्लास अनि मायाको चिनो।
5: ती अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुब्बा देउराली सुन चाँदी पसल बारगंगा दुई पिपरा कपिलवस्तु।
11: उचित मूल्य र आत्मीय सेवा, पुराना गहना साटेर नयाँ बनाउने सुविधा, कम्प्युटराइज बिल र भरपर्दो ग्यारेन्टी।
5: जय सुब्बा देउराली सुन चाँदी पसल, विश्वासले रोज्ने नाम, सौन्दर्यले चिन्ने पहिचान। बारगंगा दुई पिपरा कपिलवस्तु। सम्पर्क नम्बर 98570 56 249 र 98075 18 346।

0: स्मार्ट मान्छे स्मार्ट तरिका प्रभु बैंकको मोबाइल
1: ब्याङ्क
2: विश्वास र गुणस्तरको अर्को नाम न्यू लक्ष्मी ज्वेलर्स अल्डरसट यूके
3: शुभम असली ओपीसी सिमेन्ट सिन्स 2003
4: म्यासाच्युसेट न्यू ह्याम्सर र रोड आइल्यान्ड वरिपरि घर किनबेच गर्नु परेमा ओनेस्ट रियल इस्टेट
5: श्रीकृष्ण जडीबुटी आयुर्वेदिक हेयर ऑयल सप्तऋषि आयुर्वेद अम्बिकाबाद पुरानो मानेश्वर
4: अब दुबईमा मोबाइल किन्नुहोस् दुबई र नेपालमा वारेन्टी पाउनुहोस् इजी मोबाइल बजार मीना बजार नेपाली गल्ली बरदुबई यूएई
6: त्यत्रो त्यत्रो डिग्री पास गरेर दाइ चाहिँ नि गायक बन्छु भन्दै हिँड्नु भएको छ भाइ चाहिँ चिया पसल गरेर बसेको छ लाजै मर्दो अझ कुनै दिन करोडपति बन्छु रे होइन 20 रुपियाँको चिया बेचेर करोडपति बनिन्छ छोरा दिनदिनै बढ्दैछ केही सोच्नु पर्दैन
7: मैले सोचिसकेको छु सानो यो त सुरुवात मात्रै हो मलाई केही समय देऊ मेरो यही देशमा केही गर्ने सपना छ
6: सपना मात्रै देखेर हुन्छ देशमा केही गर्ने जस्तो वातावरण हुनु परेन
7: सबैले यही सोचेर हिँडेपछि देश कसरी बन्छ वातावरण त आफैले बनाउने हो सानो
6: ल ल तिमी वातावरण बनाएर बस म चाहिँ यो उजाडमा बस्न सक्दिन जुन दिन तिम्रो वातावरणमा हरियाली हुन्छ नि त्यो दिन लिन आउनु गए म
7: सानो सानो सानो
8: ए नरेमुला त्यति एउटी किटले छोड्दै मर हुन्छ अझै कति चोर सहनु छ जीवनमा
9: जीवनमा सबै चोर सहन सकिने रहेछ कि यो मायाको चोर सहनै नसकिने रहेछ जब एक पटक कटक्क मुटु खान्छ नि खाएको खाई खाएको खाई छोड्दै छोड्दैन
8: ल भइगयो नरै न त
9: रुन्छु रुदा मन हल्का हुन्छ को छ र माया नलाको चोखो को छ र मायामा नरोको सबै रुन्छन्
8: अनि यस्तो पब्लिकमा रुने हो त
9: अनि कहाँमा रुने त रुने ठाउँ चाहिएन कतै रुने ठाउँ भेटिए पनि गएर छाती पिटी पिटी हुन्थे।

चलाउने माया संसारे जलाउने माया संसारे हसाउने माया संसारे रुवाउने माया यो माया रुखमा पातामा हाँगामा जरामा फुलामा मौरीमा माछामा चरामा कहाँ छैन र माया को छ र माया नलाको चोखो को छ र मायाले नरोको डाँडै चढे पनि गहिरै झरे पनि गीतै सुने पनि आउने झल्को ढोकै थुने।

0: गए पनि पतल गए पनि जति सहे पनि पछ पिन देउतै भए पनि
1: ए मर ओइलियो पिपलको छायामा दैव

0: कलेज उनैको हेर यो छाती खोक्रो खोक्रो गुदी उनैको रस रङ उनैको हेर त यो मन बोक्रो बोक्रो
1: गुटु उनैको कलेज उनैको हेर यो

0: केटी जस्तो छ त
1: होइन केटै हो
2: होइन केटी नै हो
0: म्याम यो त केटा मान्छे मात्र रुने ठाउँ हो तपाईँ कहाँ आउनु भएको केटी मान्छे
3: अनि खै त हाम्रो रुने ठाउँ केटी मान्छेको चाहिँ मनै हुँदैन साह्रै सबका सब केटा मान्छेहरू धोकेवा छन् अनि हाम्रो पनि त खान्छ नि मुटु कटक्क खान केटीलाई पनि चाहियो रुने ठाउँ

0: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर सरेछ र बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन
1: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि ल चार नम्बर चोकबाट अटो चढ्नुहोस् त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस् त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि अहिले त धेरै सुविधा सम्पन्न भएको छ तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन
2: हजुर विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र अस्पताल युनाइटेड हस्पिटल बारगुङका चार ठाकुरापुर र झुङ्गाको बीचमा यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा हाड जोड्ने सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने महिला तथा प्रसुति रोग विशेषज्ञ सेवा मेजर अपरेशनहरू एपेन्डिसाइटिस पाचेघर फाल्ने हर्निया पित्त थैलीको ढुङ्गा निकाल्ने चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
1: 24 घण्टा सेवा उपलब्ध छ
2: नभुल्नु होला टिकट
1: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076-550-200
3: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन् फेरि त्यति मात्र भएर पनि भएन छड सिमेन्ट पनि चाहियो साह्रै तनावको काम रहेछ
4: हजुर यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स सबैको रोजाइमा रहेको पञ्चकन्याका सीपीपीसी पाइप फिटिङका सामानहरू धाराका आइटम अन्तर्राष्ट्रिय ब्रान्डका छड सिमेन्ट पानी ट्याङ्की कम्बट सिटहरू मार्बल सोमानी कम्पनीका टाइल होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ
3: हजुरलाई समय पनि कम लाग्ने हरेक सामानहरू फिट गर्न सजिलो हुने पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान
5: सुन्नुहोस् त हामी कहाँ टाइल ग्रेनाइट बेन काडो बाथ फिटिङ सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है
4: सम्पर्क ग्रिसमा सप्लाइज बारगंगा बैरिया कपिल वस्तु फोन 076-550-317 मोबाइल 98571 713 संचालक गिरिराज खडे

0: सुन चाँदी का आकर्षक डिजाइन का गरगहना किन्ने सोच में हुनुहुन्छ? अब तपाईको रोजाईको पहिलो गन्तव्य बनेको छ लुम्बिनी खाती सुन चाँदी पसल।
1: पुरानो सुन चाँदी साट्न, नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्।
2: लुम्बिनी खाती सुन चाँदी पसल, बाढगंगा चार, जितपुर, कपिल वस्तु।
1: प्रोपराइटर दिल बहादुर खाती, सम्पर्क नम्बर 98570131569। अर्जुन खाती, सम्पर्क नम्बर 98570078403।
3: तिम्रा यादहरू मलाई भेटेर जान्छन्, तिम्रा यादहरू मलाई भेटेर जान्छन्, सपनीमा आई मुटु रेटेर जान्छन्, सपनीमा आई मुटु रेटेर जान्छन्, तिम्रा यादहरू मलाई भेटेर

0: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550 डीले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै वहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550 डी सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: ओहो, तोहर राजा जी के दिलुवा टूट जाई, तोहर राजा जी के दिलुवा टूट जाई। बल्ल घरको पर्खाल लिपपोत गरेर सकिन लाग्यो।
2: मुस्कान छोरी, ए मुस्कान छोरी, घरको पर्खाल लिपपोत गरेर सकिएन भने खेतमा काम गर्ने खेतलाहरूलाई खाजो लगिदिन पर्ने थियो।
1: सकिनै लाग्यो आमा लिपपोत गरेर।
2: ए ल ल, म खाजा तयार गरेर राखिदिन्छु, लगिदिनु है त।
1: हुन्छ आमा। ओहो, हेर यहाँ पर्खालमा त दुलो पो रहेछ।
2: माटो त पुरिदिनु पर्यो कि क्या हो?
1: हो, पुरिदिनु पर्यो।
2: ओया, आमा लौ न, मलाई सर्पले पो टोक्यो। लौ न, खै खै कहाँ टोक्यो छोरी?
1: यहाँ दाहिने हातमा टोक्यो आमा।
2: लौ न, को हुनुहुन्छ? मेरो छोरी मुस्कानलाई सर्पले टोक्यो। लौ न लौ।
3: के भयो काकी?
2: हेर न राकेश, मुस्कानलाई सर्पले टोक्यो भने।
3: नातिनु काकी, अनि मुस्कान नातिको नै शान्त भएर बस है। बरु काकी मुस्कानलाई सिधा सुताउनु त नहल्लाइकन।
2: हुन्छ बाबु, मुस्कान सिधा भएर सुत त।
3: अनि काकी मुस्कानले लगाएको लुगा गरगहना खुलो पारिदिनु त नपसिने गरी, अनि हातको चुरा पनि खोलिदिनु त उसको टोकेको हात धेरै नचलाइकन।
2: हुन्छ बाबु। अनि सर्पले टोकेको भागमा वरपर काटेर सुईले तानेर वा मुखले चुसेर भिष पो निकाल्ने हो कि?
3: हुनुहुन्न काकी, सर्पले टोकेको घाउ वरपर काट्ने पोल्ने चुस्ने काम गर्नुहुन्न। अनि केही खुवाउनु पनि हुँदैन, पानी पनि, बुझ्नुभयो?
2: त्यसो भए झारमाउरा लिएर आएर झारमाउरालाई निचारेर त्यसको रस सर्पले टोकेको ठाउँमा लगाइदिउँ त बाबु?
3: त्यो पनि हुन्न काकी, घरेलु उपचार जस्तै कि झारमौरो, जंगली झारपात र जडीबुटी पनि प्रयोग गर्नुहुन्न, बुझ्नुभयो?
2: बुझे बाबु।
3: बरु काकी रामेशलाई मोटरसाइकल लिएर आउनु भन्नु त, छिटो भन्दा छिटो साधन खोजेर एन्टी भेनम भएको स्वास्थ्य उपचार केन्द्रमा लग्न सक्यो भने मुस्कानलाई छिटो निको पार्न सकिन्छ। गइहाल्नुहोस् त तपाईँ, बरु त्यतिन्जेलसम्म हाम्रो गाउँबाट कुन एन्टी भेनम केन्द्र नजिक पर्छ भनेर snakebitenepal.org को वेबसाइटमा खोज्दै गर्छु।
2: हुन्छ हुन्छ बाबु।
3: डाटा अन गरेर हेर्नु पर्यो। ल, snakebitenepal.org ल वेबसाइट पनि खुल्यो। हाम्रो गाउँबाट चाहिँ मिर्चैयाको स्वास्थ्य संस्थामा पो सर्पदंशको उपचार गरिदो रहेछ। हो, त्यही लगाउनु पर्यो मुस्कानलाई।
2: राकेश बाबु, राकेश बाबु मोटरसाइकल लिएर रमेश आइसके।
3: ल ल ल काकी, मुस्कानलाई नहल्लाइकन मोटरसाइकलको सिटको बीचमा राख्नु त। चाँडो भन्दा चाँडो सर्पदंश उपचार केन्द्रमा पुर्याउन सक्यो भने मुस्कानलाई बचाउन सकिन्छ।
2: ए हस् हस् बाबु।
4: याद राख्नुहोस्, सर्पले डस्ता मोटरसाइकल स्वयंसेवी बोलाऊ, सर्पदंश उपचार केन्द्र गई ज्यान बचाऊ, वा कुनै सवारी साधन उपलब्ध नभएको अवस्थामा वेबसाइटबाट स्वास्थ्य कर्मीको फोन नम्बर पत्ता लगाई फोनबाट सुझाव लियौ।
5: त्यसै गरी मरिसकेको सर्पदेखि पनि सावधान रहनु पर्दछ। मरेको सर्पलाई हत्तपत्त छुने र चलाउने गर्नु हुँदैन। कहिलेकाहीँ मरेको भनी ठानिएको सर्पले पनि टोक्न सक्छ। सम्भव भएसम्म टोक्ने सर्पको फोटो खिचेर डाक्टर अथवा स्वास्थ्य कर्मीलाई देखाउन सके उसले सर्प विषालु भए नभएको पहिचान गरी सही उपचार गर्नमा सहयोग पुग्दछ।
4: यदि समयमै उपचार गर्न सकेमा सर्पले डसेको व्यक्तिलाई बचाउन सकिन्छ र यसबाट हुने मृत्यु दर पनि कम गर्न सकिन्छ। सर्पले डसेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा लगिहाल्नुहोस्। यसले उक्त व्यक्तिको जीवन बचाउन ठूलो मद्दत गर्छ। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ अनि पत्ता लगाउनका लागि आधिकारिक वेब पेज www.snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
6: यतिन्जेलसम्म तपाईँ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz ताजा सूचना मनोरञ्जन ज्ञान खबर लगायतका विभिन्न मनोरञ्जनात्मक चेतनामूलक कार्यक्रम सँगै रहनुभयो। पीर व्यथा हाँसो खुशी आँसु रोधन सुख दुःख माया ममता सद्भाव सहानुभूति र भाइचाराको सम्मिश्रण सँगैको हाम्रो आवाज रोग शोक र भोग सँगैको यो जनजीवनसँग हिमाल पहाड़ तराई गाउँ बस्ती पाखा पखेरा शहर कुना कन्दरा आम नेपाली दाजुभाइ दिदी बहिनीहरूको त्यो बस्तीमा आवाज मार्फत हामी डुलिरह्यौं। रात बिस्तारै छिप्पिँदैछ, मौसमको विशेष ख्याल गर्नुहोला। घरको ढोकाको चुकुल राम्रोसँग त लगाउनु भयो होला नि, झ्याल खुल्लै हुन सक्छ। बस्तीका बत्तीहरू बिस्तारै निभ्दैछन्। बाहिर राखेको केही सामान भित्र राख्न भुल्नुभयो कि? प्यास लाग्न सक्छ, पानी नजिकै राख्नुहोला। भोलि दिनभरको योजना बनाउँदै मनभरिका पीड़ा हटाउँदै सूर्यको त्यो उदाउँदो रातो किरणसँगै भोलि बिहान हामी अवश्य आउनेछौ। जाँदा जाँदै सुनौलो भविष्यमाथि तुसरापात नहुन्, चाहना इच्छा रुचि पूरा हौन। यतिन्जेलसम्मको सहयात्राको लागि तपाईलाई विशेष धन्यवाद। भोलि बिहान तपाईँको नयाँ जोस जागर उत्साह र उमङ्ग बोकेर अवश्य पनि आउनेछौ। शुभरात्री शुभ सपनी।

0: हजुर, अब एकैछिन पछि पूर्वमा लाली पत्तिनेछ, घामको झुल्को देखिनेछ, चराहरू चिरबिर चिरबिर गर्न थालिसकेका छन्। खेतालाहरू बारी अनि खेततिर जानका लागि तर्खर पनि कतै कतै गर्न थालिसकेका छन्। राजमार्गमा मोटरहरू घुइकेका घुइके छन्। बिहान उदाइसकेको छ तपाईँ हाम्रो घर आँगनमा। रेडियो बुद्ध आवाज 89.6 MHz प्रसारण प्रारम्भ गर्दैछौ। हामी कामना गर्छौ तपाईँको आजको दिन सुखद बित्नेछ, अनि अर्को कुरा, तपाईँसँगको हाम्रो सहयात्रा पनि निकै निकै आत्मीय बित्नेछ, निकै प्रेमपूर्व बित्नेछ। हामी राति 11 बजेसम्म तपाईँ सँगसँगै रहनेछौ। मौलिक कला संस्कृतिको संरक्षणमा, दिगो शान्ति स्थापनामा अनि विकास निर्माणको क्रममा हामी तपाईँसँग हातेमालो गर्दै गर्दै अगाडि बढ्नेछौ। हामीसँग सत्य तथ्य यथार्थपूरक समाचारमूलक प्रस्तुति, सूचनामूलक प्रस्तुति, शिक्षामूलक प्रस्तुति अनि मनोरञ्जनात्मक र सँगसँगै सामाजिक दायित्वबोध गरिएका विभिन्न प्रस्तुतिहरू रहनेछन्। तपाईँको सहभागिता र साथ हामी प्रत्येक पल पलमा अपेक्षा गर्नेछौ। अब हामी आजको यो सुखद यात्रा सुरुवात गर्दैछौ।
1: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
2: यति बेला बिहानको 5 बज्यो।

0: আজ বিক্রম সম্বৎ 2083 সাল অসুদ 24 গতে শনিবার আশ্বিন কৃষ্ণ ঔষি 10 অক্টোবর সন 2026 নেপালি রেডিও নেটওয়ার্ক নেপালি খবরমা খবর সহায়াত্রী বিনু শর্মা সঙ্গে সরোজ কোইরালাকো নমস্কার।
1: Yes, নেপালি খবরকা সাথমা নবিল ব্যাংক সধাই সঙ্গে আগি। এনসি এগ্রোটেক উৎপাদন চাউ ভনেকই রাজা চাউ।
2: Good Life Digestive Biscuits.
3: नेपाली कांग्रेसको पन्ध्रौं महाधिवेशनमा गगन कुमार थापा सभापतिमा विजयी, थापालाई 93.88 प्रतिशत मत। कांग्रेस महाधिवेशनका बाँकी सबै पदाधिकारीको मतगणना आज दिउँसोदेखि सानेपामा हुने। एमाले स्थायी कमिटिमा मापदण्डको कुरा उठेपछि मनोनितको प्रस्ताव रोकियो र धादिङको गजुरीमा सड़क भाँसियो लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले शिक्षकबाट कृषक बनेका फेन्चु बने नौना कृषि उद्यमी शीर्षकको शुभ समाचार।
0: हेटौडा उपमहानगरपालिका 13 पदम पोखरी आधा मार्का 37 वर्षीय युवा फेन्चु लामा आजभन्दा 10 वर्ष अघिसम्म शिक्षण पेशामा आबद्ध थिए। गणित विषयमा स्नातक तथा योजना व्यवस्थापनमा स्नातकोत्तरसम्म अध्ययन गरेका लामाले मनहरी गाउँपालिका एक मकरी स्थित बाल जीवन ज्योति माध्यमिक विद्यालयमा अध्यापन गरिरहँदा उनमा कृषि उद्यमतर्फको रूचि जागेर आयो। आफ्नो रूचि र जाँगरसँगै परिवारको साथ र समर्थनका जगमा कृषिको व्यावसायिकतामा लागेका लामा अहिले हेटौडाकै एउटा नमूना कृषि उद्यमीका रूपमा परिचित छन्। विक्रम सम्बत 2073 बाख्रा पालन थालेका उनी 6 वर्षदेखि ड्रागनको खेती गर्दै आएका छन्। पदम पोखरीमा एमएनएस एग्रोका संचालन गर्दै उनले त्यसै कम्पनी मार्फत करिब 30 कट्ठा जमीनमा ड्रागन खेती गरिरहेका छन्। त्यस्तै उनले ड्रागन खेतीसँगै विभिन्न अन्तर्वाली पनि लगाएका छन्। उनको फार्ममा करिब 10 मेट्रिक टन क्षमताको शीत भण्डार पोलीहाउस संरचना सिंचाई पूर्वाधार तथा मिनी टिलर र ट्रैक्टर सहितको यान्त्रिकरण उपयोग गरिएको छ।
4: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा खुत्रुके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
5: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन?

0: हेल्थ सँग कहिले गर्दिन सम्झौता, किनकि मसँग छ मेरो हेल्दी फ्रेन्ड
1: गुड लाइफ डाइजेस्टिभ बिस्किट।
2: ए भतिस, यो चाड पर्व भन्यो कहिले यता कहिले उता, जहिले माछा मासु कति खानु हो?
3: त्यसैले त राजा च्याउ नै खानुस् भनेको नि काका, माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् काइदा, माछा मासुमा भएको सबै तत्व पनि पाइने
4: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
3: हामीले राजा च्याउ त्यसै भनेको हो र।
5: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।

पहाड़। यो दशैं तिहारमा गोदरेज का उत्पादन किन्दा अट्र्याक्टिभ क्याशब्याक पाउनुहोस्। फ्रन्ट लोड वाशिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क। एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वाशिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेज सँग भनेदेखि वाउ।

प्याकको अवसर साथै हरेक महिना हुने भाग्यशाली उपहारमा आइडियाको साइड बाई साइड रेफ्रिजरेटर जित्ने मौका, साइड बाई साइड र मल्टी डोर रेफ्रिजरेटर किन्दा इन्डक्सन निशुल्क, फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी, टप लोडमा 4 केजी र सेमी अटोमेटिकमा 2 केजी सर्फ एक्सेल निशुल्क, डिस वासर किन्दा 2 वटा वासिङ ट्याब्लेट निशुल्क। आइडिया, दसैँको खुसी घर घरमा उपहार।

0: पर्वमा सिजीका साना घर आयासी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। नेपाली कांग्रेसको सभापतिमा गगन कुमार थापा निर्वाचित भएका छन्। पन्ध्र महाधिवेशन अन्तर्गत शुक्रबार मतदान भएको थियो। लगत्तै राति अबेरबाट काठमाडौँको राष्ट्रिय सभागृहमा भएको मतगणना भर्खरै मात्र सकिएको महाधिवेशनको मीडिया सेन्टरका सदस्य महेश गौतमले जानकारी दिएका छन्। उनका अनुसार सभापति निर्वाचित भएका थापाले 6584 मत प्राप्त गरेका छन्। त्यस्तै थापासँग प्रतिस्पर्धामा उत्रिएका श्याम कृष्ण खड्गीले भने 375 मत प्राप्त गरेका छन्, जसमा कुल 54 मत बदर भएको थियो। 7317 जना महाधिवेशन प्रतिनिधि रहेकोमा 7039 जनाले मतदान गरेको निर्वाचन समितिले जनाएको छ। सभापति बाहेकका मतपेटिका भने पार्टी कार्यालय सानेता लगिएको छ। त्यस्तै बाँकी सबै पदाधिकारीको मतगणना आज दिउँसोदेखि सानेपामा हुने भएको छ। सभापति बाहेकका पदाधिकारीको मतपेटिका भने पार्टी कार्यालय सानेपा लगिएको छ। उक्त मतगणना आज दिउँसो मात्रै गर्ने तयारी गरिएको छ। निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार पदाधिकारीका सबै उम्मेद्वारसँग निर्वाचन समितिले बैठक गरी आज दिउँसोबाट मतगणना शुरू गर्नेछ। कटुवालका अनुसार उपसभापति र महामन्त्रीका उम्मेद्वारहरूलाई दिउँसो 1 बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा छलफलका लागि बोलाइएको छ। त्यसपछि मात्रै पदाधिकारीको मतगणना शुरू हुने जनाइएको छ।
3: यसैबीच हामीसँग यति बेला प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ नेपाली कंग्रेस मीडिया सेन्टरका महेश गौतम। अहिले के भइरहेको छ र विशेष गरी आज हुने बाँकी मतगणना र त्यसको प्रक्रियाको विषयमा हामी उहाँसँग जानकारी लिन्छौं। महेश जी, यहाँलाई स्वागत छ नेपाली खबरमा। हजुर, अब गगन थापा विजयी भइसक्नु भएको छ सभापतिमा, अत्याधिक बहुमतका साथ अत्याधिक मत प्राप्त गर्नुभएको छ। यस विषयमा छोटो जानकारी गराउनुहोस् न सबैभन्दा पहिला।
4: राति करिब 1:30 बजेदेखि मतगणना शुरू भएको थियो राष्ट्रिय सभागृहमा। सभापतिको मात्रै मतगणना यो राष्ट्रिय सभागृहको मतदान केन्द्रमा शुरू गरिएको थियो। पानी राति धेरै नै पानी परेका कारण चाहिँ मतगणना अलि ढिला शुरू भएको थियो, किनभने राष्ट्रिय सभागृह र खुला मञ्चमा दुई ठाउँमा चाहिँ मतदान केन्द्र तोकिएको थियो। खुला मञ्चबाट मतपेटिकाहरू राष्ट्रिय सभागृहसम्म लिएर आउनका लागि पानीका कारण समस्या भएपछि ढिला गरी मतगणना शुरू भयो र भर्खरै लगभग आधी घण्टा जति अगाडि मात्रै मतगणना सकिएको छ। र त्यसमा चाहिँ सभापतिमा गगन थापाले 6584 मत लिएर आउनु भएको छ भने श्यामकृष्ण खड्गीले 375 मत लिएर आउनु भएको छ। र यसमा सभापतिमा गगन थापा र श्यामकृष्ण खड्गीको अन्तर कुल 6209 मतको अन्तर भएको छ भने कुल बदर मत 54 भएको छ र जम्मा खसेको मत चाहिँ 7013 मत खसेको निर्वाचन समितिका संयोजक प्रेम बहादुर खड्काले जानकारी दिनुभएको छ। र अर्को कुरा, अब सभापतिको मतगणना सकि लगत्तै अब आज दिउँसो 1 बजे उपसभापति र महामन्त्रीका उम्मेद्वारहरूलाई निर्वाचन समितिले छलफलका लागि बोलाएको छ र त्यो छलफलपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा छलफल उम्मेद्वारका बीचमा छलफल गरेर त्यसपछि अन्य मतगणनाहरू अगाडि बढाउने भनेर हामीलाई निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले केही बेर अघि जानकारी दिनुभएको थियो। अहिलेलाई यही नै अपडेट छ सर।
3: अब बाँकी पदाधिकारीहरूको आज दिउँसोबाट मात्रै मतगणना गर्ने भनिएको छ, यो ग्याप किन राखियो? यो सभापतिको गणनासँगै गर्न सकिन्थ्यो कि, अथवा सभापतिको गणना सकिए लगत्तै अथवा छोटो समयको ग्याप पछि नै यसलाई शुरू गर्न सकिन्थ्यो कि, यति लामो ग्याप राख्नुपर्ने केही प्राविधिक कारण छ?
4: प्राविधिक कारण त्यस्तो खास केही होइन, तर यो रातारात नै मतगणना सभापतिको भएको कारणले गर्दाखेरि उहाँ निर्वाचन समितिका सदस्यहरू संयोजकहरू रातभर नै यहाँ राष्ट्रिय सभा गृहमा बस्नु भएको कारणले गर्दाखेरि अलिकति केही आराम गरेर दिउँसो एक बजेदेखि चाहिँ मतगणना शुरू गर्ने भनेर उहाँहरूले तयारी गर्नुभएको र अर्को कुरा राष्ट्रिय सभा गृहमा नै गर्ने तयारी पनि थियो तर आज त्यहाँ अन्यत्र अन्य कार्यक्रमहरू भएका कारणले गर्दाखेरि पार्टी केन्द्रीय कार्यालयमा नै गएर गणना गर्ने अन्य पदाधिकारी तथा सदस्यहरूको भनेर उहाँहरूले जानकारी दिनुभएको छ र अलिकति समय ग्याप भएको जस्तो देखिएको चाहिँ हजुरको यो आराम गर्नुपर्ने उहाँहरूलाई पनि अलिकति रातभरि बस्नु भएको कारणले गर्दाखेरि थोरै समय ग्याप राखेर उम्मेद्वारहरू पनि एकदम धेरै पाँच सात दिनदेखि खटिरहनु भएको मैदानमा लागिरहनु भएको सबैलाई सहज होस् भनेर निर्वाचन समितिले यो निर्णय गरेको भनेर उहाँहरूले हामीलाई बताउनु भएको छ।
3: बाँकी पदाधिकारीहरूको मतगणना त अलिकति समय लाग्ला होइन, यो अलिकति धेरै उम्मेद्वार
4: उहाँहरूले तीन दिनभित्रमा निर्वाचन समितिले तीन दिनभित्रमा पदाधिकारी र केन्द्रीय कमिटिका केन्द्रीय समितिका सदस्यहरूको सबैको मतगणना सकेर तीन दिनभित्रमा हामी परिणाम लिएर आउँछौ भनेर भन्नुभएको छ र अब अलिकति सबैको गणना चाहिँ उम्मेद्वारहरू धेरै भएका कारणले अलि धेरै ठाउँमा चाहिँ गणना गर्ने उहाँहरूको तयारी छ, निर्वाचन समितिको तयारी छ। त्यो कारणले गर्दाखेरि यसपटक चाहिँ अघिल्लो चौधौं महाधिवेशनको जस्तो धेरै समय नलाग्ला तर उहाँहरूले आवश्यक जनशक्ति पनि हामी खटाएर यो दशैं पनि आइसकेको छ। त्यो कारणले गर्दाखेरि धेरै उम्मेद्वारहरू काठमाडौँमा बसिरहनु पर्ने अवस्था नहोस् भनेर जनशक्ति अलि बढी खटाएर भए पनि हामी तीन दिनसम्ममा सबै परिणाम लिएर आउँछौ भनेर उहाँहरूले जानकारी दिनुभयो।
3: अब गगन थापा विजयी भइसकेपछि नेता कार्यकर्ता शुभेच्छुक समर्थकहरू पक्कै पनि उत्साहित छन्, फेरि अब बाँकी पदाधिकारीहरूको मतगणना नै हुन बाँकी छ। यो अवस्थामा अब उत्सव मनाउने या केही त्यस्तो विशेष केही कार्यक्रम गर्ने कुरामा निर्वाचन समितिले त्यस्तो केही निर्देशन अथवा त्यस्तो केही गरेको छ कि छैन? बाँकी पदाधिकारीको परिणाम आइसकेपछि मात्रै अथवा केही गर्न सकिने नसकिने त्यस्तो केही बताएको छ कि छैन यसमा?
4: अहिलेसम्म त्यस्तो निर्वाचन समितिले कुनै पनि औपचारिक निर्णय गरेको छैन। अहिले सभापतिको मतपरिणाम उहाँहरूले औपचारिक रूपमा घोषणा गरिसकेपछि अब थप कार्यक्रमहरू उहाँहरूले घोषणा गर्नुहोला तर निर्वाचनको पहिला मतगणना सकिए गणनातर्फ नै उहाँहरूको ध्यान केन्द्रित छ। अहिले उल्लास मनाउने अथवा खुसियाली मनाउनेतिर उहाँहरूले केही जानकारी दिनुभएको छैन। उहाँहरूले अब जसरी हुन्छ सकेसम्म छिटो मतगणना गरेर सकेर चाहिँ सबै उम्मेद्वारहरूलाई यो दशैंका लागि हामीले बिदा गर्न पाए हुन्थ्यो भन्ने उहाँहरूको ध्यान त्यसा केन्द्रित छ। अब सँगै यो उम्मेद्वारहरू पनि काठमाडौँ बसिरहनु भएको छ किनभने आफ्नो परिणाम सुनेर मात्रै जाउँ भन्ने धेरैलाई कौतूहलता छ। त्यो कारणले गर्दाखेरि सँगै यो एकातिर गणना हुँदै गर्ने अर्कोतिर चाहिँ परिणाम पनि क्रमशः आउँदै गर्ने अवस्था हुँदाखेरि त्यो उल्लास र खुसियालीको वातावरण पनि सँगै हुन्छ भन्ने लाग्छ।
3: हस्, यहाँलाई धेरै धेरै धन्यवाद।
4: हस्, धन्यवाद, धन्यवाद।
2: दादिङको गजुरी नजिकै गलौदीमा सड़क भाँचिएपछि पृथ्वी राजमार्ग हिजो बेलुकीदेखि अवरूद्ध भएको छ। सड़क भाँचिएको ठाउँमा भित्ता काटेर आजदेखि सड़क खुलाउने प्रयास भइरहेको दादिङ प्रहरीले जनाएको छ। सड़क अवरूद्ध भएपछि दशैंमा घर हिँडेका यात्रुहरू अलपत्र परेका छन्। दशैंको टिकट बुकिङ खुलेकै दिन काठमाडौँ ओहोर दोहोर गर्ने मुख्य सड़क अवरूद्ध भएको हो। पृथ्वी राजमार्ग भएर दैनिक 15,000 भन्दा धेरै गाड़ी ओहोर दोहोर गर्छन्। दशैंका बेला पनि योभन्दा पनि तेब्बर संख्यामा गाड़ी ओहोर दोहोर गर्ने गरेको प्रहरीको भनाइ छ। यसअघि भदौ 14 भोटेको को बारीपछि त्रिशुली नदीले तलबाट कटान गर्दा पृथ्वी राजमार्गको कृष्णवीर खण्ड भाँचिएको थियो। भाँचिएको सड़क 18 दिनपछि सञ्चालनमा आएको थियो। यसअघि असोज पहिलो हप्ताको बाढ़ी पहिरोका कारण पनि झण्डै 5 दिन सड़क अवरूद्ध भएको थियो।
3: मापदण्डका आधारमा स्थायी कमिटी पोलिट ब्यूरो र केन्द्रीय सदस्य मनोनित हुनुपर्ने कुरा उठेपछि नेकपा एमालेको स्थायी कमिटी बैठक लम्बिएको छ। शुक्रबारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटिको म्याण्डेट अनुसार भन्दै मनोनयनको प्रस्ताव ल्याएका थिए। केन्द्रीय कमिटिले मापदण्ड तोकिसकेको छ त्यसै बमोजिम भनेर अध्यक्षले मनोनितको एजेण्डा बैठकमा प्रवेश गराउनु भएको थियो एक पदाधिकारीले भनेका छन्। तर मनोनित गर्दा मापदण्ड बनाइनुपर्ने अडान नेताहरूले लिए। मनोनितको प्रस्ताव आउन साथ नेताहरूले मापदण्ड बनाऊ भनेर बोल्न थाल्नुभयो। बोल्दा बोल्दै चार बज्यो अनि अर्को दिन बस्ने गरी भनेर बैठक स्थगित भयो। उनी भन्छन् वरिष्ठ नेता विद्यादेवी भण्डारी, उपाध्यक्षहरू पृथ्वी सुब्बा गुरूङ, गोकर्ण विष्ट, उपमहासचिव रघुवीर महासेठ, सचिवहरू हिक्मत कार्की, राजन भट्टराई, स्थायी कमिटी सदस्य ईश्वर पोखरेल लगायतले मापदण्डको प्रस्ताव अगाडि सारेका थिए। राष्ट्रपतिको दुई कार्यकाल सकेर 11 वर्षपछि सक्रिय राजनीतिमा फर्किएकी भण्डारीले अहिले पार्टी अप्ठ्यारो अवस्थामा रहेकाले कुनै पनि निर्णय गर्दा सोचेर गर्नुपर्ने प्रस्ताव राखेकी थिइन्। कुनै पनि निर्णय गर्दा निष्पक्ष भयो भन्ने तरिकाले गर्नुपर्छ भण्डारीको तर्क थियो। निष्पक्ष निर्णय भएको अनुभूति पार्टी पंक्तिलाई दिन मापदण्ड बनाइनुपर्ने भण्डारीको भनाई थियो। यस्तै तर्क उपाध्यक्ष गुरूङ र पन्तले पनि गरेका थिए। निश्चित आधार बनाएर जानुपर्छ उनीहरूको भनाई थियो। अरू पदाधिकारीको पनि मापदण्ड बनाउने कुरामा सहमति थिएन। यद्यपि केही पदाधिकारीले अन्तर्विरोधलाई कायम राख्ने हिसाबले जान हुँदैन भन्ने थियो। शनिबार दिउँसो 1 बजे बस्ने अर्को बैठकमा उपाध्यक्षहरू रामबहादुर थापा र विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेलले आफ्नो धारणा राख्ने कार्यसूची छ। यसपछि मनोनित बारे निर्णय हुन सक्ने ती पदाधिकारीहरूले बताएका छन्।
2: गृह मन्त्रालयले एआईजी वंशराज दाहाललाई सशस्त्र प्रहरी सेवाबाट हटाउने निर्णय गरेको छ। असोज 23 गतेदेखि लागू हुने गरी दाहाललाई विभागीय कार्यवाही गरिएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्रेले जानकारी दिएका हुन्। एआईजी दाहालले आचरण सम्बन्धी कुरा बराबर उल्लंघन गरेको, बराबर अनुशासनहीन काम गरेको र नेपाल सरकार वा आफू कार्यरत संगठनको मान प्रतिष्ठा र छविमा आज पुर्याउने कार्य गरेको गृह मन्त्रालयले जनाएको छ। यसअघि उनलाई यही कसुरमा निलम्बन गरिएको थियो। एआईजी दाहालमाथि छानबिन गरी प्रतिवेदन तयार भएपछि गृह मन्त्रालयले सेवाबाट नै बर्खास्त गर्ने निर्णय गरेको हो। सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी दाहाललाई सेवाबाट हटाउने निर्णयबारे गृहमन्त्रीको सचिवालयले 4 बुधे स्पष्टीकरण समेत सार्वजनिक गरेको छ। सचिवालयले दाहाललाई आचरण उल्लंघन, अनुशासनहीनता र संगठनको मान प्रतिष्ठा एवं छविमा आँच पुर्याउने कार्य गरेको कसुरमा विभागीय कार्यवाही गरिएको जनाएको छ। स्पष्टीकरणमा दाहाललाई 2083 असोज 23 गतेदेखि लागू हुने गरी सशस्त्र प्रहरी सेवाबाट हटाउने निर्णय गरिएको गृह मन्त्रालयले उल्लेख गरेको छ।